भविष्य उनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि अभिवादन। म सञ्चालिका अनिताको तर्फबाट

आदरणीय श्रोता यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरले सुन्नुहुनेछ मानव जीवनमा अध्यात्मको महत्व विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खर्साङको स्टुडियोमा उपस्थित हुनुहुन्छ मीरा शर्माज्यू। अर्चना कार्यक्रम श्रवण गरिरहनुहुने सम्पूर्ण श्रोतावर्गमा म मीरा शर्माबाट शुभ प्रभात प्रणाम नमस्कार। आजको मेरो वार्ताको विषय छ मानव जीवनमा अध्यात्मको महत्व। यस कारण सर्वप्रथम म मानव जीवन र यसको असल उद्देश्य विषयमा केही कुरा सुनाउन लागिरहेकी छु। मानव तन धारण गर्ने हाम्रो यात्रा सहज नभएर धेरै कठिन छ। 84 लाख जुनी पार गरेर मात्र मानव तन प्राप्त हुन्छ भन्ने कुरा हामीलाई ज्ञात छ। असल कार्य गरे मात्र मानव तन प्राप्त हुन्छ, साथै गन्तव्यमा पुगिन्छ। नराम्रो कार्य गरे फेरि 84 चक्रमा परिन्छ भन्ने हामीलाई विश्वास छ। यसै कारण मानव जीवन अनमोल साथै ईश्वरीय वरदान पनि हो। यसरी अनेकौं कष्ट सहेर प्राप्त गरेको यस मानव जीवनलाई सही दिशा दिन सके मात्र यस जीवनलाई असल कार्यमा लगाउन सकिन्छ, साथै मानव जीवनको सही मूल्याङ्कन हुनेछ। असल जीवनले हामीलाई सुबुद्धि, संवेदना साथै सुकार्य गर्ने स्वतन्त्रता र चेतना प्रदान गर्छ, जसद्वारा आफ्नो मात्र नभएर सम्पूर्ण समाजकै विकास तथा सकारात्मक रूपले प्रभावित पार्न सक्छौँ। मानव जीवन असल कार्य र पुण्य प्राप्त गरेका हौँ। पुण्य कर्मको अर्थ अरूको भलाई, समाज सेवा साथै भगवानको भक्ति हो। ईश्वरले मानवलाई बल, बुद्धि, विवेक र सामर्थ्य प्रदान गर्नुभयो। अब मानवले ईश्वरको आशीर्वाद स्वरूप प्राप्त भएका यी अमूल्य धनलाई कसरी सदुपयोग गर्ने यस विषयमा विचार गर्नुपर्छ।

मानव भएर मानवको परिचय दिनको निम्ति सांसारिक कर्तव्य पालन गर्दै आत्मकल्याणको कार्य पनि गर्नुपर्छ। यस संसार अर्थात् मृत्युलोकलाई कर्मभूमि भनिन्छ, साथै अन्य लोकलाई भोग्य भूमि। मृत्युलोकको कर्मद्वारा नै अन्य लोकको भोग गरिन्छ। मानिसको मृत्यु अकाट्य सत्य हो। जन्मपछि मृत्यु हुन्छ, तर मानिसको कर्म कहिले पनि मर्दैन। मानवको मृत्युपछि पनि ऊ कर्मको कारण बाँचिरहेकै हुन्छ। यसर्थ असल कार्य गर्दै घर परिवार र समाजप्रतिको कर्तव्य पालन गर्दै ईश्वरको भक्ति रसमा डुब्दै यस जीवन साथै मृत्युपछिको सहज र सरल यात्राको निम्ति पनि कार्य गर्न अध्यात्मसित जोडिनु अति आवश्यक छ। अब अध्यात्म के हो यसबारे मन्थन गरौँ। अध्यात्मको अर्थ वास्तविक म अर्थात् आत्मा, चेतना र भित्री अस्तित्वलाई चिन्नु हो। यो बाहिरी अर्थात् भौतिक संसारभन्दा पर गएर जीवनको सत्य, उद्देश्य र ब्रह्माण्डसँगको गहिरो सम्बन्धको खोजी गर्ने मार्ग हो। यसले मानिसलाई शान्ति, आत्मा जागरूकता र आन्तरिक आनन्दतर्फ डोर्याउँछ। अध्यात्म कुनै निश्चित धर्म वा पूजापाठमा मात्र सीमित हुँदैन। यो एउटा जीवन जिउने तरिका, दृष्टिकोण र निरन्तर चल्ने आन्तरिक यात्रा हो। मानव जीवन केवल भौतिक सुख सुविधा प्राप्त गर्ने माध्यम मात्र होइन, आत्मिक शान्ति, नैतिकता र जीवनको वास्तविक उद्देश्य खोज्ने अवसर पनि हो। यही उद्देश्यको मार्गदर्शन गर्ने शक्ति अध्यात्म हो। अध्यात्मले मानिसलाई आफ्नो वास्तविक स्वरूप बुझ्न, सकारात्मक सोच विकास गर्न तथा जीवनमा आउने चुनौती, सङ्घर्ष र दुःखलाई धैर्यपूर्वक सामना गर्न प्रेरित गर्छ। यसले मानव जीवनलाई सार्थक, मर्यादित र सुखमय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। सर्वप्रथम त अध्यात्म भन्नाले भगवानको आराधना, पूजापाठ, ध्यान, जप तप बुझिन्छ। यसको निम्ति शारीरिक शुद्धता, खानपानमा शुद्धता हुन आवश्यक छ। त्यसपछि गरेको ईश्वरको आराधनाद्वारा मानसिक शुद्धता मिल्न सक्छ। तब मात्र मानिसको मनमा सकारात्मक ऊर्जा आउँछ। तब नै व्यावहारिक रूपमा असल कार्य गर्न सक्छ। यहीबाट नै घर परिवार साथै समाजकै निम्ति कल्याणकारी सोचको थाल्ने हुन्छ। मानव जीवनमा अनेकौँ चुनौती, दुःख र सङ्घर्षहरू आउँछन्। अध्यात्मले यस्तो परिस्थितिमा धैर्य, शान्ति र आत्मविश्वास प्रदान गर्छ। यसले लोभ, क्रोध, माया, मोह, घृणा र ईर्ष्या जस्ता नकारात्मक प्रवृत्तिलाई कम गरी प्रेम, करुणा, दया, परोपकार, समानता, सहिष्णुता र सेवाभावको विकास गराउँछ। आध्यात्मिक चेतनायुक्त मानिसले आफू मात्र होइन समाज र राष्ट्रको हितलाई पनि महत्त्व दिन्छ। यस्ता व्यक्तिले सत्य, नैतिकता र सदाचारको मार्ग अपनाउँछ, जसले सभ्य, भव्य र उन्नतशील समाज निर्माणमा योगदान पुर्याउँछ। अध्यात्म मानिसको आन्त

शारीरिक विकास, मानसिक शान्ति, अनुशासन, कर्तव्य पालन साथै नैतिक उन्नतिको आधार हो। अध्यात्मलाई जीवनमा अपनाएर मानवले आफ्नो जीवनलाई सार्थक, सफल र आनन्दमय बनाउन सक्छ। हामीलाई मानव र मानवको असल कार्य बारेमा साथै अध्यात्म विषयमा अवगत भइसकेपछि अब मानव जीवनमा अध्यात्मको महत्व बारे बुझौँ। मानव जीवनलाई सही दिशा दिने महत्त्वपूर्ण आधार अध्यात्म हो। यसले मानिसलाई आफ्नो वास्तविक स्वरूप, जीवनको उद्देश्य, असल कर्म, ईश्वरीय अथवा अदृश्य शक्तिको ज्ञान तथा नैतिक मूल्यको ज्ञान गराउँछ।

0: अहिले हजुरले सुन्दै हुनुहुन्छ मानव जीवनमा अध्यात्मको महत्व विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ मीरा शर्मा ज्यूले।
1: अध्यात्मले व्यक्तिमा सकारात्मक सोच, आत्मविश्वास, व्यावहारिकता, धैर्यता र सहनशीलताको विकास गर्छ। आजको व्यस्त जीवनमा मानिस विभिन्न रोग, तनाव, चिन्ता र समस्याले घेरिएको हुन्छ। यस्तो परिस्थितिमा स्वयंलाई नियन्त्रण गर्न नसके अप्रिय घटनाहरूको शिकार पनि बन्न सक्छ। आफैलाई निर्बल तथा सहाराहीन सम्झन्छ। तर अध्यात्मले मनलाई स्थिर, शान्त र सन्तुलित राख्न सहायता गर्छ। यसबाट मानिसले संयम र विवेकद्वारा कार्य गर्न सक्छ। आज हामी समाचार पत्र तथा सामाजिक सञ्जालभरि अप्रिय घटनाहरू घटिरहेको समाचारहरू सुन्छौँ र देख्छौँ। युवाहरू यस्ता समस्याहरूसँग जुझिरहेका छन् र कतै सहारा नपाएर कुलतमा लागिरहेका छन्, किनकि उनीहरूले मानसिक सन्तुलन नै हराइरहेका छन्। यी सबै हुनको पछाडि अध्यात्मलाई नबुझेर अथवा झुकाउ नभएर पनि हो। मानव जीवनमा अध्यात्मले प्रेम, दया, करुणा, त्याग र सेवाभाव जस्ता मानवीय गुणहरूको विकास गराउँछ। यस्ता गुणहरूले व्यक्ति, परिवार र समाजमा सद्भाव तथा एकता कायम गर्न सहयोग पुर्याउँछ। आध्यात्मिक चेतनाले मानिसलाई असल कर्म गर्न

प्रेरित गर्छ र नैतिक जीवन जिउन सिकाउँछ। यसरी अध्यात्म मानव जीवनको अभिन्न अङ्ग हो। यसले व्यक्तिको शारीरिक, मानसिक र नैतिक विकासमा योगदान पुर्याई जीवनलाई सुखी, सफल र अर्थपूर्ण बनाउँछ। मानव जीवनमा अध्यात्मले गहिरो र सकारात्मक परिवर्तन ल्याउँछ। यसले मानिसलाई आत्मज्ञान, आत्मअनुशासन र नैतिकताको मार्गमा अग्रसर गराउँछ। अध्यात्मले जीवनका कठिनाई र चुनौतीहरूलाई सकारात्मक रूपमा सामना गर्ने शक्ति प्रदान गर्दछ। यसले मानिसलाई सही निर्णय लिन, नैतिक आचरण अप्नाउन र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्छ। साथै पारिवारिक र सामाजिक सम्बन्धहरू अझ सुदृढ र सौहार्दपूर्ण बन्दछ। अध्यात्म मानव जीवनमा आन्तरिक शान्ति, नैतिकता र सकारात्मक सोचको विकास गराई व्यक्तित्वलाई परिष्कृत बनाउने महत्त्वपूर्ण माध्यम हो। मानव जीवन पाएर पनि अध्यात्मलाई अपनाउन नसके यस जीवन अर्थहीन, महत्त्वहीन र निरस हुन जान्छ। अन्तमा, मानव जीवनमा अध्यात्मको महत्त्व अत्यन्त गहिरो र व्यापक छ। अध्यात्मले मानिसलाई आत्मज्ञान, नैतिकता, शान्ति, सन्तुलन, आत्मबल, आत्मविश्वास र सकारात्मक सोचतर्फ डोर्याउँछ। यसले जीवनका समस्या र चुनौतीहरू सामना गर्ने शक्ति प्रदान गर्छ। भौतिक उपलब्धिमा मात्र जीवनको पूर्णता होइन, आन्तरिक सन्तुष्टि र आत्मिक विकास पनि उत्तिकै आवश्यक हुन्। यसैले सन्तुष्ट, सुखी, सफल र अर्थपूर्ण जीवन निर्माणको निम्ति अध्यात्म मानव जीवनको एक महत्त्वपूर्ण आधार हो। अध्यात्म मानव जीवनलाई सही दिशा दिने, आत्मिक शान्ति प्रदान गर्ने र नैतिक मूल्यहरूको विकास गराउने महत्त्वपूर्ण आधार हो। यसैले सुखी, सन्तुलित र सभ्य समाज निर्माणका लागि मानव जीवनमा अध्यात्मको महत्त्वपूर्ण योगदान छ।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो मानव जीवनमा अध्यात्मको महत्व विषयमाथि एक आध्यात्मिक चिन्तन।

यसलाई प्रस्तुत गर्नुभयो मीरा शर्मा ज्यूले। साथमा सुन्नुभयो केही भक्ति सङ्गीतहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस्। यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार, शुभ दिन।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय अहिले बिहानको ठिक 7:05 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम शुभप्रभातमा बिहानी सूचनाको। श्रोता, जब खेतमा किसानले परिश्रमको पसिना बगाउँछ तब गएर मानिसहरूको पेट भर्ने गर्छ। हजुर श्रोता मित्र, कृषक दाजुभाइहरूकै कारण आज हामी जीवित छौँ, हामी भोकै हुँदैनौँ। उहाँहरूप्रति हामी सधैँ नै आभारी रहनुपर्छ। त यसै सन्दर्भमा आज कृषक श्रोता मित्रहरूका निम्ति केही जानकारी लिएर आएका छौँ। आज सुनाउनेछौँ मरिच रोप्ने तरिकाबारे। मरिचको खेती राम्रोसँगले गर्नु हो भने वर्षा सुरु हुनासाथ 1.5 फिटको खाडाल 10 देखि 12 फिटको दूरीमा खनेर तयार गरी त्यसको छेउमा टेवा रुख रोप्नुपर्छ। टेवाको रूपमा फलेदो, पैयु, अमरो, दबदबे इत्यादि जातका रुखका बिरुवाहरू लगाउनुपर्छ। त्यसपछि जुन जुलाई महिनामा जरा पलाएको कलम प्रत्येक टेवा रुखको दक्षिणतर्फ 2-3 वटाको दरले फेददेखि प्राय 30 सेन्टिमिटरको दूरीमा रोप्नुपर्छ। टेवाको दक्षिणतर्फ किरणबाट बचाउनको निम्ति यसो गरेको हो। पानी जम्न नदिनुलाई कलम रोपेपछि फेदको माटो राम्ररी थिच्नुपर्छ औ ढाल बनाउनुपर्छ। यदि मरिचको फेदमा पानी जमे जरा कुहने रोगले आक्रमण गर्न सक्छ, यसैले कुलोको राम्रो बन्दोबस्त मिलाउनुपर्छ। मरिच फुल्न थालेपछि टेवा रुखको हाँगा बिगा छिमाल्नुपर्छ, किनकि बेसी छाया पर्नाले मरिचलाई फुल्न वा फल्नमा नराम्रो असर पर्न सक्छ। मरिच फुल्न थाल्नु अघि नै प्रत्येक मरिचको बोटमा 1 डोको पाकेको गोबर मल वा कम्पोस्ट सार लगाउनुपर्छ। गोबर सार प्रयोग गर्नाले फलन बेसी अनि सन्तोषजनक पाइएको थाहा लागेको छ। आँप, कटहरको टेवामा मरिचको खेती गर्न सकिन्छ। यसबाहेक सुपारी, कफी, नरिवल, सुन्तलाको बोट पनि टेवाको रूपमा चलाउन सकिन्छ। कमिलाको रोकथामको निम्ति प्रत्येक बोटमा 1 किलोग्रामको हिसाबले एल्ड्रेक्स 5% धुलो अथवा एल्ड्रिन 5% धुलो वरिपरि खनेर प्रयोग गर्नुपर्छ।

श्रोता, यो त थियो खेतीपातीबारे सल्लाह अन्तर्गत मरिच रोप्ने तरिकाबारे जानकारी। अब अघिल्लो क्रममा हजुरहरूलाई मनोरञ्जन गराउनेछौँ आधुनिक गीत सुनाई सफल थापाको स्वरमा, त स्वीकार्नुहोस्।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। आधुनिक गीतको प्रस्तुतिपछि अब केही क्षण ईश्वर भक्तिमा लीन बनाऊ सुनेर केही भजनहरू विविध कलाकारहरूको स्वरमा। त प्रथममा स्वीकार्नुहोस् पण्डित ओमकारनाथ ठाकुरको स्वरमा यो भजन।

0: मा सुन्नुभयो यो अन्तिम भजन र भजनहरूको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मेलबर्नमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले दिल्ली मुम्बई एक्सप्रेसवेको लगभग 80% काम पूरा भएको र रहल काम द्रुत गतिमा भइरहेको बताउनु भएको छ। भारत अनि म्यानमार बीच दुई दिवसीय बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भयो। नेशनल टेस्टिङ एजेन्सी एनटीएले सीएसआईआर यूजीसी नेट जून 2026 परीक्षाको लागि अग्रिम शहर सूचना पर्ची जारी गरेको छ। अनि भारत र इङ्ल्याण्ड बीच 5 टी20 क्रिकेट म्याचको श्रृंखलाको चौथो म्याच आज ब्रिटसलमा खेलिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मेलबर्नमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीसँग वार्ता गर्नुहुनेछ। दुई नेताहरूबीच व्यापार, रक्षा, महत्वपूर्ण प्रविधि, शिक्षा र जनस्तरको सम्पर्कमा सहयोग सुदृढ गर्ने विषयमा चर्चा हुने अपेक्षा गरिएको छ। यस वार्ताले दुई देशबीचको विस्तृत रणनीतिक साझेदारीलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

0: मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से आनंद पाठक।
1: केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले दिल्ली मुम्बई एक्सप्रेसवेको लगभग 80% काम पूरा भएको र रहल काम द्रुत गतिमा भइरहेको बताउनु भएको छ। आगामी दुई वर्षमा दिल्लीदेखि मुम्बईको नरिमन पोइन्ट र जवाहरलाल नेहरू बन्दरगाहसम्मको यात्रा मात्र 12 घण्टामा पूरा हुनेछ। राजस्थानको कोटामा एक्सप्रेसवेको निरीक्षणपछि श्री गडकरीले सरकारले आफ्ना वाचाहरू पूरा गरेको बताउनुभयो। यस अवसरमा लोकसभाका अध्यक्ष ओम बिरला र राजस्थानका मुख्यमन्त्री भजन लाल शर्मा पनि उपस्थित हुनुहुन्थ्यो। भारत अनि म्यानमार बीच दुई दिवसीय बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भयो। यस 23औं राष्ट्रिय स्तरको बैठकमा दुवैले सुरक्षा सहयोग बढाउनमाथि चर्चा गरे। गृह मन्त्रालयले बताएअनुसार दुवै पक्षले आतंकवाद, उग्रवाद, मादक पदार्थ, हतियार, वन्यजीव र मानव तस्करी, साइबर अपराध तथा संगठित अपराध सहित अन्तर्राष्ट्रिय अपराधसित जुझ्न सहयोग बढाउनेमाथि चर्चा गरे। दुवै पक्षले खुफिया जानकारी साझा गर्ने अनि साझा सुरक्षा चुनौतीहरूलाई प्रभावी ढंगमा समाधान गर्नको लागि क्षमता निर्माण पहल अप्नाउन पनि सहमति व्यक्त गरे। बैठकमा भारत म्यानमार सीमामा विद्यमान सुरक्षा स्थितिको पनि समीक्षा गरियो। म्यानमारले आफ्नो भूमि भारत विरूद्ध प्रयोग हुन नदिने आश्वासन दिएको छ। दुवै पक्षले कलादान मल्टिमोडल ट्रान्जिट ट्रान्सपोर्ट परियोजना र भारत म्यानमार थाइल्याण्ड त्रिपक्षीय राजमार्ग सम्पन्न गर्ने दिशामा मिलेर कार्य गर्नुपर्ने महत्वमा सहमति व्यक्त गरेका छन्। उत्तर प्रदेश सरकारले शिक्षक र गैर शिक्षण कर्मचारीहरूको लागि क्याशलेस स्वास्थ्य योजना शुरू गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसीबाट मुख्यमन्त्री शिक्षक क्याशलेस मेडिकल स्किमको शुभारम्भ गर्नुभएको छ। यस योजना अन्तर्गत 15 लाखभन्दा बढी शिक्षण कर्मचारीहरूले 5 लाख रूपियाँसम्मको उपचार पाउनेछन्। यस योजना अन्तर्गत राज्यभरिका शिक्षक र उनका परिवारले 5 लाख रूपियाँसम्मको क्याशलेस मेडिकल सुविधा पाउनेछन्। यस योजनाबाट प्राथमिक अनि माध्यमिक शिक्षासँग सम्बन्धित लगभग 15 लाख शिक्षक तथा गैर शिक्षण कर्मचारीहरू लाभान्वित हुनेछन्। यस योजनाले नियमित शिक्षणहरू बाहेक शिक्षा मित्र, प्रशिक्षक, कुक र कस्तूरबा गान्धी बालिका विद्यालयका योग्य कर्मचारीहरूलाई पनि लाभ पुर्याउनेछ। यस योजना अन्तर्गत संविदा कर्मचारीहरूलाई यसको मासिक वेतन 10,000 रूपियाँभन्दा अधिक छ 30 लाख रूपियाँदेखि 80 लाख रूपियाँसम्मको व्यक्तिगत दुर्घटना बीमा कवर प्राप्त हुनेछ। स्थायी दिव्यङ्गताको स्थितिमा 30 लाख रूपियाँदेखि 80 लाख रूपियाँसम्मको बीमा प्रदान गरिनेछ, जबकि आंशिक दिव्यङ्गताको लागि 15 लाख रूपियाँदेखि 40 लाख रूपियाँसम्मको बीमा उपलब्ध हुनेछ। यस योजनामा हवाई दुर्घटना पनि सामेल छ। साथै अप्रत्याशित दुर्घटनाको स्थितिमा कर्मचारीहरूका बालबालिकाहरूको शिक्षा अनि छोरीहरूको विवाहको लागि अतिरिक्त लाभ पनि प्रदान गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नेशनल टेस्टिङ एजेन्सी एनटीएले सीएसआईआर यूजीसी नेट जुन 2026 परीक्षाको लागि अग्रिम सहर सूचना पर्ची जारी गरेको छ। परीक्षा 17 अनि 18 जुलाईमा सञ्चालन हुनेछ। उम्मेद्वारहरूलाई आवंटित परीक्षा सहरको बारेमा जानकारीको लागि आधिकारिक वेबसाइट www.csirnet.nta.nic.inबाट आफ्नो पर्चा डाउनलोड गर्न सल्लाह दिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको चालू वर्षमा 7% वृद्धि दरको अनुमानसितै भारतले विश्वको सबैभन्दा तीव्र गतिले बढ़िरहेको अर्थव्यवस्थाको रूपमा आफ्नो स्थान यथावत राखेको छ। आईएमएफद्वारा आज जारी गरिएको प्रमुख अर्धवार्षिक रिपोर्ट वर्ल्ड इकोनोमिक आउटलुक अपडेट अनुसार अघिल्लो वर्ष भारतको सकल घरेलु उत्पाद जीडीपीमा 6.4% वृद्धिको अनुमान रहेको छ। अमेरिकी सेनाले उसले इरानमाथि पुनः हवाई हमला गरेको बताएको छ। यो हमला एक दिन अघि हर्मुज जलडमरू मध्यमा इरानद्वारा जहाजहरूमाथि गरिएको हमलापछि पुनः शुरू भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हमलाको कारण युद्धविराम अन्त्य भएको र आवश्यक परे अमेरिकाले थप कार्यवाही गर्ने बताएको छ। तर पछि उहाँले अहिलेको तनावले ठूलो युद्धको स्थिति उत्पन्न नहुने बताउनु भएको छ।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अबको अघिल्लो प्रस्तुति कार्यक्रम संगीत प्रवाह, जस अन्तर्गत हजुरहरूलाई सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा आधुनिक तथा लोकगीतहरू। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु यो प्रथम साङ्गीतिक कोसेली थुप्देन भुटियाको स्वरमा, जहाँ गीतकार हुनुहुन्छ कमल रेग्मी अनि सङ्गीत रहेको छ दीप वाइबाको।

परिलीको आकाशमा डोलिरहने तिमी जुन हौ, तिमी मेरो सम्झनामा खेलिरहने मिठो धुन हौ, म क्षितिज बनेर फैलिनु कि पूजाको फुल भई ओइलिनु कि। यो गीतको बोल रहेको अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् रविन शर्माको स्वरमा, जहाँ शब्द रचना रहेको छ पुष्कर पराजुलीको अनि सङ्गीत रहेको छ शरद सिन्हाको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रवाह उद्घोषिका म सरूको साथमा र कार्यक्रमको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली कर्मा शेर्पाको स्वरमा जहाँ संगीत रहेको छ प्रसाद रन पहिलेको भने गीतकार हुनुहुन्छ कमल रेग्मी।

हामी कार्यक्रम सङ्गीत प्रवाहको अन्त्यतिर आइपुगेका छौँ श्रोता, र कार्यक्रमको अन्तिम प्रस्तुतिमा स्वीकार्नुहोस् लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अरुण सुनार, उत्तम प्रधान अनि नरेन्द्र गुरुङको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक देवेन थापा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र इन्डोनेसिया बीचको बढ्दो साझेदारीमाथि प्रकाश पार्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले मंगलबार जकार्तामा व्यापक द्विपक्षीय वार्ता गरेका थिए र रक्षा, समुद्री सुरक्षा, व्यापार प्रविधि, स्वास्थ्य सेवा, कृषि र उदयमान प्रविधिहरूमा सहयोग विस्तार गर्ने सहमति भएको थियो। राष्ट्रपति भवन इस्ताना मार्डेकामा भएको यो भेट श्री मोदीको इन्डोनेसियाको पहिलो द्विपक्षीय भ्रमण हो, जुन दुई देशहरूले 2018 आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा बढाएका थिए। भ्रमणका क्रममा इन्डोनेसियाले मोदीलाई द्विपक्षीय सम्बन्ध बलियो बनाउनमा दिनुभएको योगदानको कदर गर्दै इन्डोनेसिया गणतन्त्रको आफ्नो सर्वोच्च नागरिक सम्मान इन्डोनेसिया गणतन्त्रको बिन्ताङ आदिपूर्णबाट सम्मानित गरेको थियो। वार्तापछि संयुक्त प्रेस वक्तव्यलाई सम्बोधन गर्दै श्री मोदीले न्यानो स्वागतका लागि राष्ट्रपति प्रबोवोलाई धन्यवाद दिनुभयो र भन्नुभयो द्विपक्षीय सम्बन्ध विकासको नयाँ चरणमा प्रवेश गरेको छ। गत वर्ष हामीले भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा उहाँलाई स्वागत गर्ने सौभाग्य पाएका थियौँ। आज उहाँको निमन्त्रणामा इन्डोनेसिया भ्रमण गर्न पाउँदा म निकै खुसी छु, श्री मोदीले भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आज बिहान इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान न्यानो र स्नेहका साथ ग्रहण गर्न पाउँदा म निकै गौरवान्वित भएको छु। यो सम्मान भारतको करोडौँ जनताको हो। यसले इन्डोनेसियाको जनताको भावनालाई प्रतिबिम्बित गर्दछ र भारत इन्डोनेसिया बीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको प्रतीक हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसिया सरकार र इन्डोनेसियाका जनतालाई यस सम्मानका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। दुई देशबीचको बढ्दो साझेदारीलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, पछिल्ला केही वर्ष

0: reform Session Age, adding the grim situation and civil rights violations in POK raised international condemnation and protests across the world. Centre intensifies preparedness as El Nino threat looms large, mentions the statesman. ED freezes Trinamool's 400 crore rupees bank deposits under Prevention of Money Laundering Act, PMLA, informs the Tribune. And finally, a Times of India article titled Summer Push, Durables Eye Double-Digit Growth, informs a scorching summer has spurred demand for seasonal appliances, putting India's consumer durable sector on track to post a robust double-digit growth. And with that, it's back to you, Shagun.
1: Thank you, Sarabjit. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi addresses India-Australia CEOs Forum in Melbourne, says it is natural and essential for India and Australia to move forward as trusted partners in a world marked by uncertainty, supply chain disruptions and energy crisis. Prime Minister Modi to also hold talks with his Australian counterpart Anthony Albanese in Melbourne today. Centre approves procurement of copra and Thottapuri mangoes from farmers in Tamil Nadu to safeguard farmers' interests. Uttar Pradesh government launches cashless health scheme for teachers as well as non-teaching staff in the state. IMF projects India to remain world's fastest growing major economy with 7% growth this year. US launches new strikes on Iran after President Donald Trump said ceasefire is over. And India's Arnav Paparkar creates history by becoming first Indian in 36 years to reach boys' singles quarterfinals at Wimbledon Juniors 2026. For details of these stories and more, log on to our website www.newsonair.gov.in and News on AIR app. And with that, we end the morning news. Have a nice day.
2: समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम रंगबिरंगको संसार। रंगबिरंगको संसार। जब साहसिक यात्राको कुरा आउँछ तब विशेष गरी बरफको पहाड, नीलो समुद्र वा यिनीहरूको छेउछाउका ठाउँहरूको नाउँ आउने गर्छ। तर आज हाम्रो लिस्टमा छ बिहार। आज हामी रूढिवादी तोड्नेछौँ र सुनाउनेछौँ बिहारमा ट्रेल्स र हाइक्सको कति ठुलो खजाना लुकेको छ। बिहारको यस रोमाञ्चक यात्राको सर्वश्रेष्ठ उदाहरण हो बोधगया। र आजको कार्यक्रम रंगबिरंगको संसारमा सुनाउनेछौ बोधगयाका रोचक कुराहरू। नमस्कार आदरणीय श्रोता मित्र, कार्यक्रम रंगबिरंगको संसारमा हार्दिक स्वागत छ। जस्तो कि सबैलाई थाहा छ, बोधगया भगवान बुद्धको आध्यात्मिक विरासतसँग जोडिएको छ। यहाँको पहाड, जंगल अनि प्राचीन स्थलहरूमा एउटा यस्तो अद्वितीय ठाउँहरू लुकेको छ जुन पदयात्रा गर्नेहरू र अन्वेषकहरूका निम्ति उत्कृष्ट रहेको छ। त आउनुहोस् आनन्द लिऊ ती अन्वेषण नगरिएका अनुभवको जुन केवल बोधगयामा छ। बोधगया भारतको बिहार राज्यको गया जिल्लामा अवस्थित महाबोधि मन्दिर परिसरसँग सम्बन्धित एक धार्मिक तीर्थस्थल र पर्यटकीय स्थल हो जसको हर कुना कुनामा कथा लुकेको पाइन्छ। कथा इतिहासको, आध्यात्मिकताको अनि आत्मा जागरूकताको। यो त्यो ठाउँको रूपमा प्रसिद्ध छ जहाँ भगवान बुद्धले बोधि वृक्ष मुनि तप गरी ज्ञान प्राप्त गर्नुभएका थिए। यो युनेस्को विश्व सम्पदा स्थल पनि हो जसले प्राचीन भारतको वास्तुकला र कलात्मक उत्कृष्टता प्रदर्शन गर्दछ। आजको कार्यक्रम रंगबिरंगको संसारको यस अङ्कमा हामी तपाईँलाई महाबोधि मन्दिरको इतिहास, महत्व, आकर्षण र अनुभव मार्फत मार्गदर्शन गर्नेछौ र यस पवित्र स्थलको यात्रा योजना गर्नमा सहयोग गर्नेछौ। महाबोधि मन्दिर भगवान बुद्धको जीवनसँग सम्बन्धित चार पवित्र स्थलहरू मध्ये एक हो, विशेष गरी ज्ञान प्राप्तिसँग सम्बन्धित छ। पहिलो मन्दिर सम्राट अशोकले ईसापूर्व तेस्रो शताब्दीमा निर्माण गरेका थिए र हालको मन्दिर पाँचौ वा छैटौ शताब्दीको हो। यो गुप्त कालको उत्तरार्धदेखि भारतमा अझै पनि पूर्ण रूपमा इटाले निर्मित सबैभन्दा प्रारम्भिक बौद्ध मन्दिरहरू मध्ये एक हो। ऐतिहासिक प्रमाण र ग्रन्थहरूले वर्तमान मन्दिर परिसरका भागहरू विभिन्न कालखण्डका रहेका देखाउँछन्। मुख्य मन्दिर वज्रासन बुद्धको ज्ञान प्राप्तिको आसन सम्राट अशोकले संरक्षण गरेका थिए। महाबोधि मन्दिरको

साथसाथै बोधगयामा यस्ता धेरै अन्य पर्यटकीय स्थलहरू पनि छन् जहाँ श्रोताहरूले भ्रमणको आनन्द लिन सक्नुहुनेछ। यहाँ ती स्थलहरू बारे थप जानकारी साझा गर्नेछौ। बोधगयामा ढुङ्गेश्वरीका पहाडहरू। ढुङ्गेश्वरी पहाड त्यो ठाउँ हो जहाँ भगवान बुद्धले ज्ञानको खोजीमा बोधगयाको यात्रा गर्नु अघि केही वर्ष बिताएका थिए। पहाडहरू प्राय गौतम बुद्धले आश्रय र ध्यानको लागि प्रयोग गर्ने गुफाहरूका निम्ति परिचित छन्। सुन्दर प्राकृतिक दृश्यहरूले आँखा लोभ्याउने गर्छन् भने हृदय र मस्तिष्कलाई शान्ति प्रदान गर्दछ। ढुङ्गेश्वरी पहाडको रमणीय परिवेशमा अवस्थित बौद्ध स्तूप र मन्दिरहरूको उपस्थितिले सुनमा सुगन्ध थपेझै अनुभव हुने गर्दछ। यी पहाडहरू एक प्रसिद्ध पदयात्रा गन्तव्य हो र यसले ठूलो संख्यामा उत्साहीहरूलाई आकर्षित गर्दछ। सुजाता मन्दिर। सुजाता मन्दिर सुजाता नामकी एक विनम्र आदिवासी महिलालाई समर्पित छ जसले गौतम बुद्धलाई खीर चढाएकी थिइन्। भनिन्छ कि गौतम बुद्धले वर्षौंको भोकमरी पछि ज्ञान प्राप्त गर्न भोजन सहित भौतिकवादी जीवन त्यागेपछि खाएको पहिलो खाना यो खीर थियो। मन्दिरलाई धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ किनकि भेटीले भगवान बुद्धको जीवन बचाएको विश्वास छ। दाइजो क्यो बौद्ध मन्दिर। सुन्दर वातावरणको बीचमा दाइजो क्यो बौद्ध मन्दिर शान्ति खोज्नेहरूका निम्ति शान्त विश्राम स्थल हो। मन्दिरको प्रमुख विशेषता भनेको बलौटे ढुङ्गा र ग्रेनाइटबाट बनेको 64 फिट अग्लो महाबुद्ध मूर्ति हो। यसले ठूलो संख्यामा आगन्तुकहरूलाई आकर्षित गर्दछ। मन्दिरमा एक भव्य ध्यान कक्ष पनि छ जहाँ एकान्तमा बसेर वरपरको शान्त वातावरणको आनन्द लिन सकिन्छ।

ब्रह्म योनी मन्दिर। यस मन्दिरको दर्शन गर्न भक्तहरूले यो मन्दिर रहेको पहाडको टुप्पोमा पुग्न 424 अग्ला ढुङ्गाका सिँढीहरूको कठिन आरोहण गर्न पर्छ। अष्टभुजा देवीको प्राचीन मन्दिर ब्रह्म योनी र मात्रेनी नामक दुई गुफाहरू पनि पहाडमा अवस्थित छन्। ब्रह्म योनी पहाड त्यो ठाउँ हो जहाँ भगवान बुद्धले हजारौं पूर्व अग्नि पूजक तपस्वीहरूलाई अग्नि प्रवचन दिएका थिए र भनिन्छ कि उहाँको शिक्षा सुनेर प्रत्येक तपस्वी ज्ञानी बने। विष्णुपद मन्दिर, यो मन्दिर भगवान विष्णुलाई समर्पणको रूपमा निर्माण गरिएको थियो र यसमा भगवान विष्णुको 40 सेन्टिमिटर लामो पदचिह्न छ, जुन चाँदीका पाताहरूले बनेको बेसिनले घेरिएको छ। यस मन्दिर परिसरमा अन्य मन्दिरहरू पनि छन्, नरसिंह मन्दिर अनि फाल्गेश्वर शिव मन्दिर, जुन हिन्दूहरूका लागि एक महत्वपूर्ण तीर्थस्थल र आस्थाको प्रतीक हो। इन्डोसन निपोन जापानी मन्दिर, बौद्ध संस्कृति र जापानी वास्तुकलाको उत्कृष्ट उदाहरण यो मन्दिर 1972 अन्तर्राष्ट्रिय बौद्ध समुदायहरूको सहयोगमा निर्माण गरिएको थियो। मन्दिरको संरचना काठबाट कुदिएको छ, जहाँ गौतम बुद्धका जीवनका घटनाहरू वर्णन गर्न जापानी चित्रहरू कुदिएका छन्। श्रोता, बोधगयामा भ्रमण गर्नका निम्ति त धेरै उत्कृष्ट ठाउँहरू छन्, जुन यहाँ बयान गरेर गर्न सकिन। त्यसै गरी अन्य ठाउँहरूमा भियतनामी मन्दिर, महान बुद्ध मूर्ति, चिनिया मन्दिर, भारतीय पुरातत्व समाज संग्रहालय, शाही भुटान मठ, थाई गुम्बा आदि हुन्। बोधगया शहर पुग्नका निम्ति यातायात व्यवस्था पनि सुव्यवस्थित र सुलभ रहेको पाइन्छ। श्रोता, सडक मार्गबाट, रेल मार्ग र हवाई मार्गबाट पनि यहाँ पुग्न सकिन्छ। राज्य सरकारद्वारा सञ्चालित बसहरू, जसले बोधगया र यस क्षेत्रका धेरै शहरहरू बीच साघुको काम गर्दछ, साथै यहाँ डिलक्स बस सेवा पनि उपलब्ध छन् भने गयादेखि बोधगया बीच यात्रा गर्दा ट्याक्सी सेवा पनि लिन सकिन्छ रेल मार्गबाट। बोधगयाको रेलवे स्टेशन गया हो, जुन 13 किलोमिटर टाढा छ। गया रेलवे स्टेशनको देशका सबै प्रमुख शहरहरूसँग उत्कृष्ट सम्पर्क भएकोले बोधगया पुग्न सजिलो हुने गर्छ। हवाई मार्गबाट गया अन्तर्राष्ट्रिय विमानस्थल बोधगयाबाट लगभग 17 किलोमिटर टाढा छन्। दिल्लीबाट गयाको लागि कनेक्टिङ उडान लिन सकिन्छ अनि गयाबाट बोधगया पुग्न

ट्याक्सीको सुविधा लिन सकिन्छ। श्रोता, बोधगया एक आध्यात्मिक र शान्ति खोज्नेहरूको निम्ति उत्तम स्थान हो। यहाँ प्रवेश गर्दा मात्रै पनि मन शान्त हुने गर्दछ। भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको पवित्र भूमि, जहाँको ऊर्जा धेरै सकारात्मक र शान्तिपूर्ण रहेको पाइन्छ। यहाँको सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन सँगसँगै बौद्ध मठहरूमा केशर वा मरुन रङमा सजिएका कपाल काटेका भिक्षुहरू, सेतो पोशाक लगाएका भिक्षुनीहरू आफ्नो प्रार्थना चक्र घुमाउँदै घण्टी र घण्टीको तालमा बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, संघम शरणम गच्छामिको मधुर स्वरमा भजन गाउँदै हिँड्दा हावामा धूपको सुगन्ध र फूलहरूको सुगन्ध घुलमिलिँदा लाग्छ, यी दृश्यहरू, यी अनुभवहरू कहिले नछुटोस्। यो लोकदेखि अर्को लोकमा पुगेसै परम आनन्द र शान्तिको अनुभूति प्राप्त हुँदछ। यहाँ जहाँ मन मस्तिष्क र शरीर शान्त बन्दछ, त श्रोता, दैनिक व्यस्तता र भागदौडमा दौडिरहेका यो जीवनलाई केही क्षण विश्राम दिई बौद्ध गयाको शीतलता ताप्न, जीवनलाई सार्थक बनाउन, आध्यात्मको अध्ययन गर्न, शान्ति प्राप्त गर्न आज नै योजना बनाउनुहोस्, टिकट बुक गर्नुहोस् अनि लाग्नुहोस् परम शान्तिको यात्रातर्फ। त श्रोता, आजको कार्यक्रम रङ बिरङको संसारमा हामीले सकारात्मकता र शान्तिको खोज गर्यौं, भ्रमण गर्यौं भारतको बिहारका बोधगयाको रोचक कुराहरू। त हेर्दा हेर्दै समयको गाडी पनि छुट्न लागेछ श्रोता, हजुरहरूबाट विदा लिने समय पनि भएछ। र फेरि पनि अर्को अङ्कमा यस्तै रोचक जानकारी मूलक सन्दर्भहरू लिएर आउनेछौ। अहिलेलाई भने उद्घोषिका म सरुला अनि कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनु हवस्। नमस्ते।

कार्यक्रम रंग बिरंगको संसारको प्रस्तुतिपछि अब केही क्षण लोक भाकामा रमाऊ सुनेर लोकगीत गणेश कुमार घिसिङको स्वरमा।

0: श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा उद्घोषिका म सरुको साथमा र अबको अघिल्लो प्रस्तुति कार्यक्रम योजना जस अन्तर्गत श्रोताहरूलाई आज जानकारी दिनेछौँ प्रधानमन्त्री फसल बिमा योजनाबारे साथै हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ
1: Work from home? High salary? Bas ek click mein? Arre waah!
2: Fasi!
3: Anjaan links par click mat kijiye. RBI kehta hai.
4: Jankar baniye, satark rahiye.

यो छोटो विश्रामपछि फेरि पनि स्वागत छ श्रोता कार्यक्रममा। त कार्यक्रममा अब हजुरहरूलाई जानकारी दिइरहेका छौँ प्रधानमन्त्री फसल बिमा योजनाबारे। माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 18 फरवरी 2016 सुरु गर्नुभएको प्रधानमन्त्री फसल बिमा योजना किसानहरूको लागि उनीहरूको उत्पादनको लागि बिमा सेवा हो। यो एक राष्ट्र एक योजनाको विषयवस्तु अनुरूप भारतमा पहिलेका दुई योजनाहरू कृषि बिमा राष्ट्रिय कृषि बिमा योजना र परिमार्जित राष्ट्रिय कृषि बिमा योजनालाई प्रतिस्थापन गरेर तिनीहरूका उत्कृष्ट सुविधाहरू समावेश गरेर र तिनीहरूका अन्तर्निहित कमजोरीहरूलाई हटाएर तयार पारिएको थियो। यसले किसानहरूमा प्रिमियम बोझ घटाउने र पूर्ण बिमा रकमको लागि बाली बिमा दावीको प्रारम्भिक निपटान सुनिश्चित गर्ने लक्ष्य राखेको छ। र यस बिमाको उद्देश्यबारे भन्नपर्दा, अप्रत्याशित घटनाहरूबाट बाली नाली क्षति भोगिरहेका किसानहरूलाई आर्थिक सहयोग प्रदान गर्ने, कृषिमा निरन्तरता सुनिश्चित गर्न किसानहरूको आय स्थिर बनाउने, किसानहरूलाई नवीन र आधुनिक कृषि अभ्यासहरू अप्नाउन प्रोत्साहित गर्ने अनि कृषि क्षेत्रमा ऋण प्रवाह सुनिश्चित गर्ने, जसले खाद्य सुरक्षा, बाली विविधीकरण र कृषि क्षेत्रको

वृद्धि र प्रतिस्पर्धात्मक बढाउन योगदान पुर्याउनेछ, साथै कृषकहरूलाई उत्पादन जोखिमबाट जोगाउनेछ। र कार्यक्रम योजनामा अब भने समय भएको छ साङ्गीतिक यात्राको, र कार्यक्रमको प्रथम प्रस्तुतिमा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली चलचित्र और प्यार हो गयाबाट उदित नारायणको स्वरमा स्वीकार्नुहोस्।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले आज बिहान मेलबर्नमा भारत अस्ट्रेलिया सीईओ फोरममा भाग लिनुभयो। दुवै नेताहरूले भारत अनि अस्ट्रेलियाका उद्योग जगतका प्रमुखहरूसित पनि भेटवार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्ण आज ओडिसाको भ्रमणमा रहनुहुनेछ। उहाँले भुवनेश्वरमा ओडिसा कृषि तथा प्रौद्योगिकी विश्वविद्यालयमा खुला समुद्रमा माछा पालनको लागि प्राधिकरण पत्र जारी गर्ने सम्बन्धित कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले दिल्ली मुम्बई एक्सप्रेसवेको लगभग 80% काम पूरा भएको र रहल काम द्रुत गतिमा भइरहेको बताउनु भएको छ। भारत अनि म्यानमार बीच दुई दिवसीय बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भयो। यस 23 राष्ट्रिय स्तरको बैठकमा दुवै पक्षले सुरक्षा सहयोग बढाउनमाथि चर्चा गरे। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू आज नन्दियाल जिल्लाको बानागनपल्ले गाउँको भ्रमणमा जानुहुनेछ। उहाँले राज्य सरकारको मी भूमि मी हकको कार्यक्रममा भाग लिनुहुनेछ। महाराष्ट्रमा हिज पिपरी चिन्चवार नगर निगमको मोशीस्थित डम्पिङ स्थानमा भएको दुर्घटनापछि बचाव कार्य युद्धस्तरमा चलिरहेको छ। राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ, भारतीय सेना, दमकल सेवा, पुलिस तथा अन्य एजेन्सीहरूका संयुक्त बचाव टोली बचाव कार्यमा जुटेका छन्। पाकिस्तान अधीनस्थ रहेको जम्मू कश्मीरमा बढ्दो राजनैतिक अशान्ति बीच विरोध प्रदर्शन गरिरहेका प्रमुख गुट संयुक्त अवामी एक्शन कमिटी जेएएसीले आज एक आखिरी विरोध प्रदर्शनको आह्वान गरेको छ। मौसम विभागले अरूणाचल प्रदेश, आसाम, मेघालय, बिहार, पूर्वी राजस्थान, मध्यप्रदेश, पश्चिम बंगालको निम्न हिमालय क्षेत्र, सिक्किम अनि पश्चिमी उत्तर प्रदेशमा आज भारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारको प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 110.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ।

一下。अब फेरि पनि श्रोताहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ। सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू। त कार्यक्रमको आरम्भमा राख्न लागिरहेकी छु अल्का याग्निक अनि शानको युगल आवाजमा यो साङ्गीतिक कोसिली चलचित्र हम तुमबाट। स्वीकार्नुहोस्।

श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू र कार्यक्रमलाई निरन्तरता दिँदै अघिल्लो क्रममा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली। अल्का याग्निक अनि सानका युगल आवाजमा चलचित्र कल हो न होबाट स्वीकार्नुहोस्।

हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ श्रोता, र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् कुनाल गान्जावालाको स्वरमा चलचित्र क्युकीबाट।

0: বিশ্বকাপ ফুটবলে শেষ আটের পর্ব আজ শুরু হচ্ছে। প্রথম কোয়ার্টার ফাইনালে ফ্রান্স মরক্কোর বিরুদ্ধে খেলবে। খেলা শুরু হবে ভারতীয় সময় রাত 1টায়। শনিবার ভারতীয় সময় রাত 12:30টায় বেলজিয়াম স্পেনের মোকাবিলা করবে। রবিবার ইংল্যান্ডের বিরুদ্ধে প্রথমবার ফিফা বিশ্বকাপের কোয়ার্টার ফাইনালে মাঠে নামতে চলেছে নরওয়ে। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। 2030 সালের মধ্যে ভারত অস্ট্রেলিয়া দ্বিপাক্ষিক বাণিজ্যের পরিমাণ 100 বিলিয়ন মার্কিন ডলারে উন্নীত করা হবে বলে প্রধানমন্ত্রী নরেন্দ্র মোদী জানিয়েছেন। চলতি অর্থবর্ষে ভারতের জিডিপি 7% বৃদ্ধি পাবে বলে আন্তর্জাতিক মুদ্রা তহবিল পূর্বাভাস দিয়েছে। খবর শেষ হলো।
1: नमस्कार, यो आकाशवाणी खरसांग हो। प्रादेशिक समाचार सबिना गिरीबाट सुन्नुहोस्। मुख्यमन्त्री सुवेन्दु अधिकारीले हिज कलकत्ताबाट दुधे बेली ब्रिजको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। यस अवसरमा सांसद, मन्त्री अनि विधायकहरू उपस्थित थिए। मुख्यमन्त्रीले दुधेको बालासन नदीमाथिको बेली ब्रिजलाई भर्चुअल रूपमा जनतालाई समर्पित गर्नुभयो। यो पुलले दुधेको सवारी साधनको आवागमन पुनर्स्थापित गर्नेछ अनि मिरिकलाई सिलगढी र अन्य ठाउँहरूसित जोड्न मदत गर्नेछ। यस अवसरमा मन्त्री विशाल लामा, सांसद राजु विष्ट र पहाड़का विधायकहरू उपस्थित थिए। पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले हिज राज्यका 50,000 सफाई कर्मचारीहरूलाई सुरक्षा उपकरण प्रदान गर्न स्वच्छ कवच पायलट योजना शुरू गर्नुभयो। यसको साथै उहाँले यस वर्ष राज्यभरि 7 करोड़ पौधा लगाउने र तिनीहरूको देखरेख सुनिश्चित गर्ने घोषणा गर्नुभयो। कोलकाताको उत्तीर्ण अडिटोरियममा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले राज्यको सरसफाई प्रणालीको मेरुदण्डको रूपमा सफाईकर्मीहरूको योगदानको प्रशंसा गर्नुभयो। कार्यक्रममा सफाईकर्मीहरूलाई हाई विजिबिलिटी ज्याकेट, पंजा, लामो रबरको जुत्ता र अन्य सुरक्षा सामग्रीहरू वितरण गरिएको थियो। मुख्यमन्त्रीले स्वच्छता सरकारको मात्र जिम्मेवारी नभई सामाजिक जिम्मेवारी र नागरिक चेतनाको एक महत्वपूर्ण हिस्सा पनि रहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानले विश्वव्यापी मान्यता पाएको छ र यसको देशभरि स्वच्छताको बारेमा नयाँ सोचलाई जन्म दिएको छ। मुख्यमन्त्रीले विगत 15 वर्षमा कोलकातामा ठूलो मात्रामा रूखहरू काटिएको अनि कंक्रिट निर्माणहरू द्रुत गतिमा बढेको जसले वातावरणीय सन्तुलनलाई असर गरेको छ। वातावरण संरक्षणप्रति उदासीनता र 15 वर्षभन्दा पुराना सवारी साधनमाथि प्रभावकारी कारवाही नहुनु पनि वायु प्रदूषण बढ्नुको प्रमुख कारण रहेको उहाँले भन्नुभयो। बढ्दो प्रदूषणका कारण बालबालिका, किशोर र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको उहाँले बताउनुभयो। श्री अधिकारीले राज्यको सबै शहरहरू सिलगढी, आसनसोल, दार्जीलिङदेखि दिघासम्म विकास सन्तुलित अनि बहुआयामी हुनुपर्ने बताउनुभयो। मुख्यमन्त्रीले एक पेड़ माँ के नाम अभियान अन्तर्गत यस वर्ष राज्य सरकारले 7 करोड़ पौधा रोपण गर्ने पनि बताउनुभयो। साथै सरकार केवल पौधारोपणमा मात्र सीमित नरहेर तर आगामी वर्षसम्म

0: प्रोत्साहन गर्ने तथा युवा खेलाडीहरूका लागि अझ बढी अवसर सुनिश्चित गर्ने विषयमा विशेष जोड दियो। विधायक भरत छेत्रीले खेलकुद युवा शक्तिलाई सशक्त बनाउने, अनुशासनको भावना विकास गर्ने तथा स्वस्थ र सक्षम समाज निर्माण गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कालेबुङका हरेक उदयमान खेलाडीले आफ्नो प्रतिभा निखार्न सक्ने वातावरण सृजना गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। सशस्त्र सीमा बल खोप्रेलका कमाण्डेन्ट पीवी सामीको मार्गदर्शनमा हिज नागरिक कल्याण कार्यक्रम अन्तर्गत एक दिवसीय निशुल्क पशु चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविर सीमा चौकी वरा मनिराम ज्योतको कार्यक्षेत्र अन्तर्गत पर्ने ताराबारी किलाराम ज्योत र वरा मनिराम ज्योत गाउँहरूमा सञ्चालन गरिएको थियो। शिविरमा सीमान्त मुख्यालय एसएसपी सिलगढीका मुख्य पशु चिकित्सा अधिकारी वरिष्ठ श्रेणी डाक्टर दीपक छेत्रीले स्थानीय परीक्षण गरी आवश्यक उपचारका कृषकहरूका पशुहरूको स्वास्थ्य साथै निशुल्क औषधि वितरण गर्नुभयो। यसका साथै उहाँले पशुपालकहरूलाई पशुहरूको सन्तुलित आहार, नियमित खोप टीकाकरण, रोगको रोकथाम, सरसफाई र वैज्ञानिक पशुपालनका विषयमा महत्वपूर्ण जानकारी समेत गराउनुभयो। भारतीय राष्ट्रिय महिला फुटबल टीम अन्डर 27 का खेलाडी अविष्टा बस्नेतलाई हिज दार्जिलिङको एक प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट रोबर्ट्स हायर सेकेन्डरी स्कूलले एक औपचारिक कार्यक्रम बीच सम्मान जनायो। स्कूल सहशिक्षक अमित थापाले सञ्चालन गरेको यस कार्यक्रममा प्रमुख अतिथि अविष्टालाई विद्यालयको पक्षबाट स्कूलको कोअर्डिनेटर रेभरेन फादर संजोग राई र राजा लामाले अङ्गवस्त्र फुलगुच्छा र स्मृति चिन्ह प्रदान गरे। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समाचारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम सृजना।

आज हामी तीन दिशाबाट यहाँ भेट भएका छौँ। आकाशवाणीको साहित्य सृजनामा हाम्रो निम्ति अत्यन्तै खुसीको अवसर हो यो। यसमा हामी केही कविता, केही लघु कथा वाचन गर्नेछौँ। हाम्रो सृजनालाई आदरणीय श्रोता वृन्दमा समर्पित गर्नेछौँ। अब हामी तीन सृजकहरू, प्रथममा हाम्रा अति प्रतिष्ठित कवि मोहन ठकुरी, आदरणीय कवि हाइकुकार नीरा सुब्बा नेचाली र म स्वयं डाक्टर कमला तामाङबाट सम्पूर्ण श्रोता वृन्दमा हार्दिक अभिनन्दन एवं नमन गर्दछु।

0: प्रथममा हाम्रा अति प्रिय कवि मोहन ठकुरीलाई आफ्नो रचना वाचनको निम्ति आग्रह गर्दछु।
1: सबैमा नमस्कार। मेरो पहिलो कविता यहाँहरूमा समर्पित छ, भेटघाट। सानो भेटघाट छ, यो भेटघाट कुनै ठुलो उद्देश्य टाउकोमा बोकेर बसेको छैन। यो भेटघाट कुनै महत्वपूर्ण अपूर्ण विषयलाई सठिक टुङ्गोमा पुर्याउने जमर्को पनि होइन। साथ सङ्गत छ, बातचितको फन्कोमा अनेक कुरा छन्। देश विदेश छ, कथा कविता छ, नयाँ किताब छ, जीवनको रमिता छ, प्रेम प्रणयको लचक छ, वरिपरिको छर छिमेकको चहलपहल पनि छ, बातचितमा जातिको वीरता र अभिप्राप्ति छ, युग युगको हेलचेक्राई र अप्र

0: आपत्ति पनि छ। जवानाले दिएको घात आघात छ, तर पनि गफ छ, उन्मुक्त हाँसो छ। कसैको मनभरि दुःख हुन सक्छ, तर उसलाई पनि सङ्गतको सुख छ। आज पनि सानो भेटघाट छ, आज पनि सानो भेटघाट छ।
1: साच्चै नै सुन्दर कविता। हामीले यसरी उहाँबाट यति सुन्दर कविता सुन्न पाउनु हाम्रो अहोभाग्य हो। आदरण्य सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै क्रममा म हाइकुकार कवि निराज सुब्बाको कविता सुन्नेछौ। उहाँले भर्खरै दुईवटा कृतिहरू लोकार्पण गर्नुभयो। उहाँको एउटा हाइकुकार र हाइकु र अर्को कविता संग्रह। म यसको शीर्षक बताउँदिन, उहाँ स्वयंले बताउनुहुन्छ। र अब हामी कवि निराज सुब्बालाई सुन्नेछौ।
2: धन्यवाद कमला बहिनी, साथै सम्पूर्ण श्रोता वर्गमा पनि अभिवादन जनाउँदछु। कविता दिन। सूर्यको काखमा चलमल गरिरहने दिन नै हो, सूर्यको काखमा चलमल गरिरहने दिन नै हो, जसले मानिसको समय खर्लप्पै निलेको हुन्छ। दिनको सुरुदेखि नै सुनिन्छ यहाँ चरीको चिरबिर, मन्दिरको टङटङ घन्टीको आवाज, चियाबारीको साइरन, टोटो अटो रेलगाडी अनि दैनिक रोजगारको निम्ति हिँडिरहने वाहनका चर्का आवाजहरू। मध्य दिनले त झनै खर्लप्पै निल्ने गरेको छ, मान्छे रहित सर्प जस्ता सडकहरू। दिनको उज्यालोमा मान्छेहरू हराएको हुन्छ आफ्नो चामल दाल पिठो जोहो गर्ने भिडहरूमा। दैत्य जस्तै नै दिन हो, मान्छेको समय हरण गरिरहने, उसले चाल नपाइसु टुक्क सकेसम्म सूर्यास्त नहुन्जेल।
0: कवि निरा नेचारीलाई धन्यवाद। र अब अर्को अब पाठ गर्नुहुनेछ डाक्टर कमला तामाङले, उहाँको एउटा अत्यन्त प्रसिद्ध कविता आपा, र उहाँलाई यसैको निम्ति म अनुरोध गर्दछु।
1: धन्यवाद सर। मेरो कविताको शीर्षक छ आपा। उनी भइरहँदा मनमा लागिरहन्थ्यो, एउटा छाता सधैँ ओढेका छौँ, भरोसाको एउटा दरिलो ओत छ, सुरक्षाको ढुक्क बसिरहन्थ्यो मनमा, थकानहरू दैलोको सङ्घारमै जुत्ता सँगै खोलेर साँझमा घर पस्नु हुने मेरो आपा, म पिठोमा घोडा चढ्दा मेरो खुसीमा रमाउनु हुने मेरो आपा, हिजो आज बिरानो ठाउँमा पुगिसकेका उनलाई सधैँ खोजिरहन्छु, म सम्झनाको सहरमा खोजिरहन्छु, म खुसी हुनुको खुसी बिरानो बिरानो हुँदै गइरहेको महसुस भइरहन्छ, उनको वत्सलय चलमलाइरहन्छ मेरो शिरमाथि। आज पनि यो अनुभव यथार्थ छ, यथावत छ मसित, उनका अनन्त आशीर्वाद जीवनको हरेक पाइलामा छाया भएर बसिरहन्छ। हो सशरीर उनी अनन्तमा बिलाइसकेका छन्, तर म सधैँ मान्छु मसँगै त छन् उनी मेरो मुटुमा, मेरो आत्मविश्वासलाई जोगाइराख्न मेरो चेतनामा, मेरो प्रत्येक चाहनाहरूलाई दिशा दिने मेरो मनमा। आमालाई गुमाउनु भनेको एउटा अनिष्ट भूकम्प झेल्नु थियो मैले, आपा बित्नु भनेको शिरमाथि मेरो आकाश नहुनु रहेछ, आपा नहुनु भनेको मेरो अस्तित्वमा पहिरो धस्कनु रहेछ, अनि रहेछ जीवनमा कहिले ननिप्ने एउटा उदास रिक्तता। आज मेरो आँसुसित छल्किरहन्छ बालापनका उनका हप्काईहरू, किशोरी हुँदाका उनका अनुशासनहरू, तरुनीमा उनका डरहरू, उनीसित व्यतीत हर क्षण हर पल मेरो मनको म्युजियममा सजाएर राखेकी छु। मेरा आपाका अनुहारका चाउरीहरूलाई सधैँ मायाका हातहरूले स्पर्श गरिरहन्छु सम्झनामा। आज पनि आद्र आँखाहरूसित सम्झिराखेको छु मेरो आपालाई, मेरो प्यारो आपालाई। धन्यवाद।

0: अब फेरि हामी सबैको प्रिय कवि मोहन ठकुरी उहाँको कवितालाई फेरि सुन्नेछौँ, तपाईँहरू समक्ष राख्नेछौँ। सरलाई म निवेदन गर्दछु आफ्नो प्रस्तुतिको निम्ति।
1: धन्यवाद। मेरो नयाँ कविताको शीर्षक छ म तिमी र जिजीविषा। आकाशको असीम उच्चता, धेरै माथि धेरै माथि, अनि पहिल्यै पछि टाढिएर भागिरहने क्षितिज, धेरै पर धेरै पर, पुग्नलाई कहिले भएनन् मेरा अभिप्साहरू पनि, कुनै क्षण पुगिने भ्रममा अल्झिरहने मनहरू पनि मेरा भएनन्। एक्लो आफू एक्लो मन कुनै बेला, गन्तव्यहीन एउटा यात्रा एउटा बेसुर धुन, साँझको पहेँलो पुर क्षितिज, डुब्दै गरेको घामको एउटा उदास रङ, त्यति नै त्यस्तै म कुनै बेला। आज तिमीसित छु, क्षितिजको कुरा गर्छु, डुब्न लागेको घाम देखाउँछु, तिम्रा अनुहारभरि मुस्कान छ अर्थपूर्ण मुस्कान, तिमीले भनेको सुन्छु, घाम डुब्छ मात्र होइन बिहान झुल्कन्छ पनि, घाम डुब्छ मात्र होइन बिहान झुल्कन्छ पनि, सुनेर जीवनको जिजीविषा झुरमुराउँछ, जीवनको जिजीविषा झुरमुराउँछ। धन्यवाद।
0: म तिमी र जिजीविषा, आहा कति सुन्दर। सरलाई साँच्चै नै हामी उहाँलाई यस सुन्दर कविताको निम्ति नमन गर्दछु।
1: फेरि हामी हाइकुकार निरा नेचालीलाई सुन्नेछौँ। उहाँको प्रसिद्धि हाइकुमा छ र एकपल्ट उहाँलाई फेरि म श्रोता वृन्दमा केही हाइकुहरू सुनाइदिने हार्दिक अनुरोध गर्दछु। निरा नेचाली।
2: धन्यवाद मोहन ठकुरी सर। केही हाइकुहरू पठन गर्न गइरहेकी छु। वृक्षारोपण प्रकृतिको पक्षमा आरम्भ गरौँ। हराए हाँसो अप्रिय मान्छे आयो मुहारबाट, खुल्ला छ ज्याल कोही प्रिय मानिस खोज्दैछ आँखा, मनको सन्त बन्दैछ अनुरागी देखी बसन्त, लुप्त मुस्कान उधारको बगान खुसी लिलाम, दिन्छ सहारा लालचमा फसाई स्वार्थी मानिस। धन्यवाद
1: निरा नेचालीलाई। धन्यवाद। अब हामी फेरि म उभिएको धरातलमा आइपुग्छौँ। यो म उभिएको धरातल प्रसिद्ध कवि डाक्टर कमला तामाङको कविता हो र उहाँलाई यो कविता पनि श्रोता वृन्दमा साझा गरिदिने अनुरोध राख्दछु।
0: धन्यवाद आदरणीय शर्मा। र मेरो कविता यसरी प्रस्तुत हुन्छ। म उभिएको धरातल, म उभिएको छु शताब्दी शताब्दीदेखि थिचिएको त्यो धरातलमा, म उभिएको छु शताब्दी शताब्दी थिचिएको त्यो धरातलमा, जहाँ नारीले सास फेर्नु अपराध ठानिन्थ्यो र बोल्नु संस्कार विरुद्ध।

0: घोषणा। म उभिएको छु एउटै थलोबाट जहाँ मेरा हरेक पाइलामा कहिले नसकिने छाया झैं परम्पराका जन्जिरहरू बाँधिएका थिए। तर म हिँडे घिस्रिँदै तातिँदै घुचिँदै आफ्नो आवाज खोज्दै हिँडे। बोल्न थाले पहिलो चोटि डराएर अनि फेरि सागर माता जस्तै उच्च स्वरमा। म नारी हुँ, म एउटी आमा हुँ, सृजना हुँ, सृष्टि हुँ। म सधैँ थोरै सम्झिएकी तर सधैँ धेरै दिएकी। म सधैँ थोरै सम्झिएकी तर सधैँ धेरै दिएकी। मलाई घाँस त दियो, मलाई घाँस त दियो तर अधिकार च्यातिएको। मलाई माया त दियो तर शर्त सहितको। मलाई इज्जत त दियो तर घेराबन्दीको सीमाभित्र। आज म ती सीमाहरू चिरेर स्वाभिमानको झण्डा गर्दैछु। अब म आँसु होइन अग्नि बनेकी छु। त्यो उज्यालो पनि दिन्छे, जो उज्यालो पनि दिन्छे र परिवर्तनको आहुति पनि। म उभिएको छु त्यो धरातालमा जहाँ म घरेलु नाम होइन राजनीतिक निर्णय बन्न सकूँ, शिक्षा मात्र पाउने होइन शिक्षिका बन्न सकूँ, तस्बिरमा मात्र होइन इतिहासमा लेख्न सकूँ। म एउटी छोरी हुँ जसलाई भविष्य हेर्ने आँखा बनाइयो तर भविष्य बनाउने शक्ति थमाइएन। आज म त्यो शक्ति खोज्दै होइन गर्दैछु आफ्नै भित्री उज्यालोबाट। म उभिएको छु हजार वर्ष लामो सन्त्रासमाथि र त्यो उभिएको धराताल मेरो शब्दहरूले बनेको क्रान्तिको चेतनाको र उज्यालो भविष्यको धराताल हो। उज्यालो भविष्यको धराताल हो।
1: धन्यवाद कवि डाक्टर कमलनाथ तामाङलाई यो सशक्त कविता वाचनको निम्ति। र अब म फेरि एकपल्ट कवि हाइकोकार निरा नेचारीलाई अर्को कविता वाचनको निम्ति अनुरोध राख्दछु।
2: धन्यवाद सर। मेरो कविताको शीर्षक छ भिड। भिडको समुद्र देख्दा लाग्छ यहाँ केवल एकाअर्कामा ठेलाठेल गर्दै घचेट्दै लतार्दै हिँडिरहनुको निम्ति मात्र जन्मिएको हो कि मान्छेहरू। भिड कतै प्रवचन मन लगाएर सुन्नेहरूको, कतै हल्ला गर्दै थपडी मार्दै भाषण सुन्नेहरूको, कतै लाम लागेर राशन थाप्नेहरूको, त कतै तीर्थयात्रीहरूको। भिडको समुद्रमा किनारा खोज्दा खोज्दै एक दिन एक्लो हुन्छ मान्छे। बाहिर भिडमा रमाउने मान्छे आफ्नो आँगन टेक्ने बित्तिकै नितान्त एक्लो टापु बन्दछ। भिडबाट अलगिएपछि आजभोलि अमान्छे बन्ने गरेको छ मान्छे। भिडबाट अलगिएपछि आजभोलि अमान्छे बन्ने गरेको छ मान्छे। जसले भिडभित्र शून्यता खोजिरहन्छ अनि शून्यतामा कोलाहल। जसले भिडभित्र शून्यता खोजिरहन्छ अनि शून्यतामा कोलाहल। त्यसैले भिडले मान्छेलाई खाएको हुन्छ, भिडभित्र मान्छे हराएको हुन्छ। धन्यवाद।
0: भीड कवि नेचालीको अत्यन्तै सुन्दर समय सान्दर्भिक कविता र उहाँलाई यस्तै सृजनाको निम्ति निरन्तर रहिरहोस् भन्ने कामनाका सहित म उहाँलाई धन्यवाद दिन चाहन्छु।

0: अब हामी अन्तिम अन्तिममा छौँ र हामी फेरि हाम्रा प्रिय कवि मोहन्त गुरुज्यूको अनुहार कविता लिएर हजुर समक्ष आएकी छौँ। सरलाई अनुहार कविता प्रस्तुतको निम्ति निवेदन गर्दछु।
1: धन्यवाद कवि डाक्टर कमला तामाङ। र श्रोता वृन्दमा एउटा अनुहार अघि ल्याउन चाहन्छु, जुन अनुहार देखेर तपाईँ एकपल्ट जस्किनुहुन्छ र सोचमा पर्नुहुन्छ। र यो अनुहार कवितामा, अनुहार सधैँ जस्तो शिरमा उभिएको छ ढाका टोपी, ओठमा एक धर्छ कृत्रिम मुस्कान, अनि अनुहारभरि लमतन्न परेको छ एउटा निर्दयी मौनता। सायद यसरी नै चिनेका छन् अरूले उसलाई, यसै रूपलाई मात्र चिनेका छन्। परिचयमा पुस्ता पुस्ताको कथा सुनाउन सक्छ यो अनुहारले, वीरताको इतिहास दोहोऱ्याउन सक्छ। विश्वमा कहीँ पनि खुकुरीले शिर ठडाएको अद्भुत साहसको कथा सुनाउन सक्छ। तर एउटा घडेरी ठडाउने माटो नभएको गाडे घाउ छ उसको, यो दुखी रहन्छ, निरन्तर दुखी रहन्छ। कति युग गइसक्यो यो अनुहारको मन सन्चो छैन। एउटा चिनारी बिनाको अनुहार भोलिको अशुभ सम्भावनाहरूमा विरक्तिएको छ, भयातुर छ। अनुहार असाध्य पिरो लिएको छ, आज असाध्य पिरो लिएको छ। धन्यवाद
0: श्रोताबिन्दमा, म हाम्रा प्रिय कवि मोहन ठकुरीज्यूलाई धन्यवाद दिन चाहन्छु। सबैको समक्ष सबैको पक्षबाट उहाँ साहित्य अकादमीबाट पुरस्कृत हुनुहुन्छ, सबैलाई सर्वविदितै छ। उहाँ हाम्रा अति प्रिय कवि हुनुहुन्छ र उहाँलाई हामीले यसरी सानो धन्यवाद दिएर हामी शब्दमा भन्न सक्दैनौ। त्यसैले सरलाई फेरि पनि पुनः एकपल्ट धन्यवाद दिन चाहन्छु। यसरी हामीले उहाँका कविताहरू सुन्ने सुनौला मौका पायौं। श्रोताबिन्द, अब अन्तिम अन्तिममा म स्वयं आफै एउटा कविता राख्ने सरबाट अनुमति लिन चाहन्छु। सरको अनुमति मलाई प्राप्त होस् भन्ने आग्रह पनि गर्दछु।
1: यहाँलाई अनुमति छ र अब उहाँको मुखारविन्दबाट फेरि अर्को एउटा अन्तिम कविता।
0: मेरो कविता, म नारी समय सँगसँगै हिँड्ने एक कथा। म नारी हुँ, म नारी हुँ, कोमल तर कठोर शिलामा उभिएको, सपनाको आकाश हुँ, सम्भावनाको बीच बोएको, एक छुलको बिहान जस्तै शान्त पनि छु, शक्तिशाली पनि। सुरुमा जब मैले आँखा खोले एउटा आवाज आयो, छोरी पो रहेछ। तर त्यो आवाजलाई मैले मिठो मुस्कान दिएँ, किनकि म थिएँ आशाको नयाँ किरण। शिक्षाको ढोका मेरो लागि बन्द थियो, तर सपना त खुल्ला थियो आकाश जस्तो। कवि कलम समाउन मैले लड्नु पर्थ्यो, तर आज म आफै पुस्तक बनेर उभिएको छु। म घाम जस्तै उष्मा दिन सक्छु, सूर्यको जस्तो ताप पनि। न्यायका निम्ति बोलेको मेरो आवाज अब मौन त म हराउँदैन। बग्छ नदी झैँ बगिरहनेछ। घरेलु हिंसाको कथा म आफै लेख्दिनँ, तर अब त्यस्ता कथा पनि सहदिनँ। म सहनशील छु तर निर्भय छैन, साहस रातमा सम्मान अब मेरो गहना हो। भाडा कुरा माझेर पनि सपना बुन्छु, सपताको रेखामा भविष्य कोर्छु, आत्मनिर्भर बन्छु, आफ्नै मेहनतले आफ्नो संसार सजाउँछु। अब अरूको सहारामा होइन, आफैमा भर गर्छु, समानताको कुरा गर्छु, न कोही माथि न कोही तल, एकै पङ्क्तिमा सँगसँगै हिँड्न चाहन्छु। नारी भएर मात्र होइन, मानव भएर न्याय र सम्मान पाउन चाहन्छु। म शिक्षिका बन्न सक्छु,

0: वैज्ञानिक पनि म डाक्टर बन्न सक्छु भने म सिपालु पाइलट पनि म देश हाक्ने नेत्री पनि बन्न सक्छु बाधा होस् या चुनौती म डराउँदिन म जित्न जन्मेकी हुँ यस समाजलाई नयाँ बनाउने सपना छ मेरो जहाँ छोरीले किन भनेर होइन कसरी अघि बढ्ने भनेर सोच्ने ठाउँ होस् जहाँ नारीले न आफ्नो सपना मार्न परोस् न आत्मा म नारी हुँ बोल्ने छु हिँड्ने छु र उभिने छु सपना होइन म विशाल विपना हुँ सपना होइन म विशाल विपना हुँ र समय सँगसँगै हिँड्ने एक सुन्दर कथा हुँ एक सुन्दर कथा हुँ
1: धन्यवाद।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसु।

0: अन्तिममा हामी कवि निरा नेचाली ज्यूको कवितालाई सुन्नेछौँ। श्रोताबिन्द, कवि निरा नेचाली।
1: धन्यवाद कमला बहिनी। कविता सोची हेर। सोची हेर हे मनुवाहरू हो, सोची हेर हे मनुवाहरू हो, आफ्नै हत्केराले सूर्यलाई ढाक्न सके भन्ने झुटो भ्रम पाल्न छाडिदेऊ, किनकि तिम्रो जाबो हत्केलाहरूले तिम्रो मुहार मात्र छोपिएको हुन्छ, सूर्यलाई होइन। राम्ररी सोचेर हेर आफू कतानेर खडा छौ भनेर, राम्ररी सोचेर हेर आफू कतानेर खडा छौ भनेर, आफ्नो हातमा चङ्गा समातेर लट्टाई घुमाउनु पनि हावाको कमारो हुनुपर्छ है। पहिले त हावाको बेगमा अडेको छ बल, कि तिम्रो चङ्गालाई जिताउने कि खसाउने। मोती मनपर्नेहरूले त पहिल्यै पौडन सिक्नुपर्छ है, तब त गोता लगाई पुग्ने हो गहिराईमा, अनि पाउने हो मोती सिपीभित्र लुकेर बसेको। त्यसैले सोची हेर, अरूले दिएको सित्तैमा त दान हुन्छ, आफ्नै परिश्रमले कमाए पो मान हुन्छ, आफैलाई छक्काएर कुनै सन्चोले बाँच्न सक्छ र आखिर सत्यताभित्र नै साँचो सान हुन्छ। धन्यवाद।
2: अब हामी समाप्तिमा आयौँ र

कार्यक्रममा मसँग अंशग्रहण गर्ने कवि डाक्टर कमला तामाङ, हाइकुकार निरा नेचालीलाई म हार्दिक धन्यवाद ज्ञापन गर्छु र श्रोताबिन्दलाई फेरि हाम्रो अन्तिम नमस्कार।

0: कार्यक्रम सृजनाको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले आज बिहान मेलबर्नमा भारत अस्ट्रेलिया सीईओ फोरममा भाग लिनुभयो। दुवै नेताहरूले भारत अनि अस्ट्रेलियाका उद्योग जगतका प्रमुखहरूसित पनि भेट गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वरमा ओडिसा कृषि तथा प्रौद्योगिकी विश्वविद्यालयमा खुल्ला समुद्रमा माछा पालनको लागि प्राधिकरण पत्र जारी गर्ने सम्बन्धित कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले दिल्ली मुम्बई एक्सप्रेस वे को लगभग 80% काम पूरा भएको बताउनु भएको छ। आईएमपी को चालू वर्षमा 7% को वृद्धि दर को अनुमानसितै भारतले विश्वको सबैभन्दा द्रुत गतिले बढ़िरहेको अर्थव्यवस्थाको रूपमा आफ्नो स्थान यथावत राखेको छ। केन्द्र सरकारले किसानहरूको हितको रक्षा गर्न तमिलनाडुका किसानहरूबाट खोप्रा अनि तोतापुरी आपको खरिदलाई स्वीकृति दिएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रालयले यसले उत्पादकको उचित मूल्य प्राप्त हुने बताएको छ। उत्तर प्रदेश सरकारले शिक्षक र गैर शिक्षक कर्मचारीहरूको लागि क्यासलेस स्वास्थ्य योजना शुरू गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसीबाट मुख्यमन्त्री शिक्षक क्यासलेस मेडिकल स्किमको शुभारम्भ गर्नुभयो। नेशनल टेस्टिङ एजेन्सी एनटीएले सीएसआईआर यूजीसी नेट जून 2026 परीक्षाको लागि अग्रिम सूचना पर्ची जारी गरेको छ। ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आज कोचीमा सम्पन्न हुनेछ। धेरै देशहरूका मन्त्रीहरूले हिज बैठक अवधि मसौदा प्रस्तावमाथि चर्चा गरेका थिए। मन्त्री स्तरीय बैठकले आज साँझसम्म संयुक्त प्रस्ताव जारी गर्ने सम्भावना रहेको छ। मौसम विभागले उत्तराखण्ड, देहरादून, हरिद्वार, उद्यम सिंह नगर, नैनीताल अनि चम्पावत जिल्लामा अघिल्लो 36 घण्टामा भारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अनि भारतका अर्णव पापारडकरले विम्बल्डन जुनियर्स 2026 बोइज सिंगल्सको क्वार्टर फाइनलमा पुगेर इतिहास रचेको छ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अब प्रस्तुत छ कार्यक्रम हेलो खरसाङ, जस अन्तर्गत श्रोताहरूलाई ज्ञानवर्धक कुराहरूको साथमा मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। श्रोता, यदि हामी चिन्ताबाट मुक्त हुन चाहन्छौँ भने हामीले वर्तमानमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ। विगत र भविष्यको बारेमा धेरै सोच्नु हुँदैन, किनकि चिन्ताले चितासम्म पुर्याउने गर्छ। त्यसैकारण चिन्तामुक्त बन्नलाई सङ्गीतको सहायता पनि लिन सकिन्छ। त आउनुहोस्, एकैछिन सङ्गीतमय बनाऊ सुनेर।

श्रोता जनावरहरूको संसार अविश्वसनीय र अनौठो छ र कहिलेकाहीँ अविश्वसनीय सत्यहरूले भरिएको छ। यस्ता ठुला र साना प्राणीहरूको बारेमा आज केही रोचक तथ्यहरू हजुरहरूसँग साझा गर्न लागिरहेकी छु। अक्टोपसका तीन मुटु हुन्छन्। दुई मुटुले गिलहरूमा रगत पम्प गर्छन् भने तेस्रो मुटुले बाँकी अङ्गहरूमा रगत पुर्याउने काम गर्दछ। पुतलीहरूले आफ्नो खुट्टाले स्वाद लिन्छन्। तिनीहरूको खुट्टामा संवेदी रिसेप्टरहरू हुन्छन् जसले तिनीहरूलाई बिरुवा खाना सुरक्षित छ वा अन्डा दिनको लागि राम्रो छ कि छैन भनेर निर्धारण गर्न अनुमति दिन्छ। डल्फिनहरूले एकअर्कालाई नामले बोलाउँछन्। वैज्ञानिकहरूले पत्तो लगाएका छन् कि जङ्गली डल्फिनहरूले अनौठो सिग्नेचर सिटी प्रयोग गर्छन् र एकअर्कालाई सम्बोधन गर्ने गर्छन्। ब्लू व्हेलको जिब्रो समुद्री विशाल ब्लू व्हेलको जिब्रोको तल 6,000 देखि 8,000 पाउन्डसम्म हुन सक्छ, जुन लगभग पूर्ण विकसित वयस्क हात्तीको तल बराबर हुने गर्छ। स्लोथहरू एकपटक खाना खाएपछि पचाउनलाई 2 हप्तासम्म समय लिने गर्छ। तिनीहरू हप्तामा एकपटक मात्र दिशा गर्न रूखबाट ओर्लिन्छन्।

श्रोताहरूले अहिले सुन्दैहुनुहुन्छ कार्यक्रम हेलो खरसाङ। त श्रोता, हरेक दिनको आफ्नै विशेषता हुन्छ र आजको दिनको विशेषताबारे भन्नुपर्दा आज हो फेसन डे। फेसन डे हरेक वर्ष 9 जुलाईमा मनाइने गरिन्छ। यो दिनले फेसनलाई व्यक्तिगत अभिव्यक्तिको एक रूपको रूपमा मनाउँछ, जसले सबै ठाउँका मानिसहरूलाई प्रमुख ब्रान्डहरूले सेट गरेका प्रचलनहरू पछ्याउनुको सट्टा आफ्नै स्वाद प्रतिबिम्बित गर्ने तरिकाले लुगा लगाउन आमन्त्रित गर्दछ। यो दैनिक पोसाकदेखि बोल्ड स्टेटमेन्ट टुक्राहरूसम्म सबै रूपहरूमा शैलीको एक आरामदायी समावेशी उत्सव हो। फेसन डे कसरी मनाउने? फेसन डे भनेको भाग लिने बारेमा हो, त्यसैले यहाँ यसको अधिकतम फाइदा उठाउने धेरै तरिकाहरू छन्। चाहे तपाईँलाई उच्च फेसन मनपर्छ वा केवल पोशाक मिलाएर लाउने फेसन मनपर्छ, फेसन डे तपाईँलाई आत्मविश्वासी महसुस गराउने गर्छ। त्यस्तो पहिरन छान्नुहोस् जसले तपाईँ को हुनुहुन्छ भनेर झल्काउँछ। दिनको सम्पूर्ण भावना भनेको आफ्नो लागि पहिरन लगाउनु हो। तपाईँले पहिले कहिले नलगाएको शैली प्रयोग गर्नुहोस्। बोल्ड रङ, नयाँ सिल्हुट वा तपाईँले प्रयास गर्न हिचकिचाउनु भएको सहायक उपकरणको साथ प्रयोग गर्नुहोस्। फेसन डे तपाईँको आराम क्षेत्रलाई अगाडि बढाउनका लागि उत्तम कम दबाव वाहन हो।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो साङ्गीतिक कोसेली अरिजित सिंह अनि समाइरा कोपिकरको युगल आवाजमा चलचित्र हेट स्टोरी 2 बाट। श्रोता, हिजोआज धेरै सडक दुर्घटनाका खबरहरू सुन्नमा आइरहेका छन्। यस्ता दुर्घटनाहरूलाई रोक्न सरकारद्वारा ट्राफिक नियमहरू पारित गरेका छन्, जुन हर नागरिकको जिम्मेवारी बन्छ कि यसलाई सठिक तरिकाले पालन गर्ने। यदि तपाईँ दुर्घटनाबाट बाँच्न चाहनुहुन्छ भने सदैव हेलमेट प्रयोग गर्नुहोस्, नियन्त्रित गतिमा सवारी साधन चलाउनुहोस् र जिम्मेवार नागरिकको कर्तव्य पालना गर्नुहोस्। जुनसुकै सवारी साधन चलाए पनि सधैँ ट्राफिक नियमहरूको पालना गर्नुहोस्। कार्यक्रम हेलो खरसाङको यो अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् खुशबु ग्रेवालको स्वरमा चलचित्र हेट स्टोरी 2 बाट।

श्रोता, हामी कार्यक्रम हेलो खरसाङको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति राख्न लागिरहेकी छु अरिजित सिंहको स्वरमा चलचित्र हेट स्टोरी 2 नै। र यस कार्यक्रमको यो अन्तिम गीतसँगै उद्घोषिका म सरू पनि हजुरहरूबाट बिदा चाहन्छु।

श्रोताहरु अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। र समय यस बेला बिहानीको 10:30:50 भइरहेछ। म रश्मि यो प्रसारण यात्रामा तपाईँको साथमा रहनेछु। हामीसित जोडिसक्नुभएका सबै टाढा अनि नजिकका श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। कार्यक्रम हाम्रो सरकारसँगै अघि बढाइरहेछु। अब यो प्रसारण यात्रा आउनुहोस्, अघि बढौं एउटा फिल्म संगीतसित।

सुन्नुभयो यो पहिलो फिल्म संगीत जोस बरार अनि परम्परा टण्डनको युगल स्वरमा. शब्द थियो कुमार जगदीप वाडिङ अनि जोस बरारको. संगीत सलामत अली मटोई, जोस बरार अनि साथीहरूको. चलचित्र बागी फोरबाट. कार्यक्रम हाम्रो सरकार भनिसके मैले श्रोता, र हाम्रो सरकारमा आज सांस्कृतिक पहिरन फ्यासनको रूपमा हामी कुरा गर्नेछौँ. सांस्कृतिक पहिरन कुनै पनि देश, जाति वा समुदायको पहिचान, इतिहास र सभ्यताको प्रतीक मानिन्छ. यसले हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज र जीवनशैली झल्काउँछ. विभिन्न जात जातिका आफ्नै सांस्कृतिक पहिरन हुन्छ. यही विविधताले हाम्रो सांस्कृतिक सम्पदालाई अझ समृद्ध बनाएको छ. पुरुषको आफ्नै पहिरन हुन्छ भने महिलाको आफ्नै हुन्छ. यी पहिरनहरू विशेष गरी चाडपर्व, कुनै उत्सव तथा सांस्कृतिक कार्यक्रममा लगाइन्छ. सांस्कृतिक पहिरनले हाम्रो पहिचानलाई जोगाउँछ र आफ्नो संस्कृतिप्रति गर्व गर्ने भावना पनि विकास गर्छ. साथै यसले स्थानीय बुनाई, हस्तकला तथा कपडा उद्योगको संरक्षण र विकासमा पनि सहयोग पुर्याउँछ. सांस्कृतिक पहिरन केवल लगाउने कपडा मात्र होइन, यो हाम्रो पहिचान र गौरवको प्रतीक पनि हो. यसैले हामी सबैले आफ्नो सांस्कृतिक पहिरनलाई सम्मान गर्ने, संरक्षण गर्ने र नयाँ पुस्तामा यसको महत्वबारे जानकारी गराउने दायित्व रहन्छ. आफ्नो संस्कृति जोगाउनु भनेको आफ्नो पहिचान जोगाउनु हो. तर वर्तमानमा परम्परागत वा सांस्कृतिक पहिरन केवल चाड पर्वमा र विशेष अवसरमा मात्र नभई आधुनिक फ्यासनको रूपमा पनि लोकप्रिय बन्दै गएको छ. आधुनिक डिजाइन र नयाँ शैलीसँग परम्परागत पोशाकलाई संयोजन गरी युवा पुस्ताले गर्वका साथ लगाउने गरेका छन्। आकर्षक रंगहरूको प्रयोगसँगै फ्यासनको रूपमा यो लोकप्रिय बन्दै गएको छ. आजको आधुनिक युगमा विदेशी फ्यासनको प्रभाव बढ्दै गए पनि हाम्रो सांस्कृतिक पहिरनको महत्व भने घटेको छैन. यो परम्परागत पहिरन आज नयाँ शैलीका कारण दैनिक जीवन, कलेज, कार्यालय, सांस्कृतिक कार्यक्रम र विभिन्न मञ्चहरूमा लोकप्रिय बन्दै गएको छ. यसले विश्व अघि हाम्रो संस्कृतिलाई चिनाउने अवसर पनि दिएको छ.

हाम्रो जानकारीलाई अघि बढाउने नै छौं। अहिलेलाई भने राख्दैछौ यहाँको निम्ति यो फिल्मी कोशेली अरिजित सिंह अनि श्रेया घोषालको युगल स्वरमा चलचित्र आईबाट शब्द इर्शाद कमिलको छ भने संगीत छ एआर रहमानको।

यो फिल्मी कोशीलीपछि अब आउनुहोस् श्रोता अघि बढाउँ कार्यक्रममा. कार्यक्रम हो हाम्रो सरकार. आजको विषय रहेको छ सांस्कृतिक पहिरन फ्यासनको रूपमा. सांस्कृतिक पहिरनलाई फ्यासनको रूपमा अपनाउँदा यसले हाम्रो मौलिक संस्कृति र पहिचानको संरक्षण गर्छ. आफ्नो परम्परागत पहिरन लगाउँदा हामी आफ्नो संस्कृतिप्रति गर्व अनुभव गर्छौं. यसले स्थानीय बुनाई, हस्तकला र घरेलु उद्योग विकासमा सहयोग पुर्याउँछ. स्थानीय उत्पादनको प्रयोग बढ्दा रोजगारीका अवसर पनि सृजना हुन्छन्. सांस्कृतिक पहिरनले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाउँछ. विदेशी पर्यटकहरू समेत हाम्रो सांस्कृतिक पहिरनबाट आकर्षित बन्छन्. हामीले देखेका पनि छौँ हाम्रो पहिरन लगाएर त्यो पहिरनसित नक्सा निकाल्न धेरै रुचाउँछन् उनीहरू. तर सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय फ्यासनको प्रभावले कहिलेकाहीँ आफ्नै संस्कृति ओझलमा पर्न सक्छ. त्यसैले आधुनिकता अपनाउँदा संस्कृतिको सम्मान र संरक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्छ. सांस्कृतिक पहिरनको संरक्षणका लागि विद्यालय र कलेजहरूमा सांस्कृतिक पहिरन दिवस आयोजना गर्न सकिन्छ. सांस्कृतिक पहिरन केवल कपडा मात्र होइन, यो हाम्रो इतिहास, सभ्यता, संस्कार, पहिचान र राष्ट्रिय गौरवको प्रतीक हो. आधुनिक फ्यासनसँग यसको समन्वयले हाम्रो संस्कृतिलाई अझ जीवन्त आकर्षक बनाउँदछ. तर आधुनिकताको नाममा यसको मौलिकता र गरिमा

विविधतामा आँच आउनु दिनुहुँदैन। त्यसैले हामी प्रत्येकले आफ्नो सांस्कृतिक पहिरनलाई सम्मान गर्ने, संरक्षण गर्ने र गर्वका साथ प्रयोग गर्ने गर्नुपर्छ। यसरी हामी आफ्नो समृद्ध संस्कृति सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सक्षम बन्नेछौँ। हाम्रो संस्कृति हाम्रो पहिचान हो र सांस्कृतिक पहिरन त्यसको सबैभन्दा सुन्दर परिचय हो। पहिरनले हाम्रो शरीर मात्र ढाक्दैन, यसले हाम्रो पहिचान, संस्कृति र सभ्यतालाई पनि उजागर गर्छ। सांस्कृतिक पहिरन फ्यासनको रूपमा, यो त थियो आजको हाम्रो जानकारी। अब हामी सघिल्लो क्रममा आनन्द लिउँ यो फिल्म संगीतबाट। आफ्नै शब्दमा रहेको छ आवाज विशाल मिश्रको, चलचित्र आँखों की गुस्ताखियाबाट।

शब्द थियो नोमिन खानको, संगीत प्रीतमको, स्वर अरिजित सिंहको। सुनुभयो चलचित्र मेट्रो इन दिनबाट। अब यो अघिल्लो अनि अन्तिम फिल्म संगीत रहेको छ चलचित्र बागी टू बाट। जुबिन नौटियालको स्वरमा शब्द छ सैयद कद्रीको।

हवस् त श्रोता, मनिला तामाङको स्वरमा यो गीतसँगै अहिलेलाई भनी पूरा हुन्छ कार्यक्रम स्वरमाधुरी। सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको खरसाङ केन्द्रबाट FM 103.5 MHz।

समय यस बेला दिउँसोको 11:30 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ बङ्गला सङ्गीतको कार्यक्रम गीताञ्जली। यसमा आज श्रोताहरूलाई सुनाइरहेछौ अजय चक्रवर्तीको स्वरमा केही नजरुल गीती।

गीताञ्जली बंगला संगीतको यस कार्यक्रममा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ अजय चक्रवर्तीको स्वरमा नजरुल गीती आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा।

0: गीताञ्जली बंगला संगीतको यस कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। जोडिरहनुहोला आकाशवाणी।
1: नमस्कार।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय यसबेला दिउँसोको 12:05 भइरहेछ र दिउँसोको यो समय हो सधैँ झै मनोरञ्जनको। हजुर श्रोता, मनोरञ्जन तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध, फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमाबाट। आउनुहोस् अवेर नगरौँ, अघि बढौँ कार्यक्रमलाई। तर प्रथम लिएकी छु यहाँहरू सबैको अनुरोधलाई। लेख्नुहुन्छ, पुराना तलाउ डुङ्गरावबाट वलिउल्ला अन्सारी, आसमनाज अन्सारी अनि बिटिया सोनम, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा खातुन, मेहमद मुहम्मद समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, बेबी अन्सारी, यसरी नै छटिया पोखरा डुङ्गरावबाट लालबाबु अनि दिव्या, गुडिया मौजे अस्तुबाट हुनुहुन्छ प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन, करिना, पूजा, आरती अनि सुनिता देवी, मेहरनगर उमरखेर महाराष्ट्रबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अभिजित गौहानकर, सरिता, सिद्धान्त, प्रिन्स एकांश गौहानकर, विश्वकर्म नगर नागपुरबाट हुनुहुन्छ शैलेश गौहानकर, वैशाली गौहानकर, कुमारी ध्वनि गौहानकर, पप्पू श्रोता क्लब मेन रोड फारबिसगंज बिहारबाट हुनुहुन्छ प्रकाश कुमार पप्पू, नैतिक पिहु, कुमार विमल अनि नवरतन हाटा बारीहाट पुण्य बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ ममता रानी, छवि अनोखी, अर्पिता दीक्षा, देव देवान्सु अनि डब्लुजी, यसरी नै बिहार कलोनी लोनीबाट नसीमुल इस्लाम गुनेरी अनि प्रकाश वीर राजपूत, डन्डी लहराबाट बालोदबाट हुनुहुन्छ कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट हुनुहुन्छ लालचन्द मिश्र, रमेशचन्द अनि कुमकुम मिश्र। त यहाँहरू सबैको अनुरोधमा सुनाइरहेछौ कार्यक्रमको यो पहिलो गीत, कुमार सानु अनि कविता कृष्णमूर्तिको युगल स्वरमा, चलचित्र 1942 अ लभ स्टोरीबाट, गीतकार जावेद अख्तर, संगीतकार आदि वनमन्त। स्वीकार्नुहोस् यहाँहरू सबैको अनुरोधमा कार्यक्रमको यो प्रथम गीत।

कार्यक्रमको यो अघिल्लो गीत लिएका छौं चलचित्र रोजाबाट स्वर छ मिनमिनीको शब्द जावेद अख्तरको छ भने संगीत छ एआर रहमानको अनि यस गीतलाई सुन्न चाहनुहुन्छ शान्तिनगर भिलाई छत्तीसगढ़बाट प्रदीप कुमार शाह प्रतिमा शाह अनि सन्देश शाह यसरी नै पुना महाराष्ट्रबाट हुनुहुन्छ बीना आदेश महतो अनि कुमारी माही महतो काठमाडौँबाट हुनुहुन्छ सरोज दत्त चन्द्र दत्त अवनीश आशिष तरुण रञ्जन अनि बेबी विदिता यसरी नै मेन रोड राजविराज नेपालबाट हुनुहुन्छ मोहम्मद अतिउल्ला बेगम जिनत जहाँ सोनी परवीन अनि इम्तियाज आलम सरला सोकना नेपालबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अरूण कुमार शर्मा रेणु देवी शर्मा राहुल कुमार वन्दना कुमारी प्रियंका कुमारी अनि सम्पूर्ण शर्मा परिवार यसरी नै पुस्तकालय रोड फारबिसगंज बिहारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त कृष्ण कुमार गुप्त नन्द कृष्ण गुप्त अनि प्रदीप अमलेश्वरबाट हुनुहुन्छ डोमन ठाकुर सुमन मिथिलेश तारिणी सूरज ज्योति रियान्स अनि गुडिया र अप्पर सिरबारी बस्ती खरसाङबाट हुनुहुन्छ सुषमा सिंह एसएम दर्नाल सयम दर्नाल पुष्प छेत्री अनि साथीहरू त आउनु सुनौ यहाँहरू सबैको अनुरोधमा कार्यक्रमको यो अघिल्लो गीत

आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ। तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध, फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हाम्रो कार्यक्रमहरू सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। अनि श्रोताहरूको साथमा छु म उद्घोषिका रश्मि। त यसै कार्यक्रमलाई जारी राख्दै अब सुनाइरहेछौँ यो अघिल्लो गीत किशोर कुमारको स्वरमा चलचित्र याराबाट। शब्द अन्जानको छ भने संगीत छ राजेश रोशनको। यस गीतलाई सुन्न चाहने हाम्रा श्रोताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओमप्रकाश राई, उषा राई, अमित कुमार राई अनि ह्याप्पी राई। यसरी नै दुविधा नेवादा जिल्ला गाजीपुरबाट हाम्रा श्रोताहरू हुनुहुन्छ प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई। बढी खञ्जरपुर भागलपुर बिहारबाट हुनुहुन्छ गुलफराज आलम, बेगम समा आरा अनि जमालुद्दीन। शाह मार्केट भागलपुरबाट हुनुहुन्छ सिटिजन मास्टर र हुसैन मास्टर। यसरी नै डीएन सिंह रोड भागलपुरबाट हुनुहुन्छ अफरोज आलम, बरकत आलम अनि आदाब भाई। लालपुल झाडुजोडबाट हाम्रा श्रोताहरू हुनुहुन्छ चरुवाउ राउ, रमेश मुन्डा, समेन मुन्डा, महेश मुन्डा, भोला छेत्री, गंगे छेत्री, भानु भण्डारी, सानु भण्डारी, मनु लालु राई, जसोदा राई, रवि मुन्डा र मुस्कु मुन्डा। यसरी नै कन्हरे बजारबाट हाम्रा श्रोताहरू हुनुहुन्छ दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, सिम्पी रानी शाह, चन्दन कुमार अनि मिठु कुमार र रोज ब्याङ्क रानीहट्टी राजबरी दार्जिलिङबाट हाम्रा श्रोताहरू हुनुहुन्छ कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीण।

लोहार, प्रतिशारोका, आहना रसाइली, एकता रसाइली, अनुराधा राई, हेमाञ्जली तामाङ आउनुहोस्। यहाँहरू सबैको अनुरोधमा सुनौ कार्यक्रमको यो अखिलो गीत।

त्यसरी तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म सङ्गीतहरूबाट यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ कार्यक्रमको अन्ततिर। त भनौँ अब राख्दैछौँ यहाँहरूको निम्ति कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत फिल्म दबङबाट जावेद अलीको स्वरमा, शब्द छ दानी साबरीको, सङ्गीत साजिद वाजिदको। अनुरोध छ यहाँहरू सबैको न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट त्वरकत्रुस एका, स्वर्णलता एका, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन अनि चार्ल्स एका, यसरी नै झाउगुडी

बस्तीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ, विमल खडिया, मीना खडिया, सुचिता खडिया, नीलु र सनिया खडिया। गान्धी चौक पन्जाबबाट हुनुहुन्छ हरदेव, मिका, बलविन्दर बिरक, जितेग मिरक अनि मिका बिरक। चित्र बस्ती खरसाङबाट हाम्रा श्रोताहरू हुनुहुन्छ नितु देवान, साहिल देवान, किशोर देवान, साथै सम्पूर्ण देवान परिवार। अररिया रजोखर बजारबाट हुनुहुन्छ सौम्य नाजनिन, शेफाली परविन, निखत परविन, आलिया परविन, रुकैया परविन अनि मोहम्मद शरीफ आरजू। मणिगाछी जतुवाबाट हाम्रा श्रोताहरू हुनुहुन्छ विजय कुमार, लाली आलम मिस्त्री। सिराजपुर गणेशपुरबाट हुनुहुन्छ कैसर आलम, हिना कैसर, फिरोज आलम अनि नाच प्रवीण। यसरी नै जतुवा किशनपुरबाट हुनुहुन्छ आलम दिलकश, शबना आलम अनि रिजवान राही। महियारपुर मनिहारीबाट हाम्रा श्रोताहरू हुनुहुन्छ अफताब आसिक, सैदुर दिलकश, रुखसाना बेगम, फिरदोस आफाक, गुलजार आलम, मोहम्मद नसिर, वसिम अनि मोहम्मद साहिल। र गोगाझील सुरापारबाट हुनुहुन्छ मोहम्मद हुमायु, मस्कुरा, शबनम, आशुतोष कुमार, राजकुमार अनि टुनु सिंह। त यहाँहरू सबै अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो अनि अन्तिम गीत।

हवस् त श्रोता, चलचित्र दबङ थ्रीबाट जावेद अलीको स्वरमा यस गीतको साथै अब अहिले त भने पूरा हुन्छ तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा श्रोताहरू हुनुहुन्छ अहिले आकाश

0: प्रस्तुत थियो कार्यक्रम मेलोडी टाइम सुन्नुभयो आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा र अघिल्लो क्रममा समय भइरहेछ मुख्य समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो 1 बजीको प्रमुख समाचार। भारतले अस्ट्रेलिया सुपरद्वारा 500 मिलियन अस्ट्रेलियाई डलरको निवेशको स्वागत गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले अखिल भारतीय विद्यार्थी परिषदको स्थापना दिवसको अवसरमा सबै विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज पुणे मुम्बई घाट खण्डमा रेल मर्मत कार्यको समीक्षा गर्नुभएको छ। सरकारले कृषि यान्त्रिकीकरण उपमिशन अन्तर्गत हालसम्म देशभरिका कृषकहरूलाई

9,404 करोड रुपियाँ लागतको लगभग 22 लाख कृषि यन्त्रहरू वितरण गर्न सहयोग गरेको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरू बीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गर्नुभएको छ। अस्ट्रेलिया भारत व्यापार परिषदका एक प्रमुख सदस्य विश्वनाथनले मेक विथ इण्डिया पहलको बढ्दो प्रभावमाथि जोड दिनुभएको छ। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्स परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका मन्त्री तथा वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आज कोच्चीमा सम्पन्न हुँदैछ। हिजो भएको बैठकमा विभिन्न देशका मन्त्रीहरूले प्रस्तावको मस्यौदामाथि चर्चा गरे। भारतको अध्यक्षतामा यो बैठक पञ्चायती राज मन्त्रालयद्वारा आयोजना गरिरहेको छ। केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसै महिनाको 11 तारिक ब्रिक्सका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारतलाई कृत्रिम बुद्धिमत्ता अनुप्रयोगहरू र एआई सञ्चालित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। मौसम विभागले पश्चिम बंगालका सबै जिल्लाहरूमा मेघ गर्जन र वर्षाको सम्भावना रहेको जनाएको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा। अहिले 2:40 मा सुन्दै गर्नुहोस् आकाशवाणी।

गीतकार दिलीप लोरुङ, संगीतकार बसन्त छेत्री, स्वर रहेको छ सुधीर राई अनि राजेश खालिङको। स्वीकार्नुहोस् अबको क्रममा यो आधुनिक गीत।

0: सुधीर राय अनि राजेश खालिङको युगल शर्मा यो आधुनिक गीतसँग अहिलेलाई भने पूरा हुन्छ लोक अनि आधुनिक गीतको प्रस्तुति। अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र इण्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिक्टोरिया स्थित गभर्मेन्ट हाउसमा आयोजित तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको समापनपछि संयुक्त वक्तव्य जारी गर्नुभएको छ। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको परिवर्तनको स्वागत गर्नुका साथै क्षेत्रीय स्थिरता, ऊर्जा सुरक्षा र प्रौद्योगिकी नवाचारका लागि वृहत ढाँचालाई अन्तिम रूप दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध हो। पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले दुई देशबीचको गहिरो आपसी विश्वासमा आधारित सम्बन्ध नयाँ र व्यापक चरणमा प्रवेश गरेको बताउनुभयो।
2: कम्प्रिहेन्सिव इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यानी सीका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस, एम्बिशियस और विन-विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। हमारी

0: एनर्जी पार्टनरशिप क्लीन एनर्जी और क्लाइमेट एक्शन में हमारे प्रयासों को साकार रूप दे रही है।
1: भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले रक्षा र सुरक्षा सहयोगबारे संयुक्त घोषणा पत्रको घोषणा गर्नुभएको छ। यसले दुई देशबीचको द्विपक्षीय रक्षा र सुरक्षा सम्बन्धमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। घोषणा पत्रमा दुवै नेताहरूले भारत अस्ट्रेलिया समुद्री सुरक्षा सहयोग रोडम्यापको माध्यमबाट समुद्री सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका छन्। दुवै देशले शान्तिपूर्ण र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो साझा प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। संयुक्त घोषणा पत्रपछि प्रधानमन्त्री मोदीले शान्तिपूर्ण स्थिर र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि साझा दृष्टिकोणमा समुद्री सहयोगलाई जोड दिनुभएको छ।
0: आज हमने एक महत्वपूर्ण सम्झौता किया है। इससे ऑस्ट्रेलिया से भारत को यूरेनियम सप्लाई का मार्ग खुलेगा और हमारे क्लीन एनर्जी के उद्देश्यों को नई ताकत मिलेगी। क्रिटिकल मिनरल्स में हमारा सहयोग हमारी स्ट्रेटेजिक सिक्योरिटी और क्लीन एनर्जी ट्रांजिशन के लिए महत्वपूर्ण है।
1: अस्ट्रेलिया भारत व्यापार परिषदका एक प्रमुख सदस्य विश्वनाथनले मेक विथ इण्डिया पहलको बढ्दो प्रभावमाथि जोड दिनुभएको छ। यो समूहले रणनीतिक कार्पोरेट साझेदारीलाई बढावा दिएर अस्ट्रेलियामा प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अवधारणालाई कार्यान्वयन गर्न काम गरिरहेको छ। विश्वनाथनले भन्नुभएको छ, यो सहयोग परम्परागत व्यापारभन्दा अघि बढेर महत्वपूर्ण क्षेत्रहरूमा केन्द्रित छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। उहाँले निलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको परिवर्तनकारी इन्जिन बताउनुहुँदै युवाहरूलाई आधुनिक प्रौद्योगिकी आधारित मत्स्य पालन र समुद्री व्यवसायलाई विकसित भारतको आधारशिलाको रूपमा अप्नाउन आग्रह गर्नुभयो। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ। बैठकमा ब्रिक्स राष्ट्रका मन्त्री तथा वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। यसमा परिवहन क्षेत्र, बुनियादी ढाँचा विकास लगायतका विषयमा चर्चा हुनेछ। यो बैठक भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण अन्तर्गत आयोजना भइरहेको छ। यस विषयले ब्रिक्स देशहरूको तकनिकी नवीनता र राम्रो सम्पर्कको माध्यमबाट समावेशी विकासलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसै महिनाको 11 तारिक ब्रिक्सका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनमा जम्मू कश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र पूर्वोत्तर राज्यहरूसहित सीमावर्ती राज्यहरू र केन्द्र शासित प्रदेशहरूका पुलिस अधीक्षकहरूले भाग लिनेछन्। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीको पनि उपस्थिति रहनेछ। सम्मेलनको उद्देश्य संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउन र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने रहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले अखिल भारतीय विद्यार्थी परिषदको स्थापना दिवसको अवसरमा सबै विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। उहाँले राष्ट्रप्रथमको भावनाबाट प्रेरित अखिल भारतीय विद्यार्थी परिषदले दशकौंदेखि विद्यार्थीहरूलाई राष्ट्रिय सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका लागि प्रेरित गर्दै आएको बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज पुणे मुम्बई घाटहरूको जीर्णोद्धार कार्यको समीक्षा गर्नुभयो। पहिरो गम्भीर थियो र यसले रेलवे लाइन र वरपरका क्षेत्रहरूलाई ठूलो क्षति पुर्याएको थियो। मध्य रेलवे र पश्चिम रेलवेको टोली समन्वयमा काम गरिरहेका छन्। श्री वैष्णवले जानकारी दिँदै भन्नुभयो, एक लाइन पुनर्स्थापित गरिएको छ र रेलवेले यस लाइनमा दुई लोकोमोटिभको साथ सबै रेलहरू चलाउने निर्णय गरेको छ। उहाँ अनुसार टोलीले जिल्ला प्रशासन र वन विभागसँग समन्वय गरिरहेको छ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतीय उद्योग परिसंघ ग्लोबल कम्पिटेन्स सेन्टर बिजनेस समिट 2026 को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै इलेक्ट्रोनिक्स र सूचना

प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सरकारले एआईलाई शुरूदेखि नै सकारात्मक दृष्टिकोणले हेरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, एआईको प्रयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकता, दक्षता र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शनिबार हिमाचल प्रदेशको केलाङमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको हाई अल्टिच्युट मेडिसिन एण्ड पब्लिक हेल्थ रिसर्च केन्द्रको आधारशिला राख्नुहुनेछ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भनेको छ, यो केन्द्रले भारतभरि हिमाली क्षेत्रमा जलवायु अनुकूल स्वास्थ्य सेवा र बायोमेडिकल अनुसन्धानलाई सुदृढ पार्नेछ। राष्ट्रिय शिक्षा नीति 2020 र उल्लास नयाँ भारत साक्षरता कार्यक्रम अन्तर्गत निर्धारित वयक्स साक्षरताको मापदण्ड हासिल गरेपछि उत्तराखण्ड देशको छैटौं पूर्ण साक्षर राज्य बनेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा र साक्षरता विभागले निर्धारण गरेको साक्षरताको मापदण्ड पूरा गरेपछि राज्यपालले 8 जुलाई 2026 यस घोषणालाई स्वीकृति दिएको हो। मुख्यमन्त्री पुष्कर सिंह धामीले सरकारको निरन्तरको प्रयास र जनताको सक्रिय सहभागिताको परिणाम यो उपलब्धिलाई ऐतिहासिक बताउनु भएको छ। नीति आयोगले उदीयमान क्षेत्रहरूका लागि महत्वपूर्ण खनिजहरूको आवश्यकतामाथि हितधारकहरूको परामर्श बैठक आयोजन गर्यो। बैठकमा सरकार, अनुसन्धान संस्थानहरू, शिक्षा र उद्योगका विशेषज्ञहरूले भाग लिएका थिए। बैठकको मुख्य उद्देश्य रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण खनिजहरूको वर्तमान र भविष्यको मागको आकलन गर्नु, आपूर्ति श्रृङ्खलाका कमजोरीहरूको पहिचान गर्नु, अन्वेषण प्रसंस्करण र पुनर्चक्रणमा घरेलु क्षमताहरूलाई सुदृढ पार्नु र भारतको संसाधन सुरक्षा र रणनीतिक लचिलोपन बढाउन प्रमुख हितधारक सहयोगको बढाउनु रहेको थियो। इन्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। यो टोली एक प्रतिस्पर्धात्मक चयन प्रक्रियापछि चयन गरिएको हो। टोलीले 30 अगस्तदेखि 6 सितम्बरसम्म भियतनामको दा नाङमा हुने पिकलबल विश्वकपमा पेसेवर वर्गमा देशको प्रतिनिधित्व गर्नेछन्। अन्तर्राष्ट्रिय पिकलबलको कप्तानी हर्ष मेहताले गर्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनुभएको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिसनको उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र इन्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

0: शब्द तथा संगीत थियो शिलाबहादुर मोक्तानको, सुन्नुभयो सुचिता सिंह लोहारको स्वरमा लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय: भारतले आसियान भारत व्यापार साझेदारीको स्तर उन्नति गर्न 13 एटीका संयुक्त समितिको बैठकको आयोजना। आलेख: विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। भारतले आसियान भारत व्यापार सम्झौताको समीक्षालाई तीव्र बनाउन नयाँ दिल्लीमा 13 आसियान भारत व्यापार वस्तु सम्झौता संयुक्त समितिको बैठकको आयोजना गरिरहेको छ। 6-10 जुलाई 2026 हाइब्रिड ढाँचामा आयोजित यस बैठकले भारत र सबै 10 आसियान सदस्य राष्ट्रहरूलाई आसियान भारत व्यापार वस्तु सम्झौता एटिगाको चलिरहेको समीक्षा अन्तर्गत वार्ता अगाडि बढाउन एकसाथ ल्याएको छ। यो बैठक महत्वपूर्ण समयमा आएको छ किनकि भारतले आफ्नो पूर्व नीति र व्यापक इण्डो पेसिफिक आर्थिक रणनीतिक अन्तर्गत दक्षिण पूर्व एसियासँगको व्यापार संलग्नतालाई बलियो बनाउन छ। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियान भारतको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदारहरूमध्ये एक हो, जसले भारतको विश्वव्यापी भारतको व्यापारको लगभग 11% ओगटेको छ। 2025-26 द्विपक्षीय व्यापार 128 अरब अमेरिकी डलर पुगेको छ। यो बलियो व्यापार आधारले दुवै पक्षलाई सम्झौतालाई आधुनिकीकरण गर्ने, बाँकी रहेका मुद्दाहरू समाधान गर्ने, बजार पहुँच सुधार गर्ने र थप सन्तुलित व्यापार ढाँचा सृजना गर्ने प्रमुख अवसर दिन्छ। 13 संयुक्त समितिको बैठक भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र मलेसियाको लगानी व्यापार तथा उद्योग मन्त्रालयको सह अध्यक्षतामा भएको छ। ब्रुनाई, कम्बोडिया, इण्डोनेसिया, लाओ पीडीआर, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाममा प्रतिनिधिहरूले पनि छलफलमा भाग लिइरहेका छन्। बैठकको मुख्य उद्देश्य वार्ताको प्रगतिको समीक्षा गर्नु र बाँकी रहेका अध्यायहरूको अन्तिम रूप दिने कामलाई तीव्र पार्नु हो। समीक्षाको उद्देश्य व्यापार सम्झौतालाई अझ व्यवहारिक, व्यवसायी मैत्री र आजको आपूर्ति श्रृंखला वास्तविकताहरूप्रति उद्धारदायी बनाउने हो। 13 संयुक्त समिति बैठकको छेउमा 3 महत्वपूर्ण उपसमितिहरू बैठक गर्दैछन्। यी हुन् सीमा शुल्क प्रक्रिया र व्यापार सहजीकरण उपसमिति, राष्ट्रिय उपचार र बजार पहुँच उपसमिति र उत्पत्ति नियम उपसमिति।

यी तीन क्षेत्रहरू कुनै पनि व्यापार सम्झौताहरूको प्रभावकारिताको केन्द्रबिन्दु हुन्। सीमा शुल्क प्रक्रियाहरूले सामानको आवागमनको सहजता निर्धारण गर्दछ। बजार पहुँचले निर्यातकर्ताहरूले साझेदार बजारहरूमा कति स्वतन्त्र रूपमा प्रवेश गर्न सक्छन् भनेर निर्धारण गर्दछ। उत्पत्ति नियमहरूले कुन सामानहरू अधिमान्य ट्राफिक उपचारको लागि योग्य छन् भनेर परिभाषित अर्थात यसमा परिभाषित गर्दछ। भारतको लागि एआईटीआईजीएको समीक्षाले प्रमुख आर्थिक महत्व बोक्छ। मूल एसियन भारत समान व्यापार सम्झौता 2009 हस्ताक्षर गरिएको थियो र 2010 लागू भएको थियो। सेप्टेम्बर 2022 भारत र एसियनले एआईटीआईजीए संयुक्त समितिलाई सम्झौताहरूलाई थप व्यापार सुविधाजनक र पारस्परिक रूपमा लाभदायक बनाउन समीक्षा गर्ने जिम्मेवारी दिएको थियो। समीक्षा प्रक्रिया त्यसपछि धेरै संयुक्त समिति र उपसमिति वार्ताहरू मार्फत सरेको छ। समीक्षाको आवश्यकता क्षेत्रीय व्यापारको परिवर्तनशील प्रकृतिसँग जोडिएको छ। सम्झौता लागू भएदेखि विश्वव्यापी आपूर्ति श्रृंखला, डिजिटल व्यापार, उत्पादन सञ्जाल, सीमा शुल्क प्रणाली, रसद र उत्पत्तिको नियम अभ्यासहरू तीव्र रूपमा विकसित भएका छन्। भारतको आफ्नै अर्थतन्त्र पनि परिवर्तन भएको छ। उत्पादन, निर्यात, इलेक्ट्रोनिक्स, अटोमोबाइल, औषधि, कपड़ा, खाद्य प्रशोधन, इन्जिनियरिङ सामान र एमएसएमई सञ्चालित आपूर्ति श्रृङ्खलाहरूमा बढ्दो जोडका साथ बलियो एआईटीआईजीएले पारदर्शिता सुधार गरेर सीमा शुल्क प्रक्रियाहरू सरल बनाएर गैर सीमा शुल्क अवरोधहरूलाई सम्बोधन गरेर उत्पत्तिको नियमहरूलाई अझ प्रभावकारी बनाएर भारतीय निर्यातकर्ताहरूलाई मदत गर्न सक्छ। भारतले एसियन व्यवसायीहरूलाई भारतको विस्तार भइरहेको उपभोक्ता बजार, पूर्वाधार अर्थतन्त्र र उत्पादन पारिस्थितिक प्रणालीहरूमा पहुँच गर्न पनि मदत गर्न सक्छ। यसले दुईतर्फी अवसर सृजना गर्दछ जसमा व्यापार अझ सन्तुलित हुन्छ, नियमहरू स्पष्ट हुन्छन् र व्यवसायीहरूले बढी विश्वास प्राप्त गर्छन्। 13 संयुक्त समितिको बैठकले संरचित वार्ता मार्फत व्यापार साझेदारीहरूलाई गहिरो बनाउने भारतको व्यापक रणनीतिलाई पनि प्रतिबिम्बित गर्दछ। भारतले बजार अवसरहरूलाई घरेलु उत्पादन हितसँग जोड्ने व्यापार व्यवस्थाहरू पछ्याउँदै गर्दछ। एसियन सन्दर्भमा यसको अर्थ असममितता, उपयोग अन्तराल, ट्राफिक मुद्दाहरू र गैर सीमा शुल्क अवरोधहरूको चिन्तालाई सम्बोधन गर्दै व्यापार विस्तारलाई समर्थन गर्ने सम्झौता सृजना गर्नु हो।

शब्द थियो समीरको, संगीत नदिम श्रवणको सुन्नुभयो। अलका याग्निक अनि अभिजितको युगल स्वरमा यो फिल्म संगीत चलचित्र राजबाट।

0: यपनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: यदि श्रोताहरू भर्खर मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अनि आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अहिले प्रसारण भइरहेछ हिन्दी फिल्मी गीतहरू।

अब अघिल्लो क्रममा सुनाइरहेछौ यो फिल्म संगीत चलचित्र नाराजबाट कुमार सानुको स्वरमा शब्द छ कातिल सफाईको संगीत अन्न मल्लिकको।

अकेले हम अकेले तुम यस चलचित्रबाट अब स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम फिल्म संगीत उदित नारायण अनि अलका याग्निको युगल स्वरमा शब्द समझ्रु सुल्तानपुरीको संगीत अन्नु मल्लिकको।

0: अकेले हम अकेले तुम यस चलचित्रबाट उदित नारायण अनि अल्का याग्निकको युगल शर्मा यो गीतसँग अहिले त भने पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति. अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको.
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्. मुख्यमन्त्रीको आत्मनिर्भर असम अभियान 2.0 का लाभार्थीहरूका लागि 3 दिवसीय प्रशिक्षण कार्यक्रम हिजदेखि गोलपाडा जिल्लामा शुरू भयो. जिल्ला उद्योग तथा वाणिज्य केन्द्र डीआईसीसी गोलपाडाद्वारा आयोजित यस पहलको उद्देश्य चयनित लाभार्थीहरूलाई सतत स्वरोजगार उद्यमहरू स्थापना गर्न आवश्यक कौशल र ज्ञानले सुसज्जित गर्नु रहेको छ. बल्डामारी उच्च माध्यमिक विद्यालयमा आयोजित उद्घाटन सत्रको गोलपाडा जिल्ला आयुक्त प्रदीप तिमुङले उद्घाटन गर्नुभएको थियो. गोलपाडा जिल्लामा कुल 2,352 लाभार्थीहरू अन्तर्वार्ता प्रक्रियाबाट चयनित भएका छन्. मुख्यमन्त्री हिमन विश्व शर्माले आज पनार समुदायको सबैभन्दा महत्वपूर्ण चाड बिह देङ खलामको अवसरमा मेघालयका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ. सामाजिक सञ्जालमा साझा गरेको एक सन्देशमा मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, यस पर्वले समृद्ध आदिवासी परम्परा र साझा सांस्कृतिक विरासतलाई प्रतिबिम्बित गर्दछ, जसले छिमेकी राज्यहरू असम र मेघालय बीचको सम्बन्धलाई बलियो बनाउँछ. उहाँले उत्सवमा सहभागी हुन आफू उत्सुक पनि बताउनु भएको छ. भारतीय इतिहास संकलन समितिद्वारा 17-20 जुलाईसम्म कटक विश्वविद्यालय गुवाहाटीमा 4 दिवसीय राष्ट्रिय सेमिनारको आयोजना गरिनेछ. भारतीय इतिहास संकलन समिति असमले कटन विश्वविद्यालय, उत्तर लखिमपुर विश्वविद्यालय र नर्थ इस्टर्न हिली युनिभर्सिटी सिलोङको सहयोगमा सेमिनारको आयोजना

0: स्थापना गरेको हो। 18 जुलाईमा हुने उद्घाटन सत्रमा मुख्यमन्त्री डाक्टर हिमन विश्व शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। भारत रत्न डाक्टर भूपेन हजारिका र सूर्यकान्त जुबिनगरको जन्म शताब्दीप्रति 18 जुलाई साँझ 6 बजेदेखि 7:30 भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। अरुणाचल प्रदेशका गभर्नर लेफ्टिनेन्ट जनरल केटी पारनाइकले 19 जुलाई समापन सत्रमा मुख्य अतिथिको रूपमा भाग लिनुहुनेछ। बीएसएम क्रूज सर्भिसेस र सुल्टे ग्रुप जर्मनीको एक वरिष्ठ प्रतिनिधिमण्डलले मानव संसाधन विकास समुद्री प्रशिक्षण र वैश्विक कार्यबल तैनातीमा अन्तर्राष्ट्रिय सहयोगको लागि मार्गहरू पत्ता लगाउन असम स्किल युनिभर्सिटीको भ्रमण गरेको छ। प्रतिनिधिमण्डलमा क्रूज र हस्पिटालिटीका अध्यक्ष मार्टिन स्प्रिङ्गर, क्रूजका प्रबन्ध निर्देशक क्याप्टन फ्रैंक ओटेल र क्रूज र हस्पिटालिटीका निर्देशक क्याप्टन संजय कुशवा उपस्थित हुनुहुन्थ्यो। मेघालयका मुख्यमन्त्री कोर्नाड के सङमाले राज्यमा कोइला खानी गतिविधिहरूलाई अनुमोदन गर्न केन्द्र सरकार समक्ष थप अधिकार माग्दै भन्नुभएको छ। वर्तमान प्रणालीले हजारौं आदिवासी कोइला मालिक परिवारहरूलाई कानूनी खननको अवसरहरूमा पहुँच गर्नबाट रोकेको छ। नयाँ दिल्लीमा केन्द्रीय कोइला र खानी मन्त्री जी किशन रेड्डीसँगको भेटमा मुख्यमन्त्री श्री सङमाले खानी र खनिज विकास र नियमन अधिनियम 1957 धारा 26 अन्तर्गत राज्य लाई कोइलाको लागि पूर्व स्वीकृति प्रदान गर्न र खनन योजनाहरू अनुमोदन गर्न अनुरोध गर्नुभएको छ। मणिपुरका राज्यपाल अजय कुमार भल्ला, मुख्यमन्त्री युमनाम खेमचन्द सिंह लगायत अन्य गण्यमान्य व्यक्तिहरूले हिज उखरुल जिल्लामा इम्बुसमा मारिएका असम राइफल्सका दुई जवानहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। गत सोमबार दिउँसो हिंसाग्रस्त उखरुल जिल्लाको इम्फाल दिमापुर राष्ट्रिय राजमार्ग NS2 को नुङसाङ कोङमा एक संदिग्ध नागा सशस्त्र समूहले असम राइफल्सको गाडीमा इम्बुस लगाउँदा वारेन्ट अफिसर बलवन्त सिंह र हवलदार चन्द्रमोहन सिंहको मृत्यु भएको थियो। दुई दिवसीय डेस्टिनेशन त्रिपुरा बिजनेस कन्क्लेभ आजदेखि सुरु हुँदैछ र राज्य सरकारले 1,00,000 करोड रुपियाँ निवेश प्रस्ताव आकर्षित गर्ने अपेक्षा गरेको छ। मुख्यमन्त्री डाक्टर मानिक शाहले हापानिया अन्तर्राष्ट्रिय मेला मैदानमा सम्मेलनको उद्घाटन गर्नुहुनेछ, जहाँ केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले भाग लिनुहुनेछ। अन्तर्राष्ट्रिय मेला परिसरमा विभिन्न विभाग र केन्द्रीय सार्वजनिक उपक्रमका 20 भन्दा अधिक प्रदर्शनी स्टलहरू राखिने बताइयो। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला 3:20 अनि 21 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ गीत सङ्गीत। आउनु श्रोता, आनन्द लिउँ लोक अनि आधुनिक गीतबाट।

मुकुन राज शर्माको शब्द छ, संगीत छ मणिकमल छेत्रीको स्वर, डाक्टर गंगर प्रसाद छापकोटा अनि देवीकला शर्माको स्वीकार्नुहोस् अघिल्लो क्रममा यो लोकगीत।

गीत संगीत यो कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अनि यस कार्यक्रममा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ लोक अनि आधुनिक गीत विविध कलाकारको स्वरमा. यसै क्रममा अब स्वीकार्नुहोस् यो अघिल्लो लोकगीत स्वार्थ त संकलन छ डाक्टर भानु गौतमको.

गीत संगीतको यो अन्तिम कोशेली श्रोताहरूको निम्ति रहनेछ थुपदेन भुटियाको स्वरमा। शब्द पूरण गिरीको छ भने सङ्गीत छ दीप वाइबाको। स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम कोशेली।

0: हवस्त श्रोता, थुप्देन भुटियाको स्वरमा यो आधुनिक गीतसँगै अहिले नभने पूरा हुन्छ कार्यक्रम गीत संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरेको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा सुरु हुँदैछ र दक्षिण पश्चिम मनसुनले आज देशभरि नै प्रभाव पारेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिक्टोरिया स्थित गभर्नमेन्ट हाउसमा आयोजित तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको समापनपछि संयुक्त वक्तव्य जारी गर्नुभएको छ। दुई नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको परिवर्तनको स्वागत गर्नुका साथै क्षेत्रीय स्थिरता, ऊर्जा सुरक्षा र प्रौद्योगिकी नवाचारका लागि वृहत ढाँचालाई अन्तिम रूप दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरेको एक सुदृढ र स्थायी सम्बन्ध हो। पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले दुई देशबीचको गहिरो आपसी विश्वासमा आधारित सम्बन्ध नयाँ र व्यापक चरणमा प्रवेश गरेको बताउनुभयो।
2: कम्प्रिहेन्सिभ इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यानी सिका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस, एम्बिशियस और विन-विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। हमारी रिन्यूएबल एनर्जी पार्टनरशिप, क्लीन एनर्जी और क्लाइमेट एक्शन में हमारे प्रयासों को साकार रूप दे रही है।
1: भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रक्षा र सुरक्षा सहयोगबारे संयुक्त घोषणा पत्रको घोषणा गर्नुभएको छ। यसले दुई देशबीचको द्विपक्षीय रक्षा र सुरक्षा सम्बन्धमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। घोषणा पत्रमा दुई नेताहरूले भारत अस्ट्रेलिया समुद्री सुरक्षा सहयोग रोडम्यापको माध्यमबाट समुद्री सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका छन्। दुई देशले शान्तिपूर्ण र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो साझा प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। संयुक्त घोषणा पत्रपछि प्रधानमन्त्री

0: प्रधानमन्त्री मोदीले शान्तिपूर्ण स्थिर र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि साझा दृष्टिकोणमा समुद्री सहयोगलाई जोड़ दिनुभएको छ।
1: यह महत्वपूर्ण शिखर सम्मेलन एक ऐतिहासिक परिवर्तन को दर्शाता है जिसमें भारत और ऑस्ट्रेलिया मिलकर हिंद प्रशांत क्षेत्र के लिए एक मजबूत ढांचा तैयार कर रहे हैं। पारंपरिक व्यापार से हाईटेक डिफेंस कॉरिडोर की ओर बढ़ने, महत्वाकांक्षी सीका समझौते में तेजी लाने और ऐतिहासिक परमाणु समझौते के अंतर्गत लंबे समय के लिए यूरेनियम निर्यात शुरू करने जैसी पहलों से दोनों देशों के बीच आपसी भरोसा को अभूतपूर्व स्तर पर पहुंचाया गया है। जहां ऑस्ट्रेलिया के प्रधानमंत्री अल्बानीज ने कहा कि 10 लाख लोगों का भारतीय प्रवासी समुदाय इस साझेदारी की असली धड़कन है, वहीं प्रधानमंत्री मोदी ने दोनों देशों के विकास की गति को क्रिकेट की तरह बताया।
2: क्रिकेट भारत और ऑस्ट्रेलिया के रिश्तों की अपनी डिप्लोमेटिक लैंग्वेज है, इसलिए हमारी मीटिंग भी क्रिकेट जैसी लगती है। एजेंडा वनडे जैसा फोकस है, डिसीजन टी ट्वेंटी जितने तेज है और पार्टनरशिप टेस्ट मैच जितनी लंबी और गहरी।
1: मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
0: गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनमा जम्मू काश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र पूर्वोत्तर राज्यहरूसहित सीमावर्ती राज्यहरू र केन्द्रशासित प्रदेशहरूका पुलिस अधीक्षकहरूले भाग लिनेछन्। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीको पनि उपस्थिति रहनेछ। सम्मेलनको उद्देश्य संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउन र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। उहाँले निलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको परिवर्तनकारी इन्जिन बताउनुहुँदै युवाहरूलाई आधुनिक प्रौद्योगिकी आधारित मत्स्य पालन र समुद्री व्यवसायलाई विकसित भारतको आधारशिलाको रूपमा अपनाउन आग्रह गर्नुभयो। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतीय उद्योग परिसंघ सीसीआई ग्लोबल कम्पिटेन्स सेन्टर बिजनेस समिट 2026 उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सरकारले एआईलाई शुरूदेखि नै सकारात्मक दृष्टिकोणले हेरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, एआईको प्रयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकता, दक्षता र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ। बैठकमा ब्रिक्स राष्ट्रका मन्त्री तथा वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। यसमा परिवहन क्षेत्र, बुनियादी ढाँचा विकास लगायतका विषयमा चर्चा हुनेछ। यो बैठक भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण अन्तर्गत आयोजना भइरहेको छ। यस विषयले ब्रिक्स देशहरूको तकनिकी नवीनता र राम्रो सम्पर्कको माध्यमबाट समावेशी विकासलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसै महिनाको 11 तारिक ब्रिक्सका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शनिबार हिमाचल प्रदेशको केलाङमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरको हाई अल्टिट्युड मेडिसिन एण्ड पब्लिक हेल्थ रिसर्च केन्द्रको आधारशिला राख्नुहुनेछ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भनेको छ, यो केन्द्रले भारतभरि हिमाली क्षेत्रमा जलवायु अनुकूल स्वास्थ्य सेवा र बायोमेडिकल अनुसन्धानलाई सुदृढ पार्नेछ। सरकारले स्मार्टफोन, ल्यापटप, वेरिएबल र स्मार्ट टिभी जस्ता विद्युतीय उपकरणहरूको घरेलु उत्पादनलाई बढावा दिने उद्देश्यले डिस्प्ले एसेम्ब्ली, लिथियम आयन सेल र इन्डक्टर क्वाइन मड्युलको निर्माणमा प्रयोग हुने वस्तुहरूमा आधारभूत सीमा शुल्क हटाएको छ। वित्त मन्त्रालयले विद्युतीय उपकरणहरूमा प्रयोग हुने तीन मुख्य अवयवहरूको निर्माणमा प्रयोग हुने वस्तुहरूमा आधारभूत सीमा शुल्क छुटलाई प्रभाव पार्दै तीन अलग अलग अधिसूचनाहरू जारी गरेको छ। यो छुट पीएलआई योजना अन्तर्गत घरेलु इलेक्ट्रोनिक्स उत्पादनलाई बढावा दिने सरकारको प्रयास

0: देशको अनुरूप हो। शुल्क छुटले आयात निर्भरता घटाउनेछ र स्थानीय उत्पादनको साथ इलेक्ट्रोनिक्स इकोसिस्टमलाई बलियो बनाउनेछ। राष्ट्रिय शिक्षा नीति 2020 र उल्लास नयाँ भारत साक्षरता कार्यक्रम अन्तर्गत निर्धारित वयस्क साक्षरताको मापदण्ड हासिल गरेपछि उत्तराखण्ड देशको छैटौं पूर्ण साक्षर राज्य बनेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा र साक्षरता विभागले निर्धारण गरेको साक्षरताको मापदण्ड पूरा गरेपछि राज्यपालले 8 जुलाई 2026 यस घोषणालाई स्वीकृति दिएको हो। यस उपलब्धिसँगै उत्तराखण्ड, मिजोरम, गोवा, त्रिपुरा, हिमाचल प्रदेश र सिक्किमसित पूर्ण साक्षर राज्यहरूको सूचीमा समावेश गरेको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले सरकारको निरन्तर प्रयास र जनताको सक्रिय सहभागिताको परिणाम यो उपलब्धिलाई ऐतिहासिक बताउनु भएको छ। कृषि यान्त्रिकीकरण उपमिशन अन्तर्गत सरकारले अहिलेसम्म देशभरिका कृषकहरूलाई 9,404 करोड रुपियाँ मूल्यको कृषि यन्त्र वितरण गर्न सहयोग गरेको छ। कृषि यान्त्रिकीकरणलाई बढावा दिन वर्ष 2014-15 यो मिशन सुरु गरिएको थियो। यो समाचार युट्युबमा @AIRNewsKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरेको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्री को तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा सुरु हुँदैछ र दक्षिण पश्चिम मनसुनले आज देशभरिमै प्रभाव पारेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे प्रमुख समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय अपराह्न 3:55 भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौं देशभक्ति गीत समूह शर्मा। शब्द छ डाक्टर जस योञ्जन प्यासीको, संगीत केबी राईको।

डाक्टर जस्योन्जन प्यासेको शब्द अनि केपी राईको संगीत रचनामा भर्खरै श्रोताहरूले सुन्नुभयो यो देशभक्ति गीत। यसको साथै हामी विदा माग्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

0: नमस्कार सम्पूर्णमा यो सञ्जलीका विनिताको त आज हामी यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा उपस्थित भएका छौँ एउटा छुट्टै विषय लिएर विषय रहेको छ फोहोर हटाऊ स्वच्छता बढाऊ त यस विषयलाई प्रस्तुत गर्नार्थ हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ नवीना थापाज्यू त यहाँलाई सर्वप्रथम स्वागत जनाऊ नमस्कार नवीनाज्यू
1: नमस्कार विनिताज्यू
0: त आजको हाम्रो यो जुन चाहिँ विषय छ होइन फोहोर हटाउ स्वच्छता बढाऊ हुन पनि जहाँ फोहोर छ त्यहाँ स्वच्छता भन्ने पटकै हुँदैन होइन मतलब त्यहाँनिर मानिसहरू निरोगी कहिले पनि बस्न सक्दैन त्यसै कारण हामीले स्वच्छता गर्दै धेरै ध्यान दिनु आवश्यक पनि छ होइन त तपाईँले यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ त
1: यस विषयमा अब फोहोर हटाउ स्वच्छता बढाऊ भन्ने विषयमा कुरा गर्नुपर्दाखेरि नि विनिताज्यू आजको यो विश्वव्यापी आवश्यकता र जनचेतनामूलक अभियानभित्र चाहिँ यो फोहोर हटाउ र स्वच्छता बढाऊ भन्ने अभियान पर्दछ र फोहोर व्यवस्थापन र स्वच्छता नि एक अर्कासँग सम्बन्धित विषय पनि हुन् किनभने चाहिँ अब स्वच्छ वातावरणलाई स्वस्थ जीवनको आधार पनि मानिन्छ र स्वच्छ वातावरणले मानिसलाई स्वस्थ मात्र बनाउँदैन यसले मानिसलाई अनुशासित पनि पार्छ जिम्मेवार बोध पनि गराउँछ र सभ्य चरित्रको विकास गराउनमा पनि यसले सहयोग पुर्याउने गर्छ त्यसैले नै विनिताज्यू वर्तमान समयमा नि फोहोर व्यवस्थापन र स्वच्छताको महत्त्वबारे अध्ययन अनुसरण गर्नु चाहिँ अत्यन्त आवश्यक भएको छ किनभने जहाँ स्वच्छ वातावरण हुन्छ त्यहाँ स्वस्थ सुखी र समृद्ध जीवन पनि त सम्भव हुन्छ
0: हजुर
1: त्यसैले फोहोर हटाऊ स्वच्छता बढाऊ भन्ने नारा नि आजको समयको अत्यन्त सान्दर्भिक विषय भएको छ
0: हजुर हजुर फोहोर हटाऊ स्वच्छता बढाऊ एउटा सान्दर्भिक विषय नै हो त नवीनाज्यू भन्नुपर्दा फोहोर भनेको त के होला
1: फोहोर भन्नाले नि विनिताज्यू हामीले जुन सामान चिजहरू प्रयोग गर्छौँ प्रयोग गरिसकेपछि त्यो आवश्यक नरहने हुन्छ होइन त्यसलाई फ्याँकिने वा अनुपयोगी भएका वस्तुहरूलाई बुझिन्छ र अब सरल भाषामा भन्नुपर्दा काम नलाग्ने वा प्रयोगपछि फालिने वस्तुलाई चाहिँ फोहोर भनिन्छ यसमा हामी प्लास्टिकका झोलाहरू भयो प्लास्टिकका बोतलहरू भयो त्यसरी नै कागज गत्ता कुहिएका खाना र तरकारीका बोक्राहरू भयो होइन त्यसरी नै सिसाहरू भयो धातुका टुक्राहरू भयो त्यसरी नै पुराना फालिएका लुगाहरू अस्पताल तथा उद्योगबाट निस्किने फोहोरहरूलाई चाहिँ यसका उदाहरणका रूपमा लिन सकिन्छ
0: स्वच्छता भन्नाले हामी के बुझ्छौँ त
1: स्वच्छता भन्नाले कुनै पनि व्यक्ति भयो होइन त्यसरी नै परिवार समुदाय तथा सम्पूर्ण वातावरणलाई नै सफा स्वस्थ सुरक्षित र व्यवस्थित राख्ने चाहिँ प्रक्रिया वा अवस्था हो र यसमा चाहिँ हामीले आफ्नो शरीर भयो त्यसरी नै लुगा घर र विद्यालय कार्यस्थल काम गर्ने ठाउँ त्यसरी नै पब्लिक प्लेसहरू भयो खाने पानी भयो त्यसरी नै खाद्य वस्तु तथा हाम्रा वरिपरि भएको वातावरणलाई सफा राख्ने कार्य चाहिँ समावेश हुन्छ अनि स्वच्छता नि विनिताज्यू केवल बाहिरी सफाइमा मात्र सीमित नभएर यो चाहिँ स्वस्थ अनुशासन सभ्यता र जिम्मेवारीसँग पनि सम्बन्धित हुने गर्छ
0: हजुर हो नि तर नवीनाज्यू फोहोर हुनुको मुख्य कारण अथवा प्रकारहरू के होला त भन्नुहोस्
1: फोहोरका मुख्य प्रकारहरूलाई चाहिँ अब यसरी

0: अध्ययन गर्दै जाँदा चाहिँ पाँचवटा अब वर्गमा राखेर चाहिँ यसलाई चाहिँ वर्गीकरण गरेको रहेछ। छ, पहिलो रहेको छ जैविक फोहोर, जो चाहिँ हामीले दिनुपयोग गरिरहने बासी खाने कुराहरू जुन हामीले फ्याँक्ने गर्छौँ त्यो कुरा भयो, त्यसरी नै फलफुलका बोक्राहरू भयो, त्यसरी नै पात पतिङ्गरहरूदेखिको लिएर ती सबै कुराहरू जसबाट चाहिँ हामीले कम्पोस्ट वा मल बनाउन सकिन्छ नि, त्यो कुराहरू चाहिँ जैविक फोहोरभित्र राखिएको छ भने, त्यसरी नै दोस्रो क्याटेगोरीमा अजैविक फोहोर राखिएको छ, त्यसमा चाहिँ हामी प्लास्टिकलाई लिन सक्छौँ, सिसा भयो होइन, त्यसरी नै धातु भयो, रबर तथा अन्य नगल्ने पदार्थहरूलाई चाहिँ अजैविक फोहोरभित्र चाहिँ राखिएको छ। त्यसरी नै तेस्रो वर्गमा चाहिँ रिसाइकल योग्य फोहोरहरू राखिएको छ, त्यसमा चाहिँ हामीले कागजलाई लिन सक्छौँ, सिसाहरू भयो, धातुहरू भयो होइन, त्यसरी नै केही राम्रा वर्गका प्लास्टिकका वस्तुहरूलाई चाहिँ रिसाइकल योग्य फोहोरभित्र राख्न सक्छौँ होइन। त्यसरी नै चौथो वर्गमा चाहिँ जोखिमयुक्त फोहोर राख्न सक्छौँ, त्यसमा चाहिँ अस्पतालबाट निस्किने सुईहरू भयो, औषधिहरू भयो, रसायनहरू भयो तथा विषाक्त पदार्थहरूलाई चाहिँ चौथो श्रेणीमा चाहिँ राखिएको छ। पाँचौँ श्रेणीमा चाहिँ विद्युतीय फोहोर राखिएको छ, त्यसमा चाहिँ हामीले दिनहुँ प्रयोग गरिरहने हाम्रा हात हातमा हुने जस्तै मोबाइल भयो, कार्यस्थलमा प्रयोग गरिने कम्प्युटरहरू भयो, हामीले दैनिक रूपमा हेरिरहने टेलिभिजनहरू भयो, त्यस्ता विद्युतीय उपकरणहरूबाट निस्किएका फोहोरहरूलाई चाहिँ विद्युतीय फोहोरभित्र चाहिँ राखिएको छ।
1: त यी फोहोरहरू कसरी उत्पन्न हुन्छन् त, अथवा यसका प्रमुख स्रोतहरू के होला?
0: फोहोरका प्रमुख स्रोतहरूमा घरबाट निस्किने घरेलु फोहोर जुन हामीले फोहोरहरू गरिरहेको हुन्छौँ, त्यसरी नै विद्यालयतिर भयो, कलेज तथा कार्यालयमा भयो, होटल रेस्टुरेन्ट तथा बजार क्षेत्रमा, उद्योग तथा कल कारखाना, त्यसरी नै अस्पताल तथा स्वास्थ्य संस्था भयो, कृषि तथा पशुपालनमा, कुनै पनि अब भवन निर्माण गर्नु या भत्काउने कार्यहरूबाट, या सार्वजनिक कार्यक्रम, मेला वा उत्सव चाहिँ फोहोर उत्पन्न हुने प्रमुख स्रोतहरू हुन्।
1: यी फोहोरहरूले प्रभाव त हामीलाई अवश्य नै पार्छ होइन?
0: अवश्य नै।
1: हजुर, फोहोरले पार्ने प्रभावहरू बारेमा के भनिदिनुहोस् न?
0: फोहोरले पार्ने प्रभावहरूमा चाहिँ अब हामीले सबैभन्दा पहिला त अब स्वास्थ्यलाई लिन सक्छौँ, किनभने अब फोहोरको कारणले गर्दाखेरि नै जताभावी अब फोहोर फाल्दाखेरि फोहोरबाट चाहिँ अब झिङ्गाहरू भयो होइन, फोहोरमा झिङ्गाहरू भयो, लामखुट्टेहरू भयो, अनि अन्य रोग सर्ने जीवाणुहरूको उत्पन्न हुन्छ उनीहरूको, त्यस्तो हुँदाखेरि चाहिँ उत्पन्न हुँदाखेरि चाहिँ त्यसबाट मानव स्वास्थ्यमा जस्तै हैजाहरू भयो, टाइफाइडहरू भयो, त्यसरी नै झाडा पखालाहरू भयो, मेलेरिया भयो, त्यसरी नै छाला सम्बन्धी रोग, डेङ्गु जस्ता चाहिँ रोगहरू चाहिँ फैलिने गर्छ। भने दोस्रोमा चाहिँ अब फोहोर भएपछि त अब वातावरणमा त प्रभाव पर्छै पर्छ, किनभने अब फोहोरले गर्दाखेरि नै अब नदीहरू भयो, खोला नालाहरू भयो होइन, त्यसरी नै भूमिगत पानी प्रदूषित हुन्छ, अनि त्यसरी नै प्लास्टिकजन्य फोहोरहरू जताततै फालिँदाखेरि चाहिँ यसले चाहिँ माटोको उर्वर शक्तिलाई घटाउँछ, त्यसरी नै हामीले फोहोर जलायो भने चाहिँ फोहोरको केही मात्रामा कम हुन्छ भन्ने धारणा राख्छौँ, तर त्यस्तो नभएर नि विनिताज्यू, फोहोर जलाउँदा नि त्यसको विपरीत चाहिँ अब विषालु धुवा उत्पन्न हुन्छ, त्यसरी उत्पन्न भएपछि चाहिँ हावा चाहिँ प्रदूषित हुन्छ, त्यसले पनि वातावरणलाई राम्रो प्रकारले असर गरिरहेको छ, ती पनि फोहोरले पार्ने प्रभावहरू मध्ये एउटा हो। त्यसरी नै आर्थिक प्रभाव पनि हो, त्यसरी नै सामाजिक प्रभाव पनि फोहोरले पार्ने प्रभावहरू मध्ये एउटा हो।
1: त मानिसले फोहोर त गरिन्छ होइन, जताभावी मैलाहरू फ्याँकेर, तर फोहोरका कारण उत्पन्न हुने समस्याहरू त के हुन्छन्?
0: फोहोरको कारण उत्पन्न हुने समस्याहरू त धेरै रहेको छ नि बिन्दाज्यू, किनभने फोहोर भइसकेपछि त अब त्यसै पनि समस्या त उत्पन्न हुन्छै हुन्छ, त्यसमा चाहिँ अब फोहोरलाई चाहिँ अव्यवस्थित ढङ्गले जताभावी फाल्दा यसले पार्ने समस्याहरूमा नि बिन्दाज्यू पहिलो रहेको छ वातावरण प्रदूषित हुन्छ, त्यसरी नै दोस्रो रहेको छ यसले रोग फैलिने जीवाणुहरूको जन्म हुनुमा सहयोग पुर्याउँछ, त्यसले गर्दाखेरि विभिन्न प्रकारको रोगहरूबाट मानिसहरू संक्रमित हुने गर्छ, तेस्रो रहेको छ फोहोर भएपछि त दुर्गन्ध त आउँछै आउँछ, त्यसरी दुर्गन्ध फैलिँदा पनि वातावरण प्रदूषित हुन्छ, त्यसरी नै चौथो रहेको छ पानी र माटोलाई प्रदूषित गर्ने गर्छ फोहोर भएपछि, त्यसरी नै यसले मानव तथा पशु प्राणीहरूको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ।
1: त यो फोहोरहरू हामीले हटाउनु त जरुरी छ होइन, आवश्यक छ? फोहोर हटाउनु भन्नाले के बुझिन्छ त?
0: फोहोर हटाउनु भनेको नि बिनिताज्यू, फोहोरलाई नि एक ठाउँबाट अर्को ठाउँमा सार्ने मात्र कार्य होइन, किनभने नि बरु नि त्यसलाई वातावरण र मानव स्वास्थ्यमा हानि नपुग्ने

0: गर्ने गरी नै व्यवस्थापन गर्ने जिम्मेवारीपूर्ण प्रक्रिया पनि हो. किनभने फोहोर हटाउनु भन्नाले घर भयो, विद्यालय भयो, अघि मैले कुरा गरिहालेँ, कार्यालय भयो, त्यसरी नै उद्योग भयो, अस्पताल, बजार तथा सार्वजनिक स्थलहरूमा उत्पन्न भएका फोहोरहरूलाई नि वैज्ञानिक रूपले, व्यवस्थित रूपले र वातावरण मैत्री तरिकाले नि सङ्कलन गरेर त्यसलाई छुट्याएर पुनः प्रयोग गरेर त्यसलाई रिसाइकल गरेर प्रशोधन गरेर तथा सुरक्षित रूपमा चाहिँ नि अन्तिम व्यवस्थापन गर्ने सम्पूर्ण प्रक्रियालाई चाहिँ बुझाउँछ. र फोहोर हटाउनुको मुख्य उद्देश्य चाहिँ नि बिरिताज्यू वातावरणलाई सफा राख्नु, स्वस्थ बनाउनु, सुरक्षित राख्नु र प्रदूषण मुक्त बनाउनका साथै नि मानव स्वास्थ्यको संरक्षण गर्नु पनि हो.
1: हजुर हजुर. नवी दाजु, हामी यो फोहोर हटाउने अथवा फोहोर बारे कुरा गर्दैछौँ होइन?
0: हजुर.
1: यस विषयलाई एकछिन रोकेर एउटा गीत सुनाउँ.
0: अवश्य.

0: श्रोता अहिलेसम्म हुनुहुन्छ नारी प्रगति कार्यक्रम, त यस कार्यक्रम अन्तर्गत हामीले फोहोर हटाउ स्वच्छता बढाउ विषयमाथि जानकारी प्रस्तुत गर्दैछौँ, जुन जानकारी यहाँ नवीना थापाज्यूले दिनुहुँदैछ। त नवीनाज्यू, हाम्रो यो विषयलाई अघि बढाउँ है। फोहोर हटाउँदा हुने फाइदाहरू के के होला त?
1: फोहोर हटाउँदा नि विनिताज्यू धेरै फाइदाहरू हुने गर्छ। फाइदाहरूमा पहिलो रहेको छ वातावरण सफा राख्नु, या सफा हुन्छ होइन, फोहोर हटेपछि वातावरण सफा हुन्छ। त्यसरी नै वातावरण सफा भइसकेपछि रोग सङ्क्रमणको खतरा पनि कम हुने गर्छ। फोहोरहरू हटेपछि त्यसै पनि जीवाणुहरूको जन्म हुन सक्दैन, त्यस्तै प्रकारले रोग सङ्क्रमणको खतरा कम हुन्छ। त्यसरी नै रोग सङ्क्रमणको खतरा कम भइसकेपछि स्वास्थ्य पनि राम्रो हुन्छ। अनि फोहोर हटाउँदा चाहिँ दुर्गन्ध कम हुन्छ। दुर्गन्ध कम भइसकेपछि वरपरको प्राकृतिक सौन्दर्य पनि बढ्ने गर्छ। यी चाहिँ फोहोर हटाउँदा हुने फाइदाहरू हुन्।
0: त भारतमा फोहोर व्यवस्थापन सम्बन्धी सरकारी व्यवस्था र ऐन कानुनहरू पनि धेरै छन् होइन, त्यसबारे पनि केही प्रकाश पारिदिनुहोस् न।
1: भारतमा नि फोहोर व्यवस्थापन सम्बन्धी सरकारले नि विनिताज्यू फोहोर व्यवस्थापनलाई नि राष्ट्रिय प्राथमिकताको विषय मानेर नि विभिन्न कानुनी व्यवस्था भयो, नीतिहरू भयो, त्यसरी नै नियम तथा कार्यक्रमहरू लागू गरेर नि सरकारी व्यवस्था र ऐन कानुनहरू चाहिँ निर्माण गरेका छन्। त्यसमध्ये चाहिँ पहिलो रहेको छ भारतको फोहोर व्यवस्थापन नीति।

0: फाइभ आर जसलाई चाहिँ हामी रिड्युस, रिफ्युज, रियुज, रिपर्पस अनि रिसाइकल भनेर पनि चिन्ने गर्छौँ। ती नीतिहरूमध्ये एउटा हो यो नीति। त्यसरी नै दोस्रो नीतिहरूमा रहेको छ वातावरण संरक्षण ऐन 1986।
1: हजुर,
0: त्यो रहेको छ। यो जुन वातावरण संरक्षण ऐन 1986 रहेको छ नि विनिताज्यू, यो चाहिँ नि सन् 1984 भोपाल ग्यास दुर्घटना भएको थियो नि, त्यो एकदमै उयो थियो, अब त्यो बेला हेडलाइनै थियो त्यसको। यो त्यो दुर्घटना भइसकेपछि भारत सरकारले नि वातावरण संरक्षणलाई प्रभावकारी बनाउनका लागि नि 1986 चाहिँ वातावरण संरक्षण ऐन कानुन लागू गर्यो। वातावरण संरक्षण ऐन 1986 ऐनभित्र पर्दछ। त्यसरी नै तेस्रो रहेको छ ठोस फोहोर व्यवस्थापन नियम, जो चाहिँ सन् 2016 चाहिँ बनिएको हो यो नियम चाहिँ। अनि यो नियममा भारतमा लागू गरिएको सबैभन्दा नि महत्वपूर्ण फोहोर व्यवस्थापन नियमहरू, जस्तै प्रत्येक घरले फोहोरलाई स्रोतमै छुट्याउनु पर्ने, जस्तै कि अब सुक्खा फोहोरलाई एक ठाउँमा, गिलो फोहोरलाई एक ठाउँमा, रिसाइकल गर्न सक्ने फोहोरलाई एक ठाउँमा गरेर जुन राख्ने व्यवस्थाहरू थियो, त्यो चाहिँ अब प्रत्येक घरले चाहिँ फोहोरलाई चाहिँ स्रोतमै छुट्याउनु पर्ने। त्यसरी नै जैविक फोहोरबाट बायोग्यास उत्पन्न गर्न प्रोत्साहन गर्यो यो ठोस फोहोर व्यवस्थापन नियमले। त्यसरी नै ती फोहोरहरूमा प्लास्टिकहरू भयो होइन, त्यसरी नै धातु भयो, कागजहरू भयो, सिसाहरूको रिसाइकल गर्न योग्यलाई चाहिँ अब छुट्याउनु पर्ने नियम चाहिँ यो ठोस फोहोर व्यवस्थापन नियमभित्र पर्दछ। र यस अतिरिक्त नि विनिताज्यू, यसमा चाहिँ नगरपालिकाले नि घर घरबाट नि फोहोर सङ्कलन गर्ने, खुला स्थानमा फोहोर फाल्न वा जलाउन निषेध गर्ने, ठुला होटलहरू रेस्टुरेन्टहरू हुन्छ नि, होटल रेस्टुरेन्टहरू, अस्पतालहरू भयो, बजार तथा संस्थाहरूले आफ्नै फोहोर व्यवस्थापन गर्ने व्यवस्था नि यस ऐनबाट चाहिँ आदेश गरेको छ सरकारले। धेरै रहेको छ यस्तो ऐन कानुनहरूमा, त्यसमा रहेको छ प्लास्टिक फोहोर व्यवस्थापन नियम, त्यसरी नै रहेको छ जैविक चिकित्सा फोहोर व्यवस्थापन नियम, त्यसरी नै ई फोहोर व्यवस्थापन नियम। यी व्यवस्थापन नियम या ऐनहरू पारित भइसकेपछि भारत सरकारले जैविक चिकित्सा फोहोर व्यवस्थापन ऐन र ई फोहोर व्यवस्थापन जस्ता ऐन पनि भारत सरकारले पारित गरेको छ।
1: हजुर, तपाईँ प्लास्टिक फोहोर व्यवस्थापन नियम भन्नु पनि,
0: हजुर,
1: यसबारे के भन्नुहोस् न?
0: प्लास्टिक फोहोर व्यवस्थापन नियम भनेको नि बिन्दाज्यू, यसमा चाहिँ नि भारत सरकारले एकपल्ट मात्र प्रयोग हुने प्लास्टिकको प्रयोगलाई चाहिँ क्रमशः नियन्त्रण गर्ने नीति लिएको छ। र यस नियमअनुसार प्लास्टिक उत्पादक कम्पनीहरू भयो होइन, तिनीहरूले आफ्ना उत्पादनबाट निस्किने फोहोरहरूलाई व्यवस्थापनका लागि आफै जिम्मेवार हुने, त्यसरी नै प्लास्टिकबाट निर्मित सरसामानहरू रिसाइकल गर्ने योग्यको बनाउनु पर्ने, वातावरणलाई हानि पुर्याउने प्लास्टिक सामग्रीको प्रयोगमा नियन्त्रण गरिनुपर्ने नियम चाहिँ प्लास्टिक फोहोर व्यवस्थापन नियम अन्तर्गत चाहिँ भारत सरकारले चाहिँ राखेको छ।
1: हजुर, तपाईँ यो एउटा भन्नुभयो नि ई फोहोर व्यवस्थापन,
0: हजुर,
1: यो बारेमा केही जानकारी दिनुहोस् न।
0: ई फोहोर व्यवस्थापन चाहिँ अब भारत सरकारद्वारा अब सञ्चालित एउटा नियम ऐनै हो। त्यसमा चाहिँ अब मोबाइलहरू भयो, इलेक्ट्रोनिक अब सामानहरू जुन हुन्छ नि, त्यो चाहिँ जस्तै मोबाइलहरू भयो, कम्प्युटरहरू भयो, टेलिभिजन, फ्रिज जुन हामीले एसीहरू चलाउने गर्छौँ, यी लगायतका विद्युतीय उपकरणबाट उत्पन्न फोहोरलाई चाहिँ ई फोहोर भनिन्छ। र यस सरकारी व्यवस्था अनुसार नि विनिताज्यू, उत्पादक कम्पनीले नि आफ्ना पुराना उपकरणहरूलाई फिर्ता लिने व्यवस्था गर्नुपर्ने, रिसाइकल केन्द्रहरूमा मात्र प्रशोधन गर्नुपर्ने र विषाक्त पदार्थहरूलाई सुरक्षित रूपमा नि व्यवस्थापन गर्नुपर्ने यी नियमहरू चाहिँ यी फोहोर व्यवस्थापन नियमभित्र रहेको छ।
1: हजुर हजुर।

0: नवीन ज्यू भारत सरकारले स्वच्छ भारत अभियान जुन चाहिँ नियम लागू गर्नुभएको छ होइन त्यसबारे पनि केही जानकारी दिनुहोस्।
1: हजुर, भारत सरकारले जुन स्वच्छ भारत अभियान जुन सन् 2014 सुरु गरेको थियो नि त्यो चाहिँ अब फोहोर चाहिँ अब अत्यन्तिक मात्रामा चाहिँ अब अहिलेको कारणले गर्दाखेरि चाहिँ भारत सरकारले चाहिँ स्वच्छ भारत अभियान सरसफाई सम्बन्धी अभियान चलायो। यो अभियान चाहिँ भारत सरकारले भारतलाई चाहिँ स्वच्छ बनाउनका निम्ति पारित गरेको ऐन हो र यसको मुख्य उद्देश्य चाहिँ नि विनिताज्यू स्वच्छ सहर बनाउनु, गाउँ निर्माण गर्नु होइन, त्यसरी नै खुला दिशा मुक्त भारत बनाउनु, त्यसरी नै फोहोरको वैज्ञानिक रूपले व्यवस्थापन गर्नु, मानिसहरूमा चेतनाको अभिवृद्धि गर्नु र सार्वजनिक स्थानको सरसफाई गर्नु रहेको छ। र यस अभियानले नि विनिताज्यू नागरिकको सहभागितालाई नि बढाउनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
0: हजुर, सरकारले धेरै नियमहरू बनाएका छन् होइन हटाउनको लागि अथवा देशलाई स्वच्छ राख्नु, तर फोहोर हटाउने अभियान गर्दा धेरै चुनौतीहरू पनि आइपर्छ नि त।
1: हजुर हजुर,
0: यसबारे के भन्नुहुन्छ?

0: फोहोर हटाओ अभियान गर्दा अझै पनि धेरै चुनौतीहरूको सामना गर्नुपर्ने भइरहेको छ. जस्तै ऐन कानुनहरू निर्माण गरे तापनि फोहोर व्यवस्थापन गर्दा चाहिँ धेरै चुनौतीहरू देखिरहेको छ. त्यस अन्तर्गत बढ्दो सहरीकरण, जसमा चाहिँ अब गाउँलाई चाहिँ अब सहरीकरण गर्नुपर्ने खालको भावनाहरू मानिसहरूमा या उयोमा भइरहेको छ, र मानिसमा जनचेतनाको कमी पनि भइरहेछ. हामी भनिरहेको हुन्छौँ प्लास्टिक हाम्रो वातावरण र हाम्रो स्वास्थ्यका निम्ति लाभदायक कुरो होइन भनेर, तर पनि मान्छेहरूमा चाहिँ अब जनचेतना भएर पनि उनीहरू चाहिँ अब जनचेतना नभएको जस्तो भएर हिँडिरहेको छ. त्यसरी नै स्रोतमै फोहोर छुट्याउने बानीको अभाव भएको छ. जस्तै कि स्रोतमा फोहोर छुट्याउनु भनेको चाहिँ अब गिलो यसलाई चाहिँ फोहोर, हजुर, गिलो फोहोरलाई एक ठाउँमा, सुक्खालाई एक ठाउँमा, अब जुन चाहिँ हाम्रो निम्ति अब त्यसलाई चाहिँ अब रियुज गर्न सक्छौँ या त्यसलाई रिसाइकल गर्न सक्छौँ, त्यसलाई चाहिँ एउटा ठाउँमा गर्ने जुन छुट्याउने बानी छ त्यसको अभाव छ अहिले पनि मानिसहरूमा. त्यही पनि अब फोहोर हटाउ अभियान गर्दा देखा पर्ने चुनौतीहरू नै हुन्. तर महत्त्वपूर्ण अभ्यासबारे चाहिँ जनचेतनामा वृद्धि भयो भने नि स्वच्छता प्रबन्धनतर्फ एउटा महत्त्वपूर्ण खुड्किलो चढ्न पनि सफल भएको अनुभव गर्न सकिन्छ. यसैले आजको हाम्रो यो सानो प्रयासले भोलिका पुस्ताका लागि सुरक्षित भयो, सफा र हरियाली युक्त भविष्य सुनिश्चित गर्ने भएकोले स्वच्छतालाई जीवनशैलीको रूपमा अप्नाउनु आजको समयको अपरिहार्य आवश्यकता पनि भएको छ. र सबैले आफ्नो घरबाट नै सरसफाइको सुरुवात गरे तब मात्र नि विनिताज्यू फोहोर हटाऊ स्वच्छता बढाऊ भन्ने नाराले वास्तविक अर्थ पाउँछ र स्वस्थ सुन्दर तथा समृद्ध समाजको निर्माण सम्भव हुन्छ भन्दै अन्त्यमा म भन्न चाहन्छु.
1: हजुर, हामीले यहाँबाट बुझ्यौँ कि हामी एक असल नागरिक हुनको नाताले हामीले आफ्नो घर वरिपरि सफा राखेर देशलाई अथवा गाउँ घरलाई स्वच्छ राख्न सक्छौँ, होइन?
0: हजुर.
1: श्रोता, यहाँ नमिरा थापाज्यूले फोहोर हटाऊ स्वच्छता बढाऊ विषयमाथि अति राम्रो जानकारी हामी माझ राख्नुभयो. त आजलाई हाम्रो यो साप्ताहिक कार्यक्रम यतिमै समाप्त गर्छौँ. पुनः बिहिबार हामी उपस्थित हुनेछौँ. त आजलाई हामी यहाँबाट बिदा लिन्छौँ. नमस्कार.
0: नमस्कार, धन्यवाद.
2: Work from home? High salary? Bas ek click mein? Arre waah!
3: Fasi!
4: अनजान लिंक्स पर क्लिक मत कीजिए. RBI कहता है,
5: जानकार बनिए, सतर्क रहिए.
6: नारी प्रगतिको प्रसारणपछि अब अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौ शिक्षा ज्योति कार्यक्रम.

नमस्कार आदरणीय श्रोता महानुभवहरू, स्वागत छ हजुरहरूलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। विद्यार्थी भाइ बहिनीहरू, सधैँ आज पनि हामी कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

आजको कार्यक्रममा हामी अङ्ग्रेजी पाठको माई ओन ट्रु फ्यामिली कविता लिएर हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षिका रोजी रानी राई। विद्यार्थी भाइ बहिनीहरू, यो कविता प्रकृति, वन संरक्षण र वातावरण प्रतिको हाम्रो जिम्मेवारीलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गर्ने प्रेरणादायी रचना हो। कविताले मानिस र प्रकृति बीचको गहिरो सम्बन्धलाई उजागर गर्दै रुख बिरुवा र सम्पूर्ण जीव जगत हाम्रो वास्तविक परिवार हुन् भन्ने सन्देश दिदछ। आज विश्वभरि वन विनाश, प्रदूषण र जलवायु परिवर्तनका चुनौतीहरू बढिरहेको हामी पाउँछौँ। त्यस्तो अवस्थामा पनि यस कविताले हामीलाई प्रकृतिलाई माया गर्न, वनको संरक्षण गर्न र वातावरण प्रति जिम्मेवार बन्ने प्रेरणा दिदछ। त आजको कार्यक्रममा हामी माई ओन ट्रु फ्यामिली कविताको भावार्थ, मुख्य विषयवस्तु, साहित्यिक सौन्दर्य र यसले दिने जीवन उपयोगी सन्देशबारे सरल र रोचक ढङ्गले जानकारी प्राप्त गर्नेछौँ।

आदरणीय श्रोता मानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले माई ओन ट्रू फ्यामिली कविता मार्फत प्रकृति प्रतिको प्रेम, वन संरक्षणको आवश्यकता र वातावरण प्रति हाम्रो दायित्व बारे महत्वपूर्ण सन्देश प्राप्त गर्यौं। यस कविताले हामीलाई सम्झाउँछ कि प्रकृतिको संरक्षण गर्नु भनेको आफ्नै परिवारको संरक्षण गर्नु हो। यदि हामीले वन, वन्य जन्तु र वातावरणलाई जोग्याउन सक्यौं भने मात्र भावी पुस्तालाई सुरक्षित र हराभरा पृथ्वी हस्तान्तरण गर्न सक्नेछौं। आउनुहोस् एउटा रुख रोपौं, प्रकृतिलाई माया गरौं र हरित भविष्य निर्माणमा आफ्नो योगदान दिउँ भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् श्रेया घोषाल अनि सौरभ खानको स्वरलाई पद्मावत फिल्मबाट।

0: This is Evening Melodies on 103.5 Akashvani Karshong, and now it's time for the news in Nepali.
1: यो आकाशवाणी हो आरती ठकुरीबाट सुन्नुहोस् साँझ 6 बजेको प्रमुख समाचार प्रधानमन्त्री नरेन्द्र मोदीको 21औं शताब्दीको भारत विकसित देश बन्ने लक्ष्यको लागि काम गरिरहेको बताउनु भएको छ केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाहरूका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुँदैछ उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिसनको उद्घाटन गर्नुभयो संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले आज दूरसञ्चार विभागको प्रमुख समृद्ध ग्राम भारत नेट प्रोजेक्टद्वारा सक्षम एकीकृत फिजिटल सेवा वितरण मोडललाई सूचना समाज पुरस्कार 2026 प्रतिष्ठित विश्व शिखर सम्मेलनको ग्लोबल विजेता घोषित गरिएकोमा प्रशंसा गर्नुभएको छ सरकारले सामाजिक सञ्जालमा इरानले भारत आउँदै गरेको एलपीजी ट्याङ्करमा मिसाइल आक्रमण भएको दावीको खण्डन गरेको छ दिल्लीको रोहिणी सेक्टर 16 हिजो निर्माणाधीन भवन भत्किँदा 3 मृत्यु हुनका साथै अन्य 4 घाइते भएका छन् सेना प्रमुख जेनरल धीरज सेठले आज जम्मू कश्मीरको पुन्छ जिल्ला अन्तर्गत अग्रिम क्षेत्रहरूको भ्रमण गर्नुभयो र यस क्षेत्रमा वर्तमान सुरक्षा अवस्था परिचालन तयारी र युद्धको तयारीको समीक्षा गर्नुभयो केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शनिबार हिमाचल प्रदेशको केलाङमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको हाई अल्टिच्युड मेडिसिन एण्ड पब्लिक हेल्थ रिसर्च केन्द्रको आधारशिला राख्नुहुनेछ विश्व बौद्धिक सम्पदा संगठन र लुइस बिजनेस स्कूलद्वारा जारी विश्व बौद्धिक सम्पत्ति रिपोर्ट 2026 भारतको उदयलाई वैश्विक नवाचार शक्तिको रूपमा पुष्टि गरिएको छ आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो फेरि उपस्थित हुनेछौ समाचारको साथमा अहिले 6:50 सुन्दै गर्नुहोस् आकाशवाणी

0: हे चुल्ठे भाइ, नमस्कार है। आइपुगे म पनि।
1: नमस्कार है विरे दाजु। म त आज को आउनुहुन्छ भनेर अघि नै आएर बसिरहेको थिएँ।
0: हजुर,
1: तपाईँ ठिक्कै समयमा आइपुग्नु भयो।
0: हजुर हजुर, अनि यसरी भेटघाट भएपछि हामी सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। आज पनि केही कुराकानी त गर्नुपर्छ।
1: हजुर हजुर हजुर, गर्नुपर्छ।
0: कुराकानी भन्दा नि मैले सभामा एकजना अतिथि निम्ताएको थिएँ, आइपुग्नु भएको रहेन रहेछ है उहाँ पनि।
1: अँ, आइपुग्नु भएको छैन, म आइसके पछाडि तपाईँ मात्र हो।
0: ए, यसो गरौँ न, उहाँलाई पनि पर्खिँदै हामी चाहिँ एउटा गीत सुनौँ, त्यतिन्जेल उहाँ आइसक्नुहुन्छ होला।
1: ए हुन्छ हुन्छ, त्यसो भने सुनौँ।

0: आहा, बडा रमाइलो भयो, गीत पनि सुन्न मजा आयो, अनि यहाँनिर हाम्रो अतिथि पनि देख्दैछु मैले।
1: ए, चिन्नु भयो तपाईँले?
0: हजुर, होइन, देख्नु चाहिँ देखेको, तर परिचय चाहिँ खासै भएको छैन।
1: हजुर हजुर, परिचय गराइहाल्छु नि, नसुर्ताउनुहोस्।
0: हजुर,
1: यहाँ हुनुहुन्छ विवेक शर्माज्यू, यहाँलाई नमस्कार छ।
2: नमस्कार। हजुर, नमस्ते तपाईँहरूलाई।
1: अनि यहाँ चाहिँ खरसाङको गौरी शङ्कर निवासी हुनुहुन्छ।
0: ए हजुर हजुर हजुर।
1: अनि यहाँको अर्को परिचय चाहिँ कसरी गरौँ भन्दाखेरि, यहाँ चाहिँ एकजना उद्यमी कृषक हुनुहुन्छ क्या चुल्टे भाइ।
0: हजुर हजुर हजुर।
1: यहाँले कुखुरा पालन, बाख्रा पालन, साथसाथै फुल खेती, यस्ता कुरोहरू चाहिँ गर्दै आउनु भएको, बुझ्नुभयो?
0: हजुर हजुर।
1: अनि बेला बेला

0: मा यहाँ हाम्रो सभामा हुनुहुन्छ अनि हामीलाई यहाँले आफ्नो गर्दै गरेको जुन व्यवसायहरू छ यो सम्बन्धी आफ्नो अनुभवहरू आएर चाहिँ बाँडेर जानुहुन्छ क्या।
1: हजुर हजुर, एकदमै राम्रो। आज चाहिँ कुन विषयमा कुराकानी गर्ने हो?
0: आज चाहिँ यहाँबाट बाख्रा पालनमा यहाँको अनुभव सम्बन्धी चाहिँ हामीले जानकारी लिनुपर्छ हौ।
1: हजुर हजुर, एकदमै। किनभनेदेखिको अब हामीले पनि बाख्रा गाई बाख्रा त पाल्छौँ, तर अब अनुभवले चाहिँ कस्तो प्रकारले पाल्नु पर्ने, के गर्नुपर्ने भन्ने कुरा हामीले पनि सिक्छौँ नि त।
0: हजुर हजुर। अनि पहिलो प्रश्न चाहिँ मनै राखे ल चुल्टे भाइ।
1: हुन्छ।
0: अनि शर्मा भाइ, यहाँले जुन बाख्रा पालन गर्दै हुनुहुन्छ है, यसको सुरुवात चाहिँ कसरी भयो?
2: सुरुवात चाहिँ तपाईँको बाख्रा चाहिँ अब यस्तो थियो, पहिलादेखि हामी सानसानो हुँदाखेरि त घरमा त अब बाबा आमाहरूलाई पालिरहेको होइन, हामीलाई किनकि अब स्कुल पढाउनुदेखि लिएर त्यो बाख्रा एउटा गाउँ बस्तीमा चाहिँ धेरै सुविधा हो नि त, किनकि त्यो ब्याङ्कमा पैसा राखेको जत्तिकै हो, किनकि एउटा स्कुलको टाइममा भयो सट्ट बेच्यो त्यहीबाट स्कुलको खाता किताब त्यसरी गर्नुहुन्थ्यो होइन। अनि यसलाई चाहिँ प्रोग्रेसिभ हिसाबले गर्नुपर्छ भन्ने चाहिँ सोच मेरोमा आएको थियो होइन। अनि स्कुल पढ्दा पुरा चासो अब बाख्रा कुखुरामा त पहिल्यैदेखि हो मेरो, अन्त त्यो गर्दाखेरि चाहिँ अब बिस्तारै गर्दाखेरि चाहिँ अब अहिले लोकल बाख्राहरू पालेर त त्यस्तो फाइदा नहुँदो रहेछ है। अन्त लोकल बाख्रा अब किनकि हामीले टाइम त दिइरहेको छु, त्यसलाई घाँस खुवाइरहेको छु, तर अब जति भने यस्तो मुनाफा कमाउनु नसक्ने क्या त्यसबाट। अन्त त्यहाँबाट चाहिँ लु नयाँ ब्रिड केही ट्राई गर्नुपर्छ भन्दाखेरि चाहिँ मैले गरेँ।
1: अनि यो
0: कुन जातको चाहिँ तपाईँले सुरु गर्नुभएको?
2: मैले लोकललाई त्यहाँबाट मासेर चाहिँ स्विजरल्यान्ड सानेन भन्छ जुन चाहिँ है, त्यो चाहिँ एकदमै प्रसिद्ध दुधको लागि, बेस्ट चाहिँ दुधको लागि हुन्छ, त्यो गर्दैछु अहिले चाहिँ।
0: ए, अनि अहिले हालमा तपाईँको कतिवटा बाख्रा?
2: अहिले चाहिँ यस्तै 20-22 छ, किनकि हामी चाहिँ कमनको एरियामा भएकोले गर्दाखेरि जग्गाहरू प्राप्त हुँदैन, त्यसले गर्दाखेरि चाहिँ एकदम कम्ती स्केलमा तर राम्रो।
1: यो जुन चाहिँ सानेन भनेर भन्नुभयो नि, सानेन जात, यो चाहिँ कस्तो खालके जात हो? यो अब एकदमै उन्नत जात हो कि के हो कि कस्तो हो कि? हामीले त अब
2: तपाईँको सानेन चाहिँ अब बाख्रा चाहिँ खासमा अब अहिले हामी चाहिँ नर्मली हिसाबले हेर्छ, तर अब यो चाहिँ के भने एकदमै जाडो जग्गामा सुटेबल हुन्छ, गरममा पनि एडजस्ट भइहाल्छ। यो चाहिँ अब स्विजरल्यान्ड एकदमै चिसो जग्गा हो, त्यहाँबाट चाहिँ इम्पोर्ट भएको बाख्रा हो यो चाहिँ होइन। त्यहाँबाट चाहिँ पहिला चाहिँ हामी सुन्थे यो बाख्रा कहाँबाट आएको भन्दाखेरि चाहिँ पहिला चाहिँ पुपुङमा चाहिँ दुईटा बोका लिएर आएको, बाहिरबाट स्विजरल्यान्डबाट चाहिँ लिएर आएर चाहिँ ब्रिडिङ गरेको भन्ने कुरा सुनेको, त्यहीँबाट चाहिँ हाम्रो दार्जिलिङमा पनि बिस्तारै फैलिएको छ।
0: तपाईँले चाहिँ कहाँबाट ल्याउनु भएको?
2: मैले पनि त्यसरी नै कलेक्सन गर्दाखेरि चाहिँ मैले हाम्रो एकदमै फार्मर हुनुहुन्छ है बिजनबारीमा, लोक्सम बुद्ध लोक्सम दादा, उहाँकोबाट ल्याएँ, सुख्यामा हुनुहुन्छ उहाँबाट ल्याएँ, पुपुङतिरबाट उठाएँ, बालासनहरूबाट, त्यसरी गर्दै गर्दै कलेक्सन गरेको मैले पनि।
0: हजुर हजुर। अनि अब यो जुन प्रजातिको बाख्रा भन्दै हुनुहुन्छ है, यो प्रजातिको बाख्राको लागि है खोरको बनावट कस्तो हुनुपर्ने, अरू बाख्राहरू जस्तै बनाउनु पर्ने हो कि, तपाईँले चाहिँ कस्तो प्रकारले गर्दै हुनुहुन्छ?
2: बनावट सेम हो, तपाईँले जस्तो हामी लोकल बाख्राहरूलाई राख्ने गर्छु त्यस्तै हो, तर आफ्नो सुविधा हिसाबले बनाउने हो खोर चाहिँ, किनकि आफूलाई कसरी कम्फर्टेबल हुन्छ, या भित्रै सेट बनाएर कम्पार्टमेन्ट, तर अब यसलाई चाहिँ हामी मिल्किङ गरेको हिसाबले चाहिँ कोठा बनाएर राख्ने गर्छ, किनकि निकालेर यसलाई मिल्किङ पनि गर्नुपर्ने हुन्छ,
0: निकाल्नुपर्ने।
2: हजुर, त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ कोठा बनाएर राख्छौँ।
0: ए,
1: भनेपछि सानिन बाख्राको चाहिँ दुध राम्रो आउने हो कि के हो?
2: हजुर, एकदम दुध चाहिँ यसको तपाईँको लगभग 2-3 लिटर हुन्छ सानेन बाख्रामा चाहिँ दुध एकदमै राम्रो बेसी हुन्छ, फेरि तपाईँको वर्षै जस्तो दिन्छ यसले दुध, लगभग ब्याउने हुँदा 2-3 महिना मात्रै ग्याप गर्छ, अरू प्रायः दुध दिन्छ यसले चाहिँ।
0: अनि यो जुन सानेन भन्नुहुँदैछ बाख्राको प्रजाति, यो बाख्राको निम्ति चाहिँ घाँसपातको व्यवस्था गर्नु पर्दाखेरि कस्तो प्रकारको घाँसपात चाहिँ दिँदा उत्तम हुन्छ होला?
2: घाँसपातमा चाहिँ तपाईँको अब यस्तो छ, मेन चाहिँ अब हामी चाहिँ दाना बेसी दिन्छ है, दाना बेसी गर्ने गर्छ। अनि म चाहिँ तपाईँको किचन वेस्टेज भयो हाम्रो जति पनि घरमा निस्किन्छ, अनि बजारमा सब्जीको वेस्टेजहरू जति पनि हुन्छ त्योहरू पनि कलेक्सन गर्छु, त्यसो गर्दाखेरि चाहिँ टाइम पनि कभर भयो, प्लस घाँस पनि दुःख पनि कम्ती भयो, अनि त्यसै हिसाबले दिने गर्छु। घाँस चाहिँ हाम्रो स्थानमा जति लोकल पाउँछ घाँस सबै नै खान्छ, त्यो घाँसको चाहिँ यसलाई फरक प्रकारको घाँस लाउनु पर्छ भन्ने चाहिँ छैन।
0: अनि घाँस दिँदाखेरि कस्तो प्रकारले दिनुहुन्छ, काटेर दिनुहुन्छ कि सोझै दिनुहुन्छ?
2: सोझै, तर तपाईँको एक दिन अगाडि काटेको घाँस हामी चाहिँ डाइरेक्ट काटेर ल्याएर चाहिँ हाल्दैन, किनकि त्यसमा चाहिँ अब कतिवटा किराहरू हुन्छ, विषहरू फैलाएको हुन्छ, किराहरू हिँडेको हुन्छ है, त्यसले गर्दा चाहिँ एक दिन ओइलाएपछि चाहिँ त्यसको घाँसको त्यो मार्छौँ, अनि ओइलाएर चाहिँ दिने गर्छौँ घाँस चाहिँ।
0: भनेपछि हाम्रो यहाँनिर वरिपरि जुन जुन प्रकारको घाँसहरू चाहिँ अब गाई बाख्राले खान्छ त्यो प्रजातिको घाँस नै दिनुहुन्छ?
2: हजुर हजुर, सबै जति पनि हाम्रो स्थानीयमा घाँसहरू पाउने गर्छ त्यो डल्लै नै खाने गर्छ यिनीहरूले चाहिँ। अनि यसलाई अब थप उयसको लागि चाहिँ अहिले धेरै मैले पनि लगाएको छु घाँसहरू, यसमा चाहिँ सुपर नेपियरहरू

0: रेड नेपियर है, बुलेट 360 भन्ने घाँसहरू आउँछ,
1: हजुर.
0: त्यस्तोहरू लगाएको छु मैले.
1: ए अनि यो घाँस पनि लाउनु पर्दाखेरि कस्तो प्रकारले चाहिँ दिनुपर्ने हुन्छ यो गाई बाख्रालाई, यो वैज्ञानिक घाँसहरू चाहिँ?
0: वैज्ञानिक घाँस चाहिँ तपाईँको के हुन्छ भने त्यो घाँस चाहिँ एकदमै छिटो हुने घाँस हो. तपाईँको अब आज काटे एक हप्ताबाद फेरि रेडी भइहाल्छ, तर अब त्यसलाई चाहिँ मलजल पनि राम्रो हुनु पर्यो त्यो घाँसलाई. अनि त्यस्तो हिसाबले चाहिँ अब हाम्रो चाहिँ टाइम पनि कभर भयो नि त त्यसले, अनि त्यस्तो हिसाबले चाहिँ गर्ने गर्छ हामी.
2: ए अनि यो जुन चाहिँ साने बाख्राको जुन चाहिँ गर्नुहुँदैछ तपाईँले, पाल्नुहुँदैछ, यसमा लाग्ने रोगहरू कस्तो हुन्छ अनि यसको व्यवस्थापन कसरी गर्ने? अरू बाख्रा जस्तै हो कि यसलाई छुट्टै प्रकारले गर्नुहुन्छ?
0: त्यो सानेन बाख्रामा चाहिँ तपाईँको के भन्छ भने प्रायः बाख्रालाई नै पिपिआर भन्ने चाहिँ आएको हुन्छ, किनकि अब हामी गाउँ बस्तीमा चाहिँ प्रायःलाई चाहिँ थाहा हुँदैन क्या, एउटा दुइटा बाख्रा मरिरहेको हुन्छ प्रायःकोमा, त्यो पिपिआर भन्ने चाहिँ याद हुँदैन. तर अब त्यो रोग चाहिँ तपाईँको के हुन्छ भने सिङ्गान निकाल्ने, ग्यास फुलिने, अन्त पुरा यसले चाहिँ डाइरिया डिसेन्ट्री हुने हुन्छ यो बाख्रालाई चाहिँ. अनि त्यसको लागि चाहिँ हामी बच्चाहरू 3 महिना भएपछि चाहिँ पिपिआर भन्ने एउटा भ्याक्सिन आउँछ, त्यो गर्ने गर्छु. अनि त्यो यसमा चाहिँ अब ब्याउनेलाई चाहिँ गर्दैनौँ, जब ब्याइसक्छ आमालाई पनि गर्ने, त्यहाँबाट नानी त्यसको छोराछोरी नानीहरूलाई पनि गर्ने, त्यस्तो गर्ने गर्छु. त्यो भ्याक्सिन चाहिँ एकदम अनिवार्य छ.
1: भनेपछि यो जुन पिपिआरको टिकाकरण चाहिँ दिनु जरुरी छ,
0: एकदमै जरुरी छ.
1: अनि यो रोग विषयमा हामी पछि पनि कुरा गरौँला है. त्योभन्दा अगाडि चाहिँ तपाईँलाई के सोध्न मन लाग्यो भन्दाखेरि, अब हाम्रो क्षेत्रमा हेर्नु हो भने धेरै जसोले चाहिँ बाख्रा जसले पालिराखेका छन् उनीहरूले चाहिँ बाख्रालाई चरनमा लाने गर्छ. अनि जुन तपाईँले यो प्रजातिको, यो सानेन प्रजातिको बाख्रा पाल्दै हुनुहुन्छ, यसलाई चाहिँ चरनमा लानु पर्छ कि पर्दैन? यसो पर्छ भने चाहिँ तपाईँले कसो गर्दै हुनुहुन्छ?
0: अन्त यसलाई अब तपाईँको जग्गा आफ्नोमा प्रशस्त छ भने है, त्यो बाख्रालाई चराउन सक्ने खालको जग्गा छ भने तपाईँ लाँदा हुन्छ, किनकि अरू बाख्रा जस्तो नर्मल चर्ने गर्छ यो. तर अब हाम्रोतिर चाहिँ के छ भने बाँधुवा खोरमा बाँधेर पाल्ने गर्नुपर्छ है, त्यो किनकि वरिपरि जग्गा छैन, त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ काटेर नै घाँस हाल्ने गर्छौँ.
1: काटेर घाँस हालेको पनि केही फरक
0: चाहिँ पर्दैन.
1: हजुर हजुर. अनि आज हाम्रो सभामा यहाँ खरसाङ गौरी शङ्कर निवासी विवेक शर्माज्यू आउनुभएर हामीलाई यहाँको अनुभव बाख्रा पालनमा के कस्तो छ भन्ने विषयमा हामीलाई बताउनु हुँदैछ. यहाँसित गर्नुपर्ने कुराहरू त अझै छ, तर त्योभन्दा अगाडि चाहिँ यहाँलाई पनि विश्राम गराएर एउटा गीत सुनाइदिऊ न.
2: हुन्छ हुन्छ, सुनाइदिऊ. किनभने अघिदेखिको हाम्रो अतिथि आएर यहाँ हामीलाई जानकारी गराउनु हुँदैछ, अब एकछिन रमाइलो पनि गराउनु हुन्छ. सुनौ.

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ। यहाँ विवेकजीलाई चाहिँ कस्तो लाग्यो कुनै यो गीत?
1: हजुर एकदमै दामी गीत पनि राम्रो लाग्यो है।
0: अनि चुल्टे भाइ
2: हजुर,
0: आज हाम्रो सभामा यहाँ खरसाङ गौरी शङ्कर निवासी विवेक शर्माज्यू आउनुभएर हामीलाई बाख्रा पालनमा यहाँको अनुभवहरू सम्बन्धी बताइदिनु हुँदैछ। अनि यहाँले भने जस्तै हामीले कतिवटा कुरा त बुझ्दैछौँ, अनि तपाईँको केही छ सोध्नुपर्ने कुराहरू?
2: विशेष गरी यहाँ विवेकज्यूलाई नि यो बाख्रा पालन सम्बन्धी त अब सानेन विशेष गरी सानेन प्रजाति सम्बन्धित कुरा गर्नुहुँदैछ। यो चाहिँ सानेन जुन छनौट गर्नु भने यो छनौट चाहिँ विशेष गरी यो बाख्राको अब दुधको लागि हो कि मासुको लागि हो कि विशेष गरी कुन उद्देश्यको लागि चाहिँ यो सानेन बाख्रा चाहिँ पाल्नुहुँदैछ?
1: खासमा चाहिँ तपाईँको यो सानेन बाख्रा चाहिँ डुअल पर्पज हो, तपाईँको मिल्किङ पनि भयो प्लस मिटमा पनि युज भयो होइन मासुमा पनि। अनि यसको अझै डिमान्ड राम्रो चाहिँ यसको चाहिँ तपाईँको जुन चाहिँ बोकाहरू हुन्छ यसको है पाठाहरू, यो चाहिँ मुम्बई जाने एकदमै राम्रो डिमान्ड छ यसको,
2: मुम्बईमा डिमान्ड
1: छ यसको
2: त्यति टाढाबाट
1: त्यहाँबाट आउँछ सबै उनीहरू आउँछ है, अनि आफ्नोमा रेडी चाहिँ हुनु पर्यो। अनि त्यो भएपछि अब आफ्नोमा प्रयोग भएन भने चाहिँ उनीहरूले कलेक्सन गर्छ, अब उनीहरू पनि धेरै टाढोबाट आएको हुन्छ है, अनि उनीहरूलाई 20 25 कतिवटा हुन्छ त्यसरी आएर चाहिँ तपाईँको 6 महिनामा एकपल्ट आएर चाहिँ लाने गर्छ।
0: त्यसो गर्दा पनि हुन्छ, बिक्री व्यवस्था चाहिँ त्यस्तो
1: एकदमै राम्रो छ
2: भनेपछि बजार व्यवस्थापन पनि राम्रै रहेछ।
0: हजुर, अनि यो जुन सानेन प्रजातिको बाख्रा छ है, यो बाख्रा त अब अरू बाख्राको तुलनामा अर्कै छ भनेर भन्नुहुँदैछ।
1: हजुर,
0: अब यसको लागि दाना पानीको व्यवस्थापन तपाईँहरूले चाहिँ अब सरकारी हुन्छ नि दाना पानी बजारबाट ल्याउनु पर्नेहरू त्यो चाहिँ दिनुहुन्छ कि हुँदैन?
1: सरकारी दाना पानी चाहिँ हामी ल्याउने गर्छौँ, त्यो अब मकैहरू भयो गहुँहरू है त्यस्तो, किनकि दिनै पर्ने हुन्छ प्रोटिनको कुराहरू छ। अनि त्यो जुन चाहिँ हामी नर्मल बाख्रालाई पनि घरमा हामी खुवाउने गर्छौँ त्यस्तै हिसाबले आँटाहरू त्यसरी दिने गर्छौँ हामी चाहिँ।
0: हजुर, अनि यो सानिन बाख्रा तपाईँले पाल्दै हुनुहुन्छ है, अब यसलाई वंश वृद्धि गर्नु पर्दाखेरि यसलाई कसरी गर्दै हुनुहुन्छ तपाईँहरू? तपाईँहरूको घरमै बोका छ कि कृत्रिम प्रजनन अथवा एआई भन्छ नि त्योहरू गर्नुहुन्छ?
1: यसलाई चाहिँ अब हामी तपाईँको मिल्किङ हो फर्स्ट त होइन, यसको मिल्किङ सकेपछि यो आफै हिटमा आउँछ होइन, हिटमा आएको समयमा चाहिँ के हुन्छ भने हामी बोका चाहिँ घरमै राख्ने गर्छौँ, किनकि अब यसको लागि रेयर हो नि त, पाउनु साह्रै पर्छ गाउँ घरको अब लोकल चलाउनु मिलेन यसमा। अनि यसमा फेरि अब तपाईँको हारनार्ता भन्ने हुन्छ जुन चाहिँ बाख्रामा, त्यो जोगाउनु पनि धेरै जरुरी छ, किनकि अब कसैले मेरोबाट किनेर लाँदाखेरि उसकोमा एउटै वंशको पऱ्यो भने त फेरि राम्रो फैलिएन उसकोमा, अनि त्यसले गर्दाखेरि चाहिँ बोका पनि धेरै थरीको राख्नुपर्छ क्या यसको चाहिँ।
0: ए भनेपछि त्यही प्रजातिको भिन्दै भिन्दै
1: भिन्दै भिन्दै हजुर भिन्दै भिन्दै ब्लड लाइनको चाहिँ धेरैवटा जग्गाबाट लिएर आएर चाहिँ राख्नुपर्छ।
0: ए हजुर हजुर, फेरि आफ्नै वंशको छ भने त बच्चाको जुन
1: विकास हुँदैन,
0: क्वालिटी राम्रो हुँदैन भन्छ नि। अनि सुन्नुहोस् न, यो अघि तपाईँले बाख्रामा लाग्ने रोगहरूमा अघि पिपिआरको कुरा त गर्नु
1: हजुर
0: है, यो बाहेक बाख्रालाई लाग्ने अरू रोगहरू कुनै छ तपाईँको अनुभवमा अहिलेसम्म?
1: बाख्रामा त त्यस्तो राख्नु पर्दैन, हामीले चाहिँ त्यही हो साफसफाइ चाहिँ विशेष ध्यान दिनुपर्छ है। अनि कुन बाख्राले अब अलिअलि बिमार भएको छ, ग्यासहरू भएको छ प्रायः भइरहेको हुन्छ, किनकि इन्डाइजेसनहरू भइरहेको हुन्छ यिनीहरूलाई है, त्यो कुरा चाहिँ पुरा याद गर्नुपर्छ। त्यो छ अब त्यो यसरी हामीले साफसफाइ र त्यस्तोमा याद गर्यो भने चाहिँ केही यसलाई फाल्टु दबाई चाहिँ पर्दैन, पिपिआर चाहिँ
0: पिपिआर चाहिँ लाउनै पर्ने किनभने बाख्रामा पनि धेरै प्रकारको रोगहरू हुन्छ जस्तै खुरेतहरू।
1: हजुर,
0: तपाईँले तपाईँको जुन पाल्दै हुनुहुन्छ अहिलेसम्म त्यो अनुभव चाहिँ छैन?
1: छैन, अब हामी चाहिँ के गर्ने गर्छौँ भने बेला बेलामा खोर सफा गर्दा चुनाहरू हालिदिन्छौँ है, चुना वरिपरिको जग्गाहरू साफसफाइ गर्छौँ, त्यसले गर्दाखेरि चाहिँ त्यो अहिलेसम्म चाहिँ त्यस्तो रोग चाहिँ अरू फाल्टु चाहिँ आएको छ
0: आएको छैन। हजुर हजुर,
2: अनि जति तपाईँहरूले यो बाख्रा पाल्नुहुँदैछ नि, यो बाख्रा पालनमा चाहिँ अब सरकारी निकायबाट भनौँ कुनै संस्थाहरूबाट भनौँ तालिमहरू या त कुनै सहयोगहरू पाउनु भएको छ कि छैन?
1: सरकारबाट चाहिँ अहिलेसम्म चाहिँ हामीले चाहिँ केही पाएको छैनौँ है, त्यो किनकि अब हामी बेनिफिट लिनु पनि सक्दैन, किनकि

0: टी गार्डन एरिया हो विशेष त फर्स्ट अफ अल, अनि त्यसले गर्दाखेरि हामी कुनै प्रकारको लोनको प्रक्रिया पनि उठाउन सक्दैन त्यहाँबाट, अनि त्यसले गर्दाखेरि चाहिँ जति पनि अब शिक्षा अहिले त धेरै सस्तो सामाजिक सञ्जालहरू भयो है, त्यसबाट नै हामी सिक्ने गर्छौँ क्या।
1: भनेपछि तालिम पनि लिनु भएको होइन तपाईँले, आफ्नै अनुभवमा चाहिँ गर्दै हुने। अनि सुन्नुहोस् न विवेकजी, अब तपाईँले जुन बाख्रा पाल्दै हुनुहुन्छ है, यसलाई अझै बढाउनु व्यावसायिक रूपमा गर्ने इच्छा छ कि छैन तपाईँलाई?
0: हजुर एकदमै, यसलाई चाहिँ अझै फैलाएर है, अब हामी यस्तो युथ युवाहरूलाई फेरि यसमा अगाडि प्रोत्साहन गरेर है यो बारेमा चाहिँ बुझाउने है, उनीहरूलाई पनि इन्करेज गर्ने, त्यो चाहिँ मेरो चाहिँ धेरै उयो छ क्या। इन फ्युचर चाहिँ अब यसलाई चाहिँ ठुलो लार्ज स्केलमा बनाएर आफूले गर्दै गरेको काम अरूलाई पनि सिकाउने, अनि इन्डिपेन्डेन्ट आफै हुनु चाहिँ एकदमै जरुरी छ नि त, अनि मलाई चाहिँ त्यो लाग्छ क्या। अनि सबले सिक्यो भने चाहिँ राम्रो
1: जस्तो लाग्छ तपाईँ। अनि तपाईँले बाख्रा पाल्नु भएदेखि तपाईँको जीवनमा कतिको परिवर्तन आयो जस्तो लाग्छ?
0: परिवर्तन त राम्रै आएको छ, किन भन्दाखेरि चाहिँ अब धेरै ठाउँको मान्छेहरू चिन्नु पायो होइन यो फिल्डले, अनि यहाँको मात्रै नभएर धेरै बाहिरदेखिको मान्छेहरू चिना जाना छ है, अनि धेरैजनाले कन्ट्याक्ट गर्नुहुन्छ होइन, त्यो गर्दा चाहिँ एकदमै राम्रो छ क्या यसमा चाहिँ।
1: हजुर हजुर, अनि बाख्राको मलमूत्र पनि यसलाई अब मलको रूपमा पनि व्यवहार गर्न सकिन्छ।
0: हजुर हजुर,
1: अनि यसको व्यवस्थापन चाहिँ तपाईँले कस्तो प्रकारले गर्दै?
0: यसको व्यवस्थापन चाहिँ के छ भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ तपाईँको निकालेर डम्पिङ गर्ने जग्गा त्यस्तो हुँदैन, अनि विशेष चाहिँ खोरको हाइट चाहिँ एकदम बेसी राख्छौँ हामी चाहिँ, अनि त्यो त्यहाँ थुप्रिन्छ, एकपल्ट भएपछि चाहिँ तपाईँको हामी छ छ महिनामा चाहिँ निकाल्ने गर्छौँ।
1: अनि त्यो चाहिँ बिक्री गर्नुहुन्छ?
0: हजुर बिक्री पनि हुन्छ, कतिजना गाउँमा त्यसरी लानु पनि हुन्छ, तिनीहरूलाई पनि दिन्छौँ हामी।
2: अनि विवेकज्यू, यो सानेन जुन चाहिँ बाख्रा पालन गर्नुहुँदैछ, यसमा चाहिँ आम्दानी चाहिँ कस्तो छ?
0: यसमा तपाईँको आम्दानी भन्दा चाहिँ अब एकदमै राम्रो छ, अब लोकल बाख्रामा तपाईँको एक वर्षमा हामीले त्यो बाख्रालाई अब खसीहरू भनौँ है, खसीहरू बनाउँदाखेरि लगभग काट्दा यताउति गर्दा 12-15 हजार रुपियाँ हुन्छ भने एक वर्षमा। सानेन बाख्रामा चाहिँ अब एकै वर्षमा तपाईँको राम्रो बोकाहरूको चाहिँ तपाईँको 20-25 हजारहरू पाउने गर्छौँ हामी।
1: अनि सुन्नुहोस् न, अब तपाईँहरूले यो बाख्रा त सोझै मुम्बईतिर बिक्री गर्छु भनेर भन्नुभयो है, यो बाहेक अरू केही प्रकारले बिक्री गर्नुहुन्छ?
0: अब यसमा चाहिँ के छ भन्दाखेरि अब यसमा लोकलले पनि धेरै इन्ट्रेस्ट देखाउनुहुन्छ है, अब वरिपरि हाम्रो दार्जिलिङ वरिपरिको क्षेत्रबाट धेरैजना, अनि उनीहरूलाई पनि हामी सानसानो पाठाहरू चाहिँ दिने गर्छौँ, अनि उनीहरूले पनि लानुहुन्छ है, अनि उनीहरूलाई अब त्यही मुम्बईवालालाई जस्तो दाम हुँदैन किनकि आफ्नो मिलेर गर्ने हुन्छ होइन, अनि त्यो त्यसरी दिने गर्छौँ। र यसमा चाहिँ तपाईँको के छ भने मुम्बईसम्मको पनि डिपेन्ड चाहिँ रहनु पर्दैन, किनकि सानिन बाख्रा चाहिँ त्यसै प्रफिटेबल हो है, अनि हामीले खसी नै बनाउँदाखेरि त्यस्तो लस जाने चाहिँ होइन, लोकल भन्दा चाहिँ एकदमै हामीलाई मुनाफा दिन्छ।
1: एकपल्टमा यसले कतिवटा बच्चा दिन्छ?
0: एकपल्टमा चाहिँ तिनटादेखि दुईटा चाहिँ बेसी दिन्छै दिन्छ, कन्फर्मै हो
1: तिनटा चाहिँ।
0: हजुर दुईटा तिनटा।
1: अनि हाम्रो घरमा पालेको बाख्राहरूमा अरू रोगहरू बाहेक है, यसलाई अब जुम्रा किर्ना के किराहरूले पनि सताउँछ नि?
0: हजुर हजुर,
1: तपाईँहरूकोतिर चाहिँ यस्तो हुन्छ कि हुँदैन यो सानेन बाख्रा पाल्दा?
0: किर्ना आउँछ, किर्ना चाहिँ तपाईँको कहाँबाट आउँछ भनेदेखि चाहिँ हामी चाहिँ अब घाँस काटेर ल्याएको हुन्छ है, घाँसमा चाहिँ आएको हुन्छ, त्यो जङ्गलबाट घाँसमा आएको हुन्छ, अनि त्यो चाहिँ हेर्नुपर्छ। अनि जुम्रा पनि प्रायः चाहिँ परेको हुन्छ क्या, अनि तर अब त्यही हो, मैले त्यही भने त साफसफाइमा अलिकति ध्यान दिनु पर्यो, अनि बेला बेला चाहिँ त्यसलाई हेरचाह गर्नु पर्यो, त्यो
1: हजुर। अनि यसलाई कुनै प्रकारको रोग अथवा समस्याहरू आउँदाखेरि हाम्रो निम्ति भनेर जग्गा जग्गामा पशु कार्यालयहरू खोलिदिएको छ, तपाईँहरू चाहिँ त्यहाँ गएर जोगाजोग गर्नुहुन्छ हुँदैन?
0: हजुर म गर्छु, किनकि अब धेरैजना किनकि यो एकदम फार्म गरेपछि है उहाँहरूसँग कन्ट्याक्ट राख्नु धेरै जरुरी हुन्छ, किनकि अब आफूले नजानेको कुराहरू उहाँबाट सिक्न सकिन्छ है, अनि त्यसले गर्दाखेरि चाहिँ म भेटनेरी अफिसहरू भिजिट चाहिँ गर्छु क्या, अनि त्यहाँ कतिवटा सरकारबाट आएको दबाई पानीहरू त्यसको पनि म फाइदा चाहिँ लिन्छु।
1: यसो त गर्नुपर्छ नि।
2: भनेपछि उहाँले भन्दै जाँदा बाख्रा पालनमा पनि अलिक फरक ढङ्गमा गरियो भने चाहिँ धेरै फाइदा रहेछ, फेरि जातको छनौट पनि उहाँले राम्रोसँगले गर्नु भएछ है। अनि अब अरू कृषकहरूले पनि बाख्रा पालन गर्छु या त सानै जातकै बाख्रा पालन गर्छु भन्नेहरूलाई चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
0: हजुर अब अरू गर्नु चाहनेलाई पनि एकदमै यसमा चाहिँ तपाईँहरूले निश्चिन्त, अब लोकल बाख्रा पालेको जस्तै नै हो है, तर अब के हुन्छ भने अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ यो बाख्रा, किनकि किन्दाखेरि चाहिँ अलिकति महँगो पर्ने गर्छ, तर पछि आफूलाई त्यसले डबल फाइदा दिने हो। अनि यो बाख्रा पाल्दाखेरि चाहिँ नर्मल बाख्रा पालेको जस्तै नै हो है, अनि हेर्दाखेरि चाहिँ अब यो बाख्रा चाहिँ कान ठाडो ठाडो एकदम खरा यस्तो है अनि सिङ ठाडो त्यस्तो प्रकारको हुन्छ है बाख्रा देख्दा चाहिँ एकदमै अब मान्छेले पालौँ पालौँ लाग्ने खालको क्या अरू बाख्रा जस्तो चाहिँ हुँदैन यो बाख्रा एकदमै राम्रो पनि अनि पाल्दाखेरि चाहिँ एकदम फाइदावाला छ यो बाख्रा चाहिँ
1: भनेपछि जति पनि कृषकहरू हुनुहुन्छ जसले चाहिँ बाख्रा पालन

0: चाहनुहुन्छ उनीहरूको निम्ति चाहिँ सानेन बाख्रा पाल्नुहोस् भनेर चाहिँ तपाईँ भन्न चाहनुहुन्छ?
1: हजुर हजुर, फाइदाको लागि भने चाहिँ यो बाख्रा पाल्दा चाहिँ एकदम फाइदा छ हामीलाई।
0: साह्रै घटलाग्दो कुरा बताउनु भयो चुल्टे भाइ यहाँले।
2: हजुर हो नि।
0: अनि आज यहाँ खरसाङ गौरी शङ्कर निवासी विवेक शर्माले यो बाख्रा पालन

0: त्यसपछि कसैले सिकाएन पनि, कसैले तालिम पनि दिएन, सामाजिक सञ्जालहरूबाट हेरेर चाहिँ उहाँले एकदमै राम्रो गर्नुहुँदै रहेछ। अनि उहाँको यो जोस जाँगर देखेर त हामीलाई पनि पालौँ पालौँ पो लाग्यो त हौ है।
1: अनि भनिन्छ नि चुल्टे भाई, उद्योगीलाई चाहिँ जोगी हुनु पर्दैन भनेर।
0: हजुर हजुर,
1: अब आफ्नो कोसिस मेहनत गरे भने चाहिँ अवश्य नै जीवनमा सफलता हासिल गर्छ भन्ने उदाहरण चाहिँ यहाँले दिनुभयो नि।
0: हजुर हजुर, हो नि हो नि पक्का।
1: अनि यहाँसित कुराकानी गर्दा गर्दै समय निकै भएकोले आजलाई चाहिँ यहाँ खरसाङ गौरी शङ्कर निवासी विवेक शर्मा ज्यूलाई चाहिँ हामी बिदा दिउँ न त। नमस्कार,
2: धन्यवाद तपाईँहरूलाई।
1: लौ दा चुल्टे भाइ, हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ, फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
0: ए हुन्छ हुन्छ, त्यसो भने सुनौ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। अब यहाँ कुराकानी गर्दा, मनोरञ्जन गर्दा गर्दै सभाको समय त सिद्धि जस्तो छ।
1: हो नि हो नि,
0: अब त घर जानुपर्छ होला वीर दाजु।
1: हजुर, त्यसै गरौँ न त, लु
0: भेटौँ न त ल। हुन्छ हुन्छ हुन्छ।
2: अब सुन्नुहोस्, मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल, दार्जिलिङ, कालिम्पोङ, कुचबिहार, जलपाइगुडी, अलिपुरद्वार आदि जिल्लाहरू लगायत सिक्किम राज्यको विभिन्न स्थानहरूमा 24 घन्टाभित्रसम्ममा वर्षा हुने सम्भावना छ।

यो प्रसारण हो आकाशवाणी खरसाङको। अबको केही जनवरीले गरी सुनाउनेछौँ आकाशवाणी गान्तोक केन्द्रको नेपाली प्रादेशिक समाचार।

0: मुख्यमंत्री का प्रेस सचिव योगेन तामाङ र मुख्यमंत्री का मीडिया संयोजक दीक्षित नङमो मोडियाले आज प्रेस क्लब अफ सिक्किम का नवनिर्वाचित कार्यकारी समितिलाई भेटे। यस क्रममा श्री तामाङ र सुश्री भोटियाले नवनिर्वाचित समितिलाई बधाई दिए। श्री तामाङले नवनिर्वाचित अध्यक्ष समीर हाङ लिम्बुको नेतृत्वमा रहेको नयाँ कार्यकारी समितिले युवा ऊर्जा दर्शाइरहेको र यसले मीडिया जगतको सेवामा प्रेस क्लबको भूमिकालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। यसरी नै सुश्री भोटियाले वर्तमान समयमा राज्यमा भइरहेको प्रेस र मीडियाको विकासबारे अवगत गराउनुभयो। राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेलले आज सोरिङमा निर्माणधीन जिल्ला अस्पतालको स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा मन्त्री ढुङ्गेलले निर्माण कार्यको प्रगति, गुणस्तर तथा निर्धारित समय सीमाभित्र परियोजना सम्पन्न गर्ने विषयमा सम्बन्धित अधिकारीहरूबाट विस्तृत जानकारी लिनुभएको थियो। श्री ढुङ्गेलले अस्पताल निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभयो। निरीक्षणका क्रममा उपस्थित जनप्रतिनिधि तथा अधिकारीहरूले अस्पताल निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयभित्र पूर्ण गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा आयोजित सिक्किम पर्यावरण उत्सवको उपलक्ष्यमा सिक्किम ब्याडमिन्टन संघले भोलि राज्यव्यापी सामूहिक वृक्षारोपण अभियान आयोजना गरेको छ। सबै जिल्ला एकाई, सम्बद्ध क्लब, खेलाड़ी तथा प्रशिक्षकहरूलाई यस पहलको व्यापक प्रचार प्रसार गर्न र आआफ्नो क्षेत्रमा अधिक सहभागिता जनाउन संघले अनुरोध गरेको छ। भारत सरकारको एमएसएमई मन्त्रालय अन्तर्गत एमएसएमई विकास तथा सहजीकरण कार्यालय गान्तोक जिल्लाले प्रशासन केन्द्र पाखिङको सहकार्यमा आज पाखिङ रुबन कम्प्लेक्समा प्रधानमन्त्री विश्वकर्मा योजनासँग सम्बद्ध मार्केटिङ र ब्रान्डिङ बारे एक दिने जागरूकता कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको उद्देश्य ब्रान्डिङ, प्याकेजिङ, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता, निर्यात अवसरहरू आदि सम्बन्धी सत्रहरू मार्फत प्रधानमन्त्री विश्वकर्माको कार्यकारीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गर्नु थियो। सम्बन्धित निकायका सहायक निर्देशक निर्मल चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै यसले विश्वकर्मा कार्यकारहरूलाई अवसर प्रदान गर्ने विषयबारे अवगत गराउनुभयो। पाक्किम जिल्ला स्थित रायगाउँ नाम्चेबुङ सरकारी जुनियर हाई स्कूलले आज जुनियर केटीहरू र केटाहरूका लागि म्याराथन आयोजना गरेर आफ्नो सुवर्ण जयन्ती समारोह आयोजना गरे। म्याराथनमा पाक्युङ वरिपरिका विद्यालयहरू जस्तै सरकारी जीएचएस पाक्युङ बजार, सरकारी जीएचएस दमलाखा, साई गुरूकुल, जीएनबी पाक्युङ र सरकारी जीएचएस रायगाउँले भाग लिए। भारतको 17 वर्ष मुनिको महिला फुटबल टोलीकी कप्तान अभिष्ट बस्नेतले यस अवसरमा उपस्थित जनाउँदै विजेताहरूलाई बधाई दिनुभयो। आज सम्पन्न म्याराथन सन्दर्भमा सुश्री अभिष्ट बस्नेत भन्नुहुन्छ,
1: अब मलाई खुसी लाग्यो कि यतिजना मान्छेले इनिसिएटिभ लिएर चाहिँ अब पार्ट गर्नु आएको छ। जो अब विनर चाहिँ फ्रीजना छ, तर अरूले अब पार्टिसिपेट गर्नु भनेको यो ठुलो कुरा हो, किनभने विनिङ एन्ड लुजिङ इज पार्ट अफ लाइफ। अब आफूले ट्राई गर्नु इज इम्पोर्टेन्ट। सो आज तपाईँले पाइन होला अब ट्रफी, तर अब अझै प्र्याक्टिस गर्नुभयो भने नेक्स्ट टाइम तपाईँले पाउनुहुन्छ। सो गिभ अप चाहिँ नगर्नु।
0: 212 भानु जयन्तीको अवसरमा नेपाली साहित्य परिषद सिक्किमद्वारा आयोजित त्रिदिवसीय अन्तर्विद्यालय प्रतियोगिता अन्तर्गत तेस्रो दिन 18 विद्यालयको सहभागितामा सामूहिक नेपाली लोकनृत्य प्रतियोगिता आज टाँसी नामगेल वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षालयमा सम्पन्न भयो। यस प्रतियोगितामा बोझोघारी वरिष्ठ माध्यमिक विद्यालय प्रथम, देउराली वरिष्ठ कन्या विद्यालय द्वितीय,

तथा टासी नामगेल वरिष्ठ माध्यमिक विद्यालय तृतीय स्थान ओगट्न सफल बने। आरपी लामा वरिष्ठ विद्यालय याङसुममा श्रमदानद्वारा निर्मित फुट ओभरब्रिजको उद्घाटन गरी क्षेत्र विधायक लोकनाथ शर्माले विद्यालय परिवारलाई आज हस्तान्तरण गर्नुभयो। उद्घाटन समारोहमा सम्बोधन गर्दै श्री शर्माले श्रमदान मार्फत फुट ओभरब्रिजको निर्माण सम्भव बनाउने स्थानीय सहभागिता र स्वैच्छिक सेवा भावनाको प्रशंसा पनि गर्नुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजी लोकलहरीमा सुन्नुहुनेछ सुचित्रा खातीको स्वरमा लोकगीत। 7:15 सुरसङ्गम, जसमा सुन्नुहुनेछ उषा देवी रामुदामुको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 बजी युवावाणी। 8:30 सुन्नुहुनेछ चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 करेन्ट वाइट अनि 10 बजी आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20। 36:00 साप्ताहिक कार्यक्रम गान्धी कथा। 7:05 शुभ प्रभात। 7:15 नेपाली भजन। 7:35 सुन्नुहुनेछ सङ्गीत प्रवाह। 8:30 समय रहनेछ कथा सफलताको। 8:45 सन्दर्भ साथै हिन्दी फिल्मी गीतहरू। 9:30 सुन्नुहुनेछ जीवनका तिता मिठा अनुभवहरू। 10:02 हेलो खरसाङ। 10:30 हाम्रो सरोकार। 11:05 स्वरमधुरमा सुन्नुहुनेछ विविध स्वरमा आधुनिक गीत। 11:30 बङ्गला सङ्गीतको कार्यक्रम। 12:05 फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 मेलोडी टाइम। 1:02 सुन्नुहुनेछ तिब्बती कार्यक्रम। 2:30 आधुनिक गीत अनि 3 बजी सुन्नुहुनेछ हिन्दी फिल्मी गीतहरू। 3:20 विश्वमा हामी। 4 बजी अतीत माधुरीमा सुन्नुहुनेछ कुमार सुब्बाको स्वरमा आधुनिक गीत। 4:30 शिक्षा ज्योति, जसमा सुन्नुहुनेछ पूर्णिमा गुरुङबाट कुतुब मिनारमाथि एक जानकारी। यसरी नै 5:05 उपस्थित हुनेछौँ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान लिएर। 5:30 इभिनिङ मेलोडिज। 6:10 गाउँले सभा। 7 बजी लोकलहरीमा सुन्नुहुनेछ इन्दिरा रसालीको स्वरमा लोकगीत। 7:15 सुरसङ्गम, जसमा सुन्नुहुनेछ शङ्कर राईगाईको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 बजी युवावाणीमा सुन्नुहुनेछ कोसेली मैले मन पराएका गीतहरू। 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 करेन्ट एफेयर अनि 10 बजी आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किम राज्यका विभिन्न स्थानहरूमा आगामी 24 घन्टाभित्रसम्ममा वर्षा हुने सम्भावना छ।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। पश्चिम बंगालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेशको घोषणा गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अदानी ग्रुपले न्यूटाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशियालिटी अस्पताल स्थापना गर्ने बताउनुभएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रविले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरूसँग महत्वपूर्ण बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले सरकार अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। आख्यानकार छुदेन काबिमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इण्डियाले सम्मानित गरेको छ र पश्चिम बंगालको दक्षिणी र पश्चिमी जिल्लाहरूमा आज बिहानैदेखि मौसममा परिवर्तन आएको छ। पश्चिम बंगाल सरकारले सरकारी अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले कन्ट्रोल रूमको निरीक्षण गर्नुहुँदै अब राज्यका सबै सरकारी अस्पताललाई यहाँबाट निगरानी गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले अस्पतालहरूमा राम्रो परिवेश कायम राख्न निरन्तर निगरानी आवश्यक रहेको बताउनु भएको छ। अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी अनुभवी रहेको बताउनुहुँदै उहाँले काम गर्ने वातावरण र पर्याप्त सुरक्षा मात्र आवश्यक रहेको बताउनु भएको छ। सरकारले स्वास्थ्य कर्मीहरूको सुरक्षा सुनिश्चित गर्नेछ र अस्पतालमा कुनै पनि प्रकारको अवैध गतिविधिमा कठोर निगरानी राख्नेछ। नियन्त्रण कक्षको निगरानी प्रणाली मार्फत शंकास्पद गतिविधि पहिचान गरिनेछ। यदि कुनै व्यक्ति बिना कुनै कारण लगातार 2 दिनसम्म अस्पताल परिसरमा घुमिरहेको देखिएमा उसको जाँच गरिनेछ। पश्चिम बंगालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले अपराधीहरूप्रति कठोर व्यवहार अपनाउने संकेत दिनुहुँदै राज्यमा अपराध तथा अपराधीहरूप्रति कुनै पनि प्रकारको लचिलोपन नदेखाउने स्पष्ट बताउनु भएको छ। उहाँले भन्नुभएको छ, कानून व्यवस्थालाई कायम राख्नका लागि पुलिसलाई आवश्यक कार्यवाही गर्ने पूर्ण स्वतन्त्रता दिएको छ। बारुईपुरमा नाबालिगसित भएको दुष्कर्म एवं हत्या मामिलामा आरोपीको पुलिस फिरन्तामा मृत्यु भएको सम्बन्धमा आज प्रतिक्रिया गर्नुहुँदै मन्त्री दिलीप घोषले गुजरात, महाराष्ट्र, उत्तर प्रदेश, बिहार, असम र मध्यप्रदेशमा जस्तै पश्चिम बंगालमा पनि पुलिसलाई कानून अनुसार कार्य गर्ने समान स्वतन्त्रता प्राप्त भएको बताउनु भएको छ। उहाँले अझ भन्नुभएको छ, अपराध अनि अपराधीहरूलाई कुनै पनि प्रकारको छुट दिने छैन। उनले स्थितिलाई नियन्त्रण गर्नका लागि जे आवश्यक हुन्छ त्यो सरकारले गर्ने बताउनु भएको छ। प्रवर्तन निदेशालय ईडीले पश्चिम बंगालका पूर्व मन्त्री सुजित बोस विरूद्ध नगरपालिका भर्ती घोटालाको सम्बन्धमा विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ। एजेन्सीले आरोप लगाएको छ कि सुजित बोस एक्लैले लगभग 250 करोड़ रूपियाँको कथित भर्ती घोटालामा 20 करोड़ रूपियाँ अवैध लाभ आर्जित गरेका थिए। यस मुद्दामा उनका छोरा समुद्र बोस, 2 निजी कम्पनी र तत्कालीन अधिकारी ज्योतिषमान चट्टोपाध्याय पनि आरोपित भएका छन्। ईडीको आरोप पत्रमा सुजित बोसले 340 जनाको नाम सिफारिश गरेको उल्लेख छ, जसमध्ये 284 जना उम्मेद्वारले नियुक्ति पत्र प्राप्त गरेका छन्। जाँच एजेन्सीको दावी छ कि प्रत्येक उम्मेद्वारबाट औसत 6 लाख रूपियाँ असुल गरिएको थियो। ईडीको आरोप छ कि त्यसबेला नगर तथा शहरी विकास विभागको स्थानीय निकायका निदेशक रहेका ज्योतिषमान चट्टोपाध्यायले भर्ती प्रक्रियामा अनियमिततालाई बढ़ावा दिन आफ्नो पदको दुरूपयोग गरे र यसबाट आर्थिक लाभ पनि प्राप्त गरे। जाँचका अनुसार शिक्षा भर्ती घोटालाको जाँचको क्रममा यो घटना पहिलो पटक बाहिर आएको हो। पश्चिम बंगालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेशको घोषणा गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अदानी ग्रुपले न्यूटाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशियालिटी अस्पताल स्थापना गर्ने बताउनु भएको छ। आर्थिक रूपमा कमजोर भएका बिरामीहरूका लागि अस्पतालको 1000 पलङ पूर्ण रूपमा निशुल्क वा विशेष सहुलियत सुविधा अन्तर्गत उपलब्ध गराइने र बाँकी 1000 पलङ व्यावसायिक रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो।
1: मुख्यमन्त्री श्री अधिकारीले यस परियोजनाको भूमिपूजन चाँडै गरिने बताउनु भएको छ। आज स्वास्थ्य भवनमा परियोजनाको बारेमा जानकारी दिनुहुँदै मुख्यमन्त्री श्री अधिकारीले यस अस्पतालले राज्यको स्वास्थ्य सेवालाई नयाँ उचाइ दिनेछ र गरीबहरूलाई आधुनिक चिकित्सा सुविधा पनि प्रदान गर्ने बताउनु भएको छ। उहाँले अस्पताल सञ्चालनको आर्थिक व्यवस्था कायम राख्न आधा बेड व्यावसायिक रूपमा सञ्चालन गरिने र बाँकी आधा आवश्यकता परेकाहरूको उपचारका लागि आरक्षित गरिने बताउनु भएको छ। मुख्यमन्त्री श्री अधिकारीले रोजगार सिर्जना र राज्यको अर्थव्यवस्थालाई बलियो बनाउने सबैभन्दा प्रभावकारी

0: माध्यम औद्योगिक र बुनियादी ढाँचा विकास भएको बताउनु भएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जीलिङ जिल्ला अन्तर्गत रिम्बिक लोधोमा समष्टिको सुदूरवर्ती गाउँहरू गोर्खे सामानदेनलाई रमाम हुँदै राज्यको अन्य भागसँग जोड्ने रामाम सामानदेन बीचको पोते खोलाको पुल निर्माण कार्य चाँडै सुरु हुने भएको छ। विगत 17 जुन 2023 आएको भीषण बाढीले उक्त पुल बगाएपछि स्थानीयवासीले आफ्नै पहलमा अस्थायी फड्के पुल निर्माण गरी आउजाउ गर्दै आएका थिए। तर केही दिन अघि परेको अविरल वर्षाका कारण उक्त फर्की पुल समेत क्षतिग्रस्त भएपछि स्थानीयवासीले पुनः शास्ति भोग्नु परेको थियो। स्थानीय सूत्र अनुसार पुल निर्माणको योजना अघिल्लो जीटीए सरकारकै कार्यकालमा स्वीकृत भए पनि विभागीय प्रक्रियागत समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन। वर्तमान राज्य सरकारको पहलमा पुल निर्माण प्रक्रिया अघि बढेको बताइएको छ। यसैबीच आज विभागीय टोली तथा ठेकेदार पक्षले स्थलगत निरीक्षण गर्दै चाँडै निर्माण कार्य सुरु गरिने जानकारी दिएका छन्। उर्माल उपन्यासका लागि वर्ष 2025 मदन पुरस्कार प्राप्त गरेका युवा आख्यानकार छुदेन काविमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इण्डियाले सम्मान गरेको छ। उर्माल काविमोको पछिल्लो उपन्यास हो जसमा चियाबारी श्रमिकहरूको जीवन संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ। फासुङ उपन्यास मार्फत एकाएक चर्चामा आएका काविमोको विशिष्ट लेखन शैलीका कारण उर्माल पनि पाठकमाझ अत्यन्त लोकप्रिय भइरहेको छ। कार्यक्रममा उपस्थित प्रोफेसर डाक्टर मोहन पी दाहाल लगायत अन्य साहित्यकारहरू उपस्थित हुनुहुन्थ्यो। समान कार्यक्रमसँगै लेखक सुदेन काविमोसँग अन्तक्रिया कार्यक्रम पनि सम्पन्न भयो, जहाँ सहभागीहरूले उनको लेखन सृजना प्रक्रिया र साहित्यिक यात्राबारे जिज्ञासा राखेका थिए। नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने तथा पुस्तक प्रेमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पश्चिम बंगालका राज्यपाल आरएन रविले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरूसँग महत्वपूर्ण बैठक गरे। बैठकको मुख्य उद्देश्य विश्वविद्यालयको उच्च शिक्षा प्रणाली र बुनियादी ढाँचा विकासको अवस्थाबारे जानकारी लिनु रहेको थियो।
2: बैठकमा आलिया विश्वविद्यालय, अलिपुरद्वार, बाँकुडा, विश्व बांग्ला, बिहार, पञ्चानन वर्मा, दक्षिण दिनाजपुर, दार्जिलिङ हिल, डायमण्ड हार्बर वुमन, गोडवाङ, हरिचन्द, गुरचन्द, हिन्दी, कन्याश्री, महात्मा गान्धी, मुर्शिदाबाद, महाराज कृष्णनाथ, रायगंज, रानी रासमणि ग्रीन, साधु रामचन्द्र मुर्मु, संस्कृत कलेज, सिद्धु कानु बिरसा र नेताजी सुभाष खुला विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित थिए। उत्तर बंगाल विश्वविद्यालयमा बैठक भए तापनि यस विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित भएनन्। बैठकमा राज्यपाल समक्ष उपकुलपतिहरूले विश्वविद्यालयको वर्तमान अवस्था, प्रमुख समस्या र प्रशासनिक चुनौतीका बारेमा विस्तृत जानकारी गराएका थिए। उहाँहरूले राज्यपाललाई बुनियादी ढाँचा विकासको अभाव, रेजिस्ट्रार र वित्त अधिकारी जस्ता महत्वपूर्ण पदहरूमा रिक्त पदहरू, प्राध्यापकहरूको नियुक्तिमा ढिल्याई र अन्य शैक्षिक र प्रशासनिक समस्याहरूमा राज्यपालको ध्यान आकर्षित गराए। यस अवसरमा बोल्दै राज्यपाल श्री रविले विश्वविद्यालयहरूमा प्रत्येक वर्ष नियमित दीक्षान्त समारोह आयोजना गर्ने, संस्थानहरूको स्वय आय बढाउने, कौशल विकास कार्यक्रमहरूलाई बढावा दिने र विभिन्न प्रमाणपत्र पाठ्यक्रमहरू सुरु गर्ने कुरामा जोड दिनुभयो।
1: पश्चिम बंगालका दक्षिणी र पश्चिम जिल्लामा आज बिहानैदेखि मौसममा परिवर्तन आएको छ। अविरल वर्षाका कारण पूर्वी र पश्चिम मेदिनीपुर, झारग्राम र पुरुलिया लगायतका जिल्लामा बिहानैदेखि जनजीवन प्रभावित भएको छ। बंगालको खाडीमा बनेको मौसमी तन्त्रको प्रभावले आगामी 24 देखि 48 घण्टाको अवधिमा राज्यका विभिन्न स्थानहरूमा भारी वर्षा र चट्याङको सम्भावना रहेको मौसम विभागले जनाएको छ। अन्तमा मुख्य समाचार कुनै एकपल्ट। पश्चिम बंगालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेशको घोषणा गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले अदानी ग्रुपले न्यू टाउनमा 2000 बेडको अत्याधुनिक सुपर स्पेशियालिटी अस्पताल स्थापना गर्ने बताउनु भएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रविले आज उत्तर बंगाल विश्वविद्यालयको प्रशासनिक भवनमा राज्यका 20 विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरूसँग महत्वपूर्ण बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले सरकारी अस्पतालहरूमा पारदर्शिता बढाउन र कथित बिचौलियाहरूलाई नियन्त्रण गर्न स्वास्थ्य भवनमा केन्द्रीय नियन्त्रण कक्ष स्थापना गरेको छ। आख्यानकार सुदिन काविमोलाई आज विशेष

0: कार्यक्रम बीच एकता बुक इण्डियाले सम्मानित गरेको छ र पश्चिम बंगालको दक्षिणी र पश्चिमी जिल्लाहरूमा आज बिहानैदेखि मौसममा परिवर्तन आएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बेलुकी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि अबको प्रस्तुति छ लोकगीतको कार्यक्रम लोकलहरीको। आज सुन्नुहुनेछ एकै कलाकार सुचित्र खातीको स्वरमा लोकगीत। त्यसभन्दा कि सुन्नुहोस् यो छोटो सन्देश।
2: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

लोकलहरीपछि अब पालो भएको छ सुरसङ्गमको। यस कार्यक्रममा सुनिरहेछौँ उषा देवी र मुदाबाबु शर्मा केही आधुनिक गीतहरू।

0: مسار.
1: आकाशवाणी हो समाचार वंदना राय बाट सुन्नुहोस्. शुरूमा यस बुलेटिनका मुख्य समाचार. प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आज मेलबर्नमा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो. दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो. उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वर स्थित ओडिशा कृषि तथा प्रविधि विश्वविद्यालयमा भारतको उच्च समुद्री मत्स्यपालन स्रोतहरूको दिगो उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको शुभारम्भ गर्नुभयो. दक्षिण पश्चिम मनसून आज सम्पूर्ण देशमा सक्रिय भएको छ. राजस्थान, हरियाणा, पंजाब र उत्तरी अरब सागरका बाँकी भागहरूमा पनि मनसून अगाडि बढ़ेको छ. भारत र इंग्ल्याण्ड बीच पाँच टी20 क्रिकेट म्याच श्रृंखलाको चौथो मुकाबिला आज ब्रिस्टलमा खेलिनेछ. भारतीय समयअनुसार म्याच राति 10 बजे शुरू हुनेछ. र फिफा विश्वकपमा फ्रान्सले आज बोस्टनमा अबेर राति हुने पहिलो क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ भने भोलि राति दोस्रो क्वार्टर फाइनल खेलमा स्पेनले बेल्जियमको सामना गर्नेछ. प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आज मेलबर्नमा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो. दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो. शिखर सम्मेलनको समापनपछि दुवै प्रधानमन्त्रीले विक्टोरियाको गवर्नमेन्ट हाउसमा संयुक्त वक्तव्य जारी गर्नुभयो. हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्न नेताहरूले रक्षा र सुरक्षा सहयोगमा ऐतिहासिक संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्दै वार्षिक रक्षा मन्त्रीहरूको संवादलाई संस्थागत स्वरूप प्रदान गर्नुभयो र एकीकृत समुद्री सुरक्षा सहयोग रोडम्याप पनि शुरू गर्नुभयो. ऊर्जा सुरक्षाका लागि एक ठूलो सफलतामा भारतलाई दीर्घकालीन अस्ट्रेलियाली युरेनियम आपूर्तिका लागि मार्ग प्रशस्त गर्न एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले भारतको स्वच्छ ऊर्जा उद्देश्यहरूमा ठूलो बल पुर्याउँछ. एक ठूलो आर्थिक सफलतामा आणविक सहयोग सम्झौता अन्तर्गत अन्तिम प्रशासनिक व्यवस्थामा हस्ताक्षरले भारतको स्वच्छ ऊर्जा परिवर्तन यात्रालाई शक्ति प्रदान गर्न दीर्घकालीन अस्ट्रेलियाली युरेनियम निर्यातको मार्ग प्रशस्त हुनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीले 21औं शताब्दीको भारत विकसित राष्ट्र बन्ने लक्ष्यतर्फ अघि बढ़िरहेको बताउनु भएको छ. देशका आकांक्षाहरूलाई जोड़ दिँदै वहाँले आजको भारत बढ़ी विकास र अधिक उपलब्धिहरू प्राप्त गर्नमा विश्वास राख्छ भन्नुभयो. अस्ट्रेलियाको मेलबर्नमा प्रवासी भारतीय समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सिडनीमा प्रवासी भारतीयहरूसँगको भेटको सम्झना गर्दै मेलबर्नका मानिसहरूसँग पनि आफू अन्तर्क्रिया गर्न उत्सुक थिए भन्नुभयो. अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आफ्नो न्यानोपन र सद्भावना मार्फत भारतीय समुदायको मन जितेका छन् श्री मोदीले भन्नुभयो. भेलालाई सम्बोधन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्रीले कार्यक्रममा देखिएको ऊर्जाले अस्ट्रेलिया भारत साझेदारीको दरिलोपनलाई प्रतिबिम्बित गर्दछ भन्नुभयो. 12 वर्षमा अस्ट्रेलियाको आफ्नो तेस्रो भ्रमणका साथ कूटनीतिक ह्याट्रिक पूरा गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेका जीवन्त 10 लाख बलियो आबादी भएको भारतीय समुदायलाई द्विपक्षीय मित्रताको आधारभूत स्तम्भको रूपमा प्रशंसा गर्नुभयो. वहाँले अधिक विकास अधिक उपलब्धि मन्त्रद्वारा संचालित भविष्यको लागि तयार विकसित भारतका लागि एक शक्तिशाली रोडम्याप रूपरेखा प्रस्तुत गर्नुभयो.
2: 21वीं सदी का भारत आज विकसित होने के लक्ष्य पर काम कर रहा है. ये वो भारत है जो कहता है ग्रो मोर अचीव मोर. हम 140 करोड़ एस्पिरेशन से भरे राष्ट्र है. हम अधीर है, बेसब्र है. हम दुनिया की सबसे तेजी से बढ़ती इकोनॉमी है.
1: 2022 आर्थिक सहयोग तथा व्यापार सम्झौताको सफलतामा निर्माण गर्दै दुई राष्ट्रहरूले द्विपक्षीय लगानी सन्धिसँगै सन्तुलित महत्वाकांक्षी र पारस्परिक रूपमा लाभदायक व्यापक आर्थिक सहयोग सम्झौता सीईसीएलाई द्रुत गतिमा कार्यान्वयन

0: कार्यान्वयन गर्न प्रतिबद्ध भएका छन्।
1: कम्प्रिहेन्सिभ इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यानी सीका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस, एम्बिशियस और विन-विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। आज हमने ऑस्ट्रेलिया इंडिया पार्टनरशिप ऑन साइबर क्रिटिकल टेक्नोलॉजीज एंड सप्लाई चेन्स यानी AI पैक्ट की पहल ली है। हम मिलकर क्रिटिकल मिनरल्स कॉरिडोर पर भी काम करेंगे।
0: यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वर स्थित ओडिशा कृषि तथा प्रविधि विश्वविद्यालयमा भारतको उच्च समुद्री मत्स्यपालन स्रोतहरूको दिगो उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको शुभारम्भ गर्नुभयो। नीलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको रूपान्तरणकारी इन्जिन भन्दै वहाँले युवाहरूलाई आधुनिक प्रविधि संचालित मत्स्यपालन र समुद्री पेशाहरूलाई विकसित भारतको आधारशिलाको रूपमा अपनाउन आग्रह गर्नुभयो। दक्षिण पश्चिम मनसून आज सम्पूर्ण देशमा सक्रिय भएको छ। राजस्थान, हरियाणा, पंजाब र उत्तरी अरब सागरका बाँकी भागहरूमा पनि मनसून अगाडि बढ़ेको छ। आकाशवाणी समाचारसँग विशेष कुराकानी गर्दै आईएमडीका वरिष्ठ वैज्ञानिक डाक्टर नरेश कुमारले भने कि पछिल्ला केही दिनहरूमा दिल्ली राष्ट्रिय राजधानी क्षेत्र, उत्तर प्रदेश र उत्तराखण्डमा मध्यमदेखि भारी वर्षा जारी छ। मिजोरममा पहिरोले सड़क सम्पर्क विच्छेद गरेपछि अलपत्र परेका सयौं यात्रुहरूलाई सहयोग गर्न बुआल्टे गाउँका बासिन्दाहरू एकसाथ आएका छन्। गाउँलेहरूले हिजो साँझ करिब 220 अलपत्र परेका व्यक्तिहरूका लागि खानाको व्यवस्था गरेका छन्, जसले गर्दा जारी अवरोधको बीचमा आवश्यक राहत प्रदान गरिएको छ। नदीको बहाव जारी रहँदा अधिकारीहरूले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन भनेको छ। भारत र अफगानिस्तानले आज मानवीय सहायता, विकास साझेदारी, खाद्य सुरक्षा, स्वास्थ्य सेवा, क्षमता निर्माण, शिक्षा, खेलकूद, व्यापार, वीजा र कनेक्टिभिटी जस्ता क्षेत्रमा सहयोग सहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण परिदृश्यको समीक्षा गरे। भारत अफगानिस्तान संयुक्त समितिको चौथो चरणको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। भारत र इंग्ल्याण्ड बीच 5 टी20 क्रिकेट म्याच श्रृंखलाको चौथो मुकाबला आज ब्रिस्टलमा खेलिनेछ। खेल भारतीय समयअनुसार राति 10 बजे शुरू हुनेछ। इंग्ल्याण्ड श्रृंखलामा अहिले 2-0 अगाडि भएको हुनाले श्रृंखलामा कायम रहन भारतलाई यो म्याच जित्नै पर्नेछ। यसअघि तेस्रो म्याचमा इंग्ल्याण्डले भारतलाई 125 रनले पराजित गरेको थियो। फीफा विश्वकपमा फ्रान्सले आज बोस्टनमा अबेर राति 1:30 बजे हुने पहिलो क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ। भोलि राति दोस्रो क्वार्टर फाइनलमा स्पेनले बेल्जियमको सामना गर्नेछ। बाँकी क्वार्टर फाइनल खेलहरूमा नर्वेले इंग्ल्याण्डको सामना गर्नेछ भने डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले आइतबार बिहान स्विजरल्याण्डको सामना गर्नेछ। कन्याकुमारीका 17 वर्षीय अश्वथ एस 2026 पुणे अन्तर्राष्ट्रिय ग्राण्डमास्टर राउण्ड रोबिनमा आफ्नो अन्तिम ग्राण्डमास्टर नाम प्राप्त गरेपछि देशको 98 ग्राण्डमास्टर बनेका छन्। अब अन्त्यमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीजले आज मेलबर्नमा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुभयो। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ़ पार्ने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भुवनेश्वर स्थित ओडिशा कृषि तथा प्रविधि विश्वविद्यालयमा भारतको उच्च समुद्री मत्स्यपालन स्रोतहरूको दिगो उपयोगका लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको शुभारम्भ गर्नुभयो। दक्षिण पश्चिम मनसून आज सम्पूर्ण देशमा सक्रिय भएको छ। राजस्थान, हरियाणा, पंजाब र उत्तरी अरब सागरका बाँकी भागहरूमा पनि मनसून अगाडि बढ़ेको छ। भारत र इंग्ल्याण्ड बीच 5 टी20 क्रिकेट म्याच श्रृंखलाको चौथो मुकाबला आज ब्रिस्टलमा खेलिनेछ। भारतीय समयअनुसार म्याच राति 10 बजे शुरू हुनेछ। र फीफा विश्वकपमा फ्रान्सले आज बोस्टनमा अबेर राति हुने पहिलो क्वार्टर फाइनलमा मोरक्को सामना गर्नेछ भने भोलि राति दोस्रो क्वार्टर फाइनल खेलमा
2: खबर पर्छ नमामी बोसु रुद्र।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताउनु भएको छ। भारत अनि अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरू बीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुष्टि गरेको छ। ब्रिक्स महिला मन्त्रीहरूको बैठक आज कोच्चीमा सम्पन्न भएको छ। केन्द्रीय अन्वेषण ब्युरो सिबिआई र राजस्व गुप्तचर निर्देशनालय डिआरआईले संयुक्त अभियानमा वन्यजन्तु तस्करी ऱ्याकेटको पर्दाफाश गरेको छ। अनि भारत अफगानिस्तान संयुक्त समितिको चौथो बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र

मोदीले आज अस्ट्रेलियाको मेलबर्नमा ऐतिहासिक मेलबर्न मिट्स मोदी कार्यक्रममा भन्नुभयो, भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको छ। 12 वर्षमा आफ्नो तेस्रो अस्ट्रेलियाको भ्रमणमा प्रधानमन्त्री श्री मोदीले प्रवासी भारतीयहरूलाई द्विपक्षीय मित्रताको आधारशिलाको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले भविष्यको लागि तयार र विकसित भारतको एक बलियो रोडम्याप प्रस्तुत गर्नुभयो, जुन अधिक विकास अधिक उपलब्धिको मन्त्रबाट प्रेरित थियो। चिपदेखि जहाजसम्म फैलिएको विनिर्माण इकोसिस्टमको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, मेक इन इन्डिया अब इलेक्ट्रोनिक्स अटोमोबाइल र फार्मास्युटिकल्समा एक वैश्विक ब्रान्ड बनेको छ। विश्वको तेस्रो ठूलो मेट्रो नेटवर्क र सेमी हाई स्पिड नमो भारत स्पिड रेल र वन्दे भारत रेलको द्रुत विस्तारको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भारतमा द्रुत बुनियादी ढाँचा आधुनिकीकरणमाथि जोड दिनुभएको छ। भारत अनि अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशबीचहरूको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुष्टि गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजले रक्षा र सुरक्षा सहयोगबारे संयुक्त घोषणापत्रको घोषणा गर्नुभएको छ। यसले दुई देशबीचको द्विपक्षीय रक्षा र सुरक्षा सम्बन्धमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। घोषणापत्रमा दुवै नेताहरूले भारत अस्ट्रेलियाई समुद्री सुरक्षा सहयोग रोडम्यापको माध्यमबाट समुद्री सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका छन्। दुवै देशले शान्तिपूर्ण र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो साझा प्रतिबद्धतालाई दोहोऱ्याएको छ। संयुक्त घोषणापत्रपछि प्रधानमन्त्री श्री मोदीले शान्तिपूर्ण स्थिर र समृद्ध हिन्द प्रशान्त क्षेत्रको लागि साझा दृष्टिकोणमा समुद्री सहयोगलाई जोड दिनुभएको छ। उपराष्ट्रपति श्री सिपी राधाकृष्णनले वर्ष 2047सम्ममा भारतलाई एक विकसित देशमा परिवर्तन गर्न मूलभूत विज्ञानमा बलियो आधार हुन अत्यावश्यक रहेको बताउनु भएको छ। भुवनेश्वर नजिकैको जातनीमा राष्ट्रिय विज्ञान शिक्षा र अनुसन्धान संस्थानको 15 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले वैज्ञानिक आत्मनिर्भरता देशको भविष्यको विकास र वैश्विक नेतृत्वका लागि प्रेरक शक्ति हुने कुरामा जोड दिनुभयो। भारतीय जनता पार्टीले भनेको छ, भारत र इन्डोनेजिया बीच ब्राह्मोस मिसाइलका लागि सबैभन्दा ठूलो सम्झौतामा हस्ताक्षर भएको छ, जस अन्तर्गत भारतले इन्डोनेजियालाई सुपरसोनिक क्रुज मिसाइल आपूर्ति गर्नेछ। नयाँ दिल्लीमा पत्रकारहरूसँग बातचित गर्नुहुँदै पार्टी प्रवक्ता तुहिन सिन्हाले भन्नुभयो, फिलिपिन्स र भियतनाम पछि इन्डोनेजिया तेस्रो देश बनेको छ जससँग भारतले ब्राह्मोस सम्झौतामा हस्ताक्षर गरेको छ। उहाँले भन्नुभयो, यो सम्झौताले रक्षा निर्माणमा मेक इन इन्डिया पहलको सफलतालाई प्रतिबिम्बित गर्दछ। श्री सिन्हाले अझ भन्नुभयो, प्रधानमन्त्री श्री मोदीको प्रत्येक विदेश भ्रमणले भारतको प्रतिष्ठा बढाउन योगदान पुर्याएको छ। ब्रिक्स महिला मन्त्रीहरूको बैठक आज कोचीमा सम्पन्न भएको छ। समापन सत्रलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय महिला एवं बाल विकास मन्त्री श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, ब्रिक्स सदस्य देशहरूमा महिलाहरूको विकाससँग सम्बन्धित धेरै साझा मुद्दाहरू छन्। उहाँले अझ भन्नुभयो, यी साझा चिन्ताहरूले ब्रिक्स महिला मन्त्री मञ्च जस्ता प्लेटफर्महरूको महत्त्वलाई प्रतिबिम्बित गर्दछ, जसले सदस्य देशहरूबीच संवाद र सहयोगलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। केन्द्रीय अन्वेषण ब्युरो सिबिआई र राजस्व गुप्तचर निर्देशालय डिआरआईले संयुक्त अभियानमा वन्यजन्तु तस्करी ऱ्याकेटको पर्दाफाश गरेको छ। वन्यजन्तु संरक्षण ऐन 1972 अन्तर्गत संरक्षित वन्यजन्तुको व्यापारमा संलग्न अन्तर्राज्य अपराध सेन्डिकेटको बारेमा विशेष गुप्तचरको आधारमा महाराष्ट्र अनि पश्चिम बङ्गालका विभिन्न स्थानहरूमा संयुक्त अभियान चलाइएको थियो। अभियानको क्रममा कछुवा, मिश्रको गिद्ध, सिकारा पंक्षी लगायत 53 संरक्षित जानवर र पंक्षी उद्धार भएका छन्। सिबिआईले यस सम्बन्धमा दुई अलग अलग मुद्दा दर्ता गरेको छ र 3 अभियुक्तलाई मुम्बईबाट र 3 कोलकाताबाट पक्राउ गरिएको छ। यो संयुक्त कार्यले वन्यजन्तु तस्करी नेटवर्कलाई अवरोध गर्न र वन्यजन्तु संरक्षण ऐन सक्रिय रूपमा लागू गर्न दुई कानून प्रवर्तन एजेन्सीहरू बीचको सहयोगलाई प्रतिबिम्बित गर्दछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारत अनि रुसले संयुक्त राष्ट्र सुरक्षा परिषदको 1267 प्रतिबन्ध समितिमा समावेश गरिएका आतंकवादीहरू र आतंकवादी समूहहरू तथा तिनीहरूका छद्म गुटहरू र सहयोगीहरूका विरुद्ध ठोस कार्यवाहीको लागि आह्वान गरेको छ। आतंकवादको मुकाबिला

गर्ने भारत रुस संयुक्त कार्यदलको 14 बैठक हिजो नयाँ दिल्लीमा सम्पन्न भयो। यस बैठकको सह अध्यक्षता पश्चिमी क्षेत्रका सचिव सीबी जर्ज र रुसका उपविदेश मन्त्री दिमित्री लुवेन्स्कीले संयुक्त रूपमा गर्नुभयो। बैठकमा दुवै पक्षका सम्बन्धित विभाग र निकायका प्रतिनिधिहरूले भाग लिएका थिए। दुवै पक्षले सीमापार आतंकवाद लगायत सबै प्रकारका आतंकवादको निन्दा गरेका छन्। विदेश मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै दुवै पक्षले आतंकवादसँग जुझ्ने आफ्ना अनुभवहरू साझा गरेको जनाइएको छ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतीय उद्योग परिसंघ सिसिआई ग्लोबल कम्पिटेन्स सेन्टर बिजनेस समिट 2026 को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै इलेक्ट्रोनिक्स अनि सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सरकारले एआईलाई सुरुदेखि नै सकारात्मक दृष्टिकोणले हेरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, एआईको प्रयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकता, दक्षता र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गरिएको छ। भारत अफगानिस्तान संयुक्त समितिको चौथो बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा मानवीय सहायता, विकास साझेदारी, खाद्य सुरक्षा, स्वास्थ्य सेवा, क्षमता अभिवृद्धि, शिक्षा, खेल, व्यापार, भिजा र कनेक्टिभिटी सहित द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गरियो। विदेश मन्त्रालयका सहसचिव आनन्द प्रकाश र अफगानिस्तानको विदेश मन्त्रालयका महानिर्देशक सोएब बरियाललाईले संयुक्त रूपमा बैठकको अध्यक्षता गर्नुभयो। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, बैठकमा भारतले अफगान जनताको कल्याण र विकास आवश्यकताप्रति आफ्नो निरन्तर प्रतिबद्धता दोहोऱ्याएको छ। अफगान पक्षले विभिन्न क्षेत्रहरूमा भारतको निरन्तर सहयोग र समर्थनको सराहना समेत गरेको छ। मौसम विभागले दक्षिण पश्चिम मनसुनले पुरै देश ढाकेको जनाएको छ। मौसम विभागले भोलि उत्तराखण्डमा अत्याधिक भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय, पश्चिम बङ्गाल, सिक्किम र उत्तर प्रदेशका केही भागहरूमा शुक्रबार भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। सरकारले स्मार्टफोन, ल्यापटप, वेयरेबल र स्मार्ट टिभी जस्ता विद्युतीय उपकरणहरूको घरेलु उत्पादनलाई बढावा दिने उद्देश्यले डिस्प्ले असेम्ब्ली, लिथियम आयन सेल र इन्डक्टर कोयल मोड्युलको निर्माणमा प्रयोग हुने वस्तुहरूमा आधारभूत सीमा शुल्क हटाएको छ। वित्त मन्त्रालयले विद्युतीय उपकरणहरूमा प्रयोग हुने तीन मुख्य अव्ययहरूको निर्माणमा प्रयोग हुने वस्तुहरूमा आधारभूत सीमा शुल्क छुटलाई प्रभाव पार्दै तीन अलग अलग अधिसूचनाहरू जारी गरेको छ। यो छुट पिएलआई योजना अन्तर्गत घरेलु इलेक्ट्रोनिक्स उत्पादनलाई बढावा दिने सरकारको प्रयासको अनुरूप हो। शुल्क छुटले आयात निर्भरता घटाउनेछ र स्थानीय उत्पादनको साथ इलेक्ट्रोनिक्स इकोसिस्टमलाई बलियो बनाउनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया गठबन्धन नयाँ उल्लेखनीय उचाइमा पुगेको बताउनुभएको छ। भारत अनि अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरू बीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुष्टि गरेको छ। ब्रिक्स महिला मन्त्रीहरूको बैठक आज कोच्चीमा सम्पन्न भएको छ। केन्द्रीय अन्वेषण ब्युरो सिबिआई र राजस्व गुप्तचर निर्देशालय डिआरआईले संयुक्त अभियानमा वन्यजन्तु तस्करी ऱ्याकेटको पर्दाफाश गरेको छ अनि भारत अफगानिस्तान संयुक्त समितिको चौथो बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको क्रममा भोलि बिहान 7:25 मा पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

जीवनसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। जीवनको यात्रा साँच्चै अनौठो छ। हरेक बिहान हामी नयाँ सपना बोकेर उठ्छौँ, नयाँ योजना बनाउँछौँ। केही पुरा हुन्छन्, केही अधुरा रहन्छन्। कहिलेकाहीँ हामी आफ्नो जीवन आफ्नै चाहना अनुसार बाँचिरहेका हुन्छौँ।

भन्ने लाग्छ। तर केही समयपछि महसुस हुन्छ हाम्रो धेरै निर्णय त अरूको अपेक्षा, समाजको दबाब वा परिस्थितिले तय गरिदिएको रहेछ। सानो हुँदा हामीलाई सोधिन्थ्यो ठुलो भएर के बन्छौ, तर कसैले सायद यो सोधेन तिमी कस्तो मानिस बन्न चाहन्छौ। यही प्रश्नको उत्तर खोज्दै धेरै युवाहरू आज पनि आफ्नै पहिचान खोजिरहेका छन्। हामी अरूका सफलताका कथा सुन्छौँ, प्रेरणादायी भिडियो हेर्छौँ, प्रसिद्ध व्यक्तिहरूको यात्रा पढ्छौँ। प्रेरणा लिनु राम्रो कुरा हो, तर कहिलेकाहीँ हामी आफ्नै जीवनलाई अरूको कथासँग यति धेरै तुलना गर्न थाल्छौँ कि आफ्नै कथा लेख्न बिर्सन्छौँ। प्रिय श्रोता मित्रहरू, जीवन कुनै तयार चलचित्रको पट कथा होइन जहाँ सबै संवाद पहिले नै लेखिएका हुन्छन्। जीवन त एउटा खाली कापी हो, त्यसमा हरेक दिन एउटा नयाँ पाना थपिन्छ। त्यो पानामा आज के लेख्ने भन्ने निर्णय हाम्रो सोच, हाम्रो साहस र हाम्रो कर्मले गर्छ। सायद अहिले यो कार्यक्रम सुन्दै हुनुहुने कसैको सपना अधुरो छ, कसैले धेरै प्रयास गर्दा पनि सफलता पाउनु भएको छैन, कसैले परिवारको जिम्मेवारी बोकेर आफ्ना चाहनाहरू थातिराख्नु भएको छ, अनि कसैले नयाँ सुरुवात गर्न चाहेर पनि अब ढिलो भयो भन्ने डर बोकेर बस्नु भएको छ। यदि तपाईँलाई यीमध्ये कुनै एउटा भावना आफ्नो जस्तो लाग्यो भने आजको कार्यक्रम तपाईँका लागि हो। आज हामी कुनै प्रसिद्ध व्यक्तिको कथा सुन्ने छैनौँ, आज हामी आफ्नै जीवनको कुरा गर्नेछौँ, किनकि संसारको सबैभन्दा महत्त्वपूर्ण कथा तपाईँको आफ्नै कथा हो। त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामी सँगै रहनुहोस्। हुनसक्छ आजका केही शब्दहरूले तपाईँलाई आफ्नो जीवनको अर्को अध्याय नयाँ विश्वासका साथ सुरु गर्ने प्रेरणा दिउन्। अब प्रस्तुत छ आजको विचार, आफ्नो कथा आफै लेखौँ। प्रिय श्रोता मित्रहरू, कहिलेकाहीँ जीवनको कुनै शान्त साँझमा हामी आफैलाई एउटा प्रश्न सोध्छौँ, मेरो जीवन आखिर कसको लागि हो? यो प्रश्न सरल देखिए पनि यसको उत्तर खोज्न धेरै मानिसले आधा जीवन बिताइदिन्छन्। हामी जन्मिएदेखि नै अरूले बनाएका नियम, अपेक्षा र परिभाषाभित्र हुर्किन्छौँ। कसैले भन्छ यो पढ, कसैले भन्छ यस्तो काम गर, कसैले भन्छ अरूले के भन्लान् भनेर सोच, अनि बिस्तारै हामी आफ्नै मनको आवाजभन्दा बाहिरका आवाज धेरै सुन्न थाल्छौँ। तर आजको यो कार्यक्रममा म तपाईँहरूसँग एउटा सानो आग्रह गर्न चाहन्छु, एकपटक आफ्नो जीवनलाई फर्केर हेर्नुहोस्। तपाईँ अहिले जुन बाटोमा हिँडिरहनु भएको छ त्यो साँच्चै तपाईँले रोज्नु भएको बाटो हो कि अरूले तपाईँका लागि रोजिदिएको बाटो हो? जीवन एउटा पुस्तक जस्तै हो, त्यस पुस्तकको पहिलो पाना हामीले लेख्दैनौँ। हाम्रो जन्म, हाम्रो परिवार, हाम्रो परिस्थिति यी सबै पहिले नै तय भएका हुन्छन्। तर त्यसपछि आउने प्रत्येक पाना भने हाम्रो निर्णयले भरिँदै जान्छ। समस्या के हो भने धेरै मानिसले आफ्नै पुस्तकको कलम अरूको हातमा सुम्पिदिन्छन् अनि पछि गएर आफ्नै कथाबाट असन्तुष्ट हुन्छन्। हामीले अरूको सफलताको कथा धेरै पढ्यौँ, कसैले व्यवसाय गरेर सफलता पाए, कसैले जागिर गरेर, कसैले विदेश गएर, कसैले आफ्नै गाउँमा बसेर। तर एउटा कुरा कहिले बिर्सनु हुँदैन, कुनै पनि सफल व्यक्तिको कथा हुबहु हाम्रो जीवनमा लागू हुँदैन, किनभने हरेक मानिसको यात्रा फरक हुन्छ, हरेकको सपना फरक हुन्छ, हरेकको सङ्घर्ष फरक हुन्छ। आज सामाजिक सञ्जालको युगमा हामी अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्न निकै सजिलो भएको छ। कसैले नयाँ गाडी किन्यो, कसैले विदेशको फोटो राख्यो, कसैले पुरस्कार जित्यो। हामी त्यो एउटा फोटो देखेर आफ्नै जीवनलाई असफल ठान्न थाल्छौँ। तर हामीले देख्ने त्यो त उनीहरूको कथाको एउटा पाना मात्रै हो। त्यसअघि उनीहरूले कति सङ्घर्ष गरे, कति रात निदाएनन्, कति पटक असफल भए, त्यो कसैले देख्दैन। त्यसैले आफ्नो कथा अरूको पुस्तकसँग तुलना गर्नुको कुनै अर्थ नै छैन। तपाईँको गति ढिलो हुनसक्छ, तर तपाईँको दिशा सही छ भने ढिलो पुग्नु पनि सफलता नै हो। प्रिय श्रोता मित्रहरू, आफ्नो कथा आफै लेख्नु भनेको ठुलो उपलब्धि हासिल गर्नु मात्र होइन, यसको अर्थ आफ्नो निर्णयहरूको जिम्मेवारी लिनु पनि हो। गल्ती भयो भने स्वीकार्ने, सिक्ने र फेरि उठ्ने साहस राख्नु हो, किनकि गल्ती नगर्ने मानिस त केवल केही पनि प्रयास नगर्ने मानिस हो। हामीमध्ये धेरैलाई असफलताको डर हुन्छ, हामी सोच्छौँ यदि म असफल भए भने मानिसहरूले के भन्लान्। तर एउटा प्रश्न आफैलाई सोध्नुहोस्, यदि डरकै कारण मैले प्रयास नै गरिनँ भने मेरो सपना कसले पुरा गरिदिन्छ? संसारमा सबैभन्दा दुःखद कुरा असफल हुनु होइन, सबैभन्दा दुःखद कुरा त आफूले गर्न चाहेका काम नगरी जीवन बिताउनु हो। वर्षौँ पछि पछाडि फर्केर हेर्दा यदि त्यति बेला प्रयास

गरेको भए भन्ने पछुतोभन्दा बढी पीडा सायद अर्को हुँदैन। जीवनमा सबै कुरा एकैपटक मिल्दैन। कहिलेकाहीँ समय राम्रो पक्षमा हुँदैन, कहिलेकाहीँ परिस्थिति कठिन हुन्छ, आर्थिक समस्या हुन्छ, पारिवारिक जिम्मेवारी हुन्छ, तर कठिन परिस्थितिले हाम्रो कथा समाप्त गर्दैन, बरु अझ बलियो बनाउँछ। सुनलाई आगोमा तताएपछि मात्र त्यसको चमक देखिन्छ, त्यसै गरी मानिस पनि सङ्घर्षपछि परिपक्व बन्छ। त्यसैले अहिले तपाईँ कठिन समयबाट गुज्रिरहनु भएको छ भने सम्झनुहोस्, सायद तपाईँको जीवनको सबैभन्दा सुन्दर अध्याय लेखिने तयारी भइरहेको छ। प्रिय श्रोता साथीहरू, आफ्नो कथा लेख्दा सबैलाई खुसी पार्ने प्रयास नगर्नुहोस्, किनभने तपाईँ जति राम्रो बन्न खोजे पनि कसै न कसैलाई तपाईँ मन नपर्न सक्नुहुन्छ। त्यसैले आफ्नो मूल्य, आफ्नो सपना र आफ्नो आत्मसम्मानलाई कहिले सस्तो नबनाउनुहोस्। सफलता भनेको अरूभन्दा अगाडि पुग्नु मात्र होइन, सफलता भनेको हिजोको आफूभन्दा आज राम्रो बन्नु हो। यदि आज तपाईँले एउटा नयाँ कुरा सिक्नुभयो, एउटा नराम्रो बानी छोड्नुभयो, एउटा राम्रो निर्णय लिनुभयो भने तपाईँले आफ्नो कथामा एउटा सुन्दर पाना थप्नु भएको हो। याद राख्नुहोस्, तपाईँको जीवनमा आउने सबै पात्र स्थायी हुँदैनन्। कोही केही समयका लागि आउँछन्, सिकाएर जान्छन्, कोही प्रेरणा दिन्छन्, कोही पीडा दिन्छन्, तर अन्तिम अध्याय लेख्ने जिम्मा भने सधैँ तपाईँको आफ्नै हुन्छ। त्यसैले आजदेखि अरूले लेखिदिएको स्क्रिप्टमा अभिनय गर्ने होइन, आफ्नै जीवनको लेखक बन्ने निर्णय गरौँ। आफ्ना सपनालाई समय दिउँ, आफ्ना लक्ष्यलाई सम्मान गरौँ, आफ्नो क्षमतामाथि विश्वास गरौँ, किनभने संसारले तपाईँको कथा लेख्दैन, तपाईँ आफैले लेख्नुहुन्छ। सायद आज तपाईँको कथाको पाना खाली छ, सायद केही पानामा आँसुका दाग छन्, कतै असफलताका धर्सा छन्, तर त्यो अन्तिम पाना होइन। जबसम्म तपाईँ सास फेरिरहनु भएको छ नि, तबसम्म नयाँ अध्याय सुरु गर्ने अवसर बाँकी छ। अरूको जीवन पढेर प्रेरणा लिनुहोस्, तर आफ्नो जीवन उनीहरूको नक्कल बनाएर नबाँच्नुहोस्। आफ्नो बाटो आफै रोज्नुहोस्, आफ्नो निर्णय आफै लिनुहोस्, आफ्नो सपना आफै पछ्याउनुहोस्, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो कथा आफै लेख्नुहोस्, किनभने तपाईँको जीवनको सबैभन्दा उत्कृष्ट लेखक तपाईँ आफै हुनुहुन्छ। तर प्रिय श्रोता मित्रहरू, एउटा कुरा कहिले नबिर्सनुहोस्, जीवनमा सबैभन्दा ठुलो प्रतिस्पर्धा अरूसँग होइन, आफ्नै हिजोसँग हुन्छ। यदि आजको तपाईँ हिजोको तपाईँभन्दा अलिकति पनि राम्रो बन्नुभएको छ भने तपाईँ सही दिशामा हिँडिरहनु भएको छ। हामी धेरैजसो मानिस जीवनभरि एउटा गल्ती दोहोऱ्याइरहन्छौँ। हामी अरूको सफलताको समयसँग आफ्नो समय तुलना गर्छौँ। साथीले 25 वर्षमै राम्रो जागिर पायो, कसैले 30 वर्षमै घर बनायो, कसैले विदेश पुगेर जीवन बदल्यो, अनि हामीलाई लाग्छ सायद म धेरै पछाडि परे। तर एउटा कुरा हजुरहरूले सुन्नुभएको छ, बाँसको बिउ रोपेपछि धेरै वर्षसम्म जमिनमाथि खासै केही देखिँदैन। पानी हालिन्छ, मल हालिन्छ, हेरचाह गरिन्छ, तर बाहिरबाट हेर्दा केही पनि भएको जस्तो लाग्दैन। धेरै मानिसले त त्यस्तो बिरुवा नै मरेछ भन्ने ठान्छन्, तर वास्तविकता के हो भने त्यो जमिन मुनि आफ्ना जराहरू बलिया बनाइरहेको हुन्छ। अनि एक दिन अचानक त्यही बाँस केही महिनामै धेरै अग्लो भएर बढ्छ। हाम्रो जीवन पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। अहिले तपाईँको मेहनतको परिणाम नदेखिएको हुनसक्छ, तपाईँ दिनरात सङ्घर्ष गरिरहनु भएको होला, पढाइमा, जागिरमा, व्यवसायमा वा आफ्नै सपनाको यात्रामा धेरै अवरोध आइरहेको होला, तर त्यसको अर्थ तपाईँ अघि बढ्नु भएको छैन भन्ने होइन। सायद अहिले तपाईँ आफ्नो भविष्यको लागि बलियो जग बनाइरहनु भएको छ। प्रिय श्रोता साथीहरू, जीवनले सबैलाई एउटै अवसर दिँदैन। कसैले सुरुदेखि नै राम्रो वातावरण पाउँछ, कसैले अभावसँग लडेर यात्रा सुरु गर्नुपर्छ, कसैको बाटो सहज हुन्छ, कसैको कठिन, तर अन्तिम गन्तव्यसम्म पुग्ने अधिकार भने सबैसँग बराबर हुन्छ। त्यसैले आफ्नो सुरुवातलाई लिएर कहिले लाज नमान्नुहोस्, बरु आफ्नो यात्राप्रति गर्व गर्न सिक्नुहोस्, किनकि मानिसको परिचय ऊ कहाँबाट आएको हो भन्ने होइन, ऊ कहाँ पुग्न चाहन्छ भन्ने कुराले दिन्छ। अर्को महत्त्वपूर्ण कुरा, आफ्नो कथा लेख्न सिक्ने मानिसले हो भन्न जत्तिकै होइन भन्न पनि सिक्नुपर्छ। जीवनमा सबै अवसर हाम्रो लागि हुँदैन, सबै सम्बन्ध हाम्रो लागि हुँदैनन्, सबै बाटो हाम्रो गन्तव्यतर्फ जाँदैनन्। कहिलेकाहीँ केही कुरा छोड्नु पनि अगाडि बढ्नु हो, केही मानिसबाट टाढा हुनु पनि आफ्नो भविष्यलाई नजिक ल्याउनु हो, केही अवसरलाई अस्वीकार गर्नु पनि सही अवसरको प्रतीक्षा गर्नु हो।
हामीले एउटा कुरा बुझ्नुपर्छ, आफ्नो कथा लेख्नु भनेको सबैलाई खुसी बनाउने प्रयास होइन, आफूलाई सही बनाउने प्रयास हो। प्रिय श्रोता साथीहरू, यदि तपाईँ अहिले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँलाई लागिरहेको छ कि मेरो जीवन त धेरै बिग्रिसक्यो, मैले धेरै अवसर गुमाएँ, अब धेरै ढिला भइसक्यो भने म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। जबसम्म तपाईँले हार स्वीकार गर्नुभएको छैन तबसम्म तपाईँको कथा समाप्त भएको छैन। एउटा किताबको बिचमा सबैभन्दा कठिन अध्याय आएर कसैले त्यो किताबको अन्त्य अनुमान गर्दैन। त्यसै गरी जीवनको एउटा खराब समयले तपाईँको भविष्य निर्धारण गर्दैन। सायद अझ तपाईँ सङ्घर्षमा हुनुहुन्छ, सायद तपाईँ एक्लो महसुस गरिरहनु भएको छ, सायद तपाईँलाई कसैले बुझिरहेको छैन। तर विश्वास गर्नुहोस्, इतिहासमा धेरै महान कथाहरू त्यही ठाउँबाट सुरु भएका छन् जहाँ मानिसहरूले सबै आशा गुमाइसकेका थिए। त्यसैले आज एउटा सानो निर्णय गर्नुहोस्। आजदेखि अरूको अनुमतिले होइन, आफ्नै विश्वासले अघि बढ्ने। आजदेखि अरूको आलोचनाले होइन, आफ्नै लक्ष्यले प्रेरित हुने। आजदेखि डरले होइन, सपनाले हाम्रो यात्रा तय गर्ने। र आजदेखि आफ्नो जीवनको प्रत्येक पानामा यस्तो कथा लेख्ने जुन वर्षौँ पछि फर्केर पढ्दा हामी आफैलाई गर्व लागोस्, किनभने अन्तत जीवनको अन्तिम दिनमा हामीसँग बाँकी रहने कुरा धन, पद वा प्रसिद्धि मात्र होइन, हामीले बाँचेको कथा हो। त्यसैले त्यो कथा यस्तो बनाऊ जसलाई सम्झँदा हाम्रो मनले भनोस्, हो मैले मेरो जीवन आफ्नै तरिकाले बाँचेँ।

श्रोता मित्रहरू, आजको प्रस्तुतिबाट एउटा सानो तर गहिरो सन्देश हामी सबैले मनमा राख्न सक्छौँ। जीवनले हामीलाई सबै कुरा तयार अवस्थामा दिँदैन, कहिले अवसर दिन्छ, कहिले चुनौती, कहिले खुसी दिन्छ, कहिले आँसु। तर यी सबै अनुभवहरू मिलेर नै हाम्रो जीवनको कथा बन्छ। हामीले आफ्नो विगत परिवर्तन गर्न सक्दैनौँ, बितेका दिनहरू फर्काएर फेरि लेख्न सक्दैनौँ, तर आजको निर्णयले भोलिको पाना भने अवश्य बदल्न सक्छौँ। त्यसैले आजबाट एउटा नयाँ सोचका साथ अघि बढौँ। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भने आफ्नो सपनालाई सानो नठान्नुहोस्। यदि तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ भने अस्वीकारलाई अन्तिम निर्णय नसम्झनुहोस्। यदि तपाईँ व्यवसाय गर्दै हुनुहुन्छ भने पहिलो असफलताले तपाईँको भविष्य निर्धारण गर्दैन। र यदि तपाईँ अहिले जीवनको कुनै कठिन मोडमा हुनुहुन्छ भने याद राख्नुहोस्, अँध्यारो रातपछि बिहान आउनु प्रकृतिको नियम हो। हामी सबैको कथा फरक छ, त्यसैले हाम्रो यात्रा पनि फरक हुनेछ। अरूको गति हेरेर आफूलाई कमजोर नठानौँ, बरु आफ्ना हरेक साना उपलब्धिहरूलाई सम्मान गरौँ, किनकि साना पाइला नै एक दिन ठुलो यात्राको आधार बन्छन्। आज घर फर्किएपछि वा आफ्नो काम सकिएपछि केही समय आफ्नै लागि निकाल्नुहोस्। आफूलाई एउटा प्रश्न सोध्नुहोस्, आज मैले मेरो कथामा कस्तो पाना थपे? यदि उत्तर मन परेन भने चिन्ता नगर्नुहोस्, भोलि फेरि एउटा नयाँ पाना तपाईँको प्रतीक्षामा हुनेछ। आशा छ आजको कार्यक्रमले तपाईँलाई केही क्षण आफ्नै जीवनबारे सोच्ने प्रेरित गरेको छ। यदि त्यसो भएको छ भने हाम्रो उद्देश्य सफल भएको छ। यही आशाका साथ आजको कार्यक्रमबाट म यहाँहरूबाट बिदा चाहन्छु। फेरि अर्को नयाँ विषय, नयाँ विचार र नयाँ ऊर्जाका साथ भेट्नेछौँ। तबसम्मका लागि आफ्नो सपना जीवित राख्नुहोस्, आफ्नो आत्मविश्वास बलियो बनाइराख्नुहोस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो कथा अरूले होइन आफै लेख्न नबिर्सनुहोस्।

पुरनसँग कार्यक्रम युवा वाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। त्यसर्थ कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

यो प्रसारण हो आकाशवाणी खरसाङको प्रादेशिक सङ्गीत अन्तर्गत अब सुनाइरहेछौँ असमी लोकगीतहरू। कलाकारहरू छन् प्रतिमा पाण्डे अनि साथीहरू।

0: इजाजत संगीता श्रीवास्तव को नमस्कार।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।